शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोता वृन्द, हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौ 103.5 मेगाहर्जको तरंगमा। साथै यहाँहरूले हामीलाई दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि सुनिरहनु भएको छ। र आज हो सोमबार, विक्रम संवत 2083 को असार 8 गते, तदनुसार सन 2026 को 22 तारीक जून। समय अहिले ठीक बिहानी को 6:26 भइरहेछ र यसको साथै उपस्थित छु म उत्कोशिका अनुपमा आजको बिहानी अधिवेशनको साथमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन।

शरीर अनित्य छ, धन पनि सधैं सदा रहँदैनन्, काल सधैं निकट रहन्छ। यसै कारण धर्मको संग्रह गर्नु पर्दछ। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

0: आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी सरिता प्रधानज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ धन अनि शक्तिको सदुपयोग। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: नमस्कार, सुप्रभात। आकाशवाणी खरसाङ सुनिरहेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म सरिता प्रधान आज म हजुरहरू समक्ष धन अनि शक्तिको सदुपयोग विषयमा एक आध्यात्मिक चिन्तन लिएर हजुरहरूसँग फेरि भेट्ने मौका पाएको छु। मानव जीवनमा धन र शक्ति दुवैको विशेष महत्व छ। धनले हामीलाई भौतिक आवश्यकता पूरा गर्छ भने देखि शक्तिले चाहिँ काम गर्ने क्षमतालाई प्रभाव र जिम्मेवारी प्रदान गर्दछ। तर प्रश्न यहाँ हुन्छ कि यो दुवै कुराको प्रयोग हामीले कसरी गरिरहेका छौँ त? के केवल आफ्नो भौतिक सुख सुविधाको लागि कि समाज र मानवताको हितको लागि पनि हो? आध्यात्मिक दृष्टिकोणले हेर्दा र शक्ति आफैमा न राम्रो हुन्छ न त नराम्रो नै हुन्छ। हामीले

यसलाई कसरी प्रयोग गर्छौ त्यसको प्रयोगमा निर्धारण हुन्छ। जसरी एउटा बलिरहेको आगोले खाना पकाउँछ त्यसरी नै त्यही आगोले धन जलेर राख पनि हुन सक्छ। त्यसरी नै धन र शक्तिले मानव जीवनलाई सुन्दर बनाउँछ पनि बनाउन पनि सक्छ अनि विनाशको बाटोमा पनि लैजान सकिन्छ। हामीहरूले संसारमा धेरै धनी र शक्तिशाली मानिसहरू पनि देखेका छौँ तर सबैलाई समान रूपमा गरिँदैन किनभने कोही मानिस यस्ता हुन्छन् आफूले कमाएका धन सेवामूलक कार्यहरूमा लगाएर परोपकार र मानव कल्याणमा लगाएर सम्मानित पनि बनेका छन् भनेदेखि कोही मानिसहरू भने धन अनि शक्तिको तुजुक देखाएर स्वार्थ अहंकार र अन्यायका कारण भएर बदनाम पनि भएका छन्।

श्रोताहरूले अहिले सुनिरहनु भएको छ खरसाङ निवासी सरिता प्रधानज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ धन अनि शक्तिको सदुपयोग। त श्रोता यस चिन्तनलाई फेरि अगाडि बढाउँ।

आध्यात्मिक शिक्षाले हामीलाई सिकाउँदछ कि धन की देवी लक्ष्मी माता हुन् भनेर। हामी जान्दछौ र धन शक्तिलाई चाहिँ सोचेर सम्झेर यसको उपयोग गर्न पर्छ। धन भनेका चीज सधैं एकै नापको हुँदैन। जिन्दगी भरि मेरोमा धन अनि शक्ति रहिरहने होइन। आज मेरोमा धेरै

धन होला भोलि कम्ती पनि हुन सक्छ। त्यसै कारणले यिनीहरूलाई सोचेर सम्झेर सठिक अनि सही तरिकाले उपयोग गर्न पर्छ। उदाहरणको रूपमा कसै भोकाएको छ भने उसलाई एक छाक खाना दिन सक्नु पर्छ, अनि कसै नानीहरूको स्कुलको फी पनि तिर्न सकिन्छ। खाता किताब नभएका नानीहरूलाई त्यसमा पनि सहयोग गर्न सकिन्छ। यस्ता धेरै छन् नै गाउँमा समाजमा जो चाहिँ आधा स्कुल पढेर कामतिर जाने यस्ता नानीहरूलाई पनि स्कुल फी तिरेर उनीहरूलाई मद्दत गर्न सक्छौ। धन अनि मन पनि हुन जरुरी हुन्छ। आफूले कमाएको धनलाई कसरी प्रयोग गर्न सक्छौ भनेर एकपल्ट सोच्न चाहिँ पर्छ। धन र शक्ति भगवानको वरदान हुन्, हामीले त केवल यसको संरक्षक मात्र गरेका हौ। त्यसैले यी सबै कुराको प्रयोग गर्दा होसियारी जिम्मेवारी पूर्वक अनि बुद्धि लगाएर खर्च गर्न पर्दछ। धन कमाउनु गलत होइन, धनको दास बन्नु चाहिँ एकदमै गलत हो। शक्ति प्राप्त गर्नु नराम्रो होइन, तर शक्तिको दुरुपयोग गर्नु एकदमै गलत हो।

आजको समाजमा धेरै समस्याहरू चाहिँ धन र शक्तिको दुरुपयोगका कारणहरूले गर्दा उत्पन्न भएका छन्। जस्तै भ्रष्टाचार, शोषण, अन्याय, हिंसा र भेदभावको पछाडि अक्सर यो धन र शक्ति प्रतिको गलत मोहको कारणले गर्दा हुन्छ। तर जब धन र शक्तिको सदुपयोग हुन्छ तब समाजमा सकारात्मक परिवर्तन हुन्छ। गरीबलाई सहयोग गर्छौ, कुनै सेवामा उसकोमा सद्भावना बढ्दै जान्छ अनि समाज कल्याणको निम्ति त्यो धनको सदुपयोग गर्ने हुन्छ। त्यसरी नै आफ्नो पद, प्रभाव वा क्षमतालाई अरूहरूले प्रेरणा दिने, सहयोग गर्ने र न्यायको पक्षमा प्रयोग गर्ने शक्तिको सदुपयोग गर्न सकिन्छ। हामीलाई आध्यात्मिक जीवनले सन्तुलित बन्न सिकाउँछ। मानिसको जीवनमा जीविका चलाउनको निम्ति धनको आवश्यकता हुन्छ। धन र शक्ति बिना केही गर्न पनि सकिँदैन, तर त्यसबाट बचाएर हामीले अरूको परोपकार गर्न सकिन्छ अनि जति हामीले गरिबको सेवामा लगाउँछ त्यो चाहिँ दान पुण्य पनि हुन्छ। यसले धनको संकीर्णता र अहंकारलाई नष्ट गर्छ र मनमा सन्तोष प्राप्त गर्दछ। हामीले यी चिजको पनि सधैँ स्मरण गर्नुपर्छ कि धन र शक्ति स्थायी होइन, यो त आज मेरोमा छ त भोलि मेरोबाट नहुन पनि सक्छ। तर कमाएको माध्यमबाट गरेको असल कर्महरू भने मरेर गयो भने पनि मानिसहरूले उनीहरूलाई सम्झिरहन्छ। मानिसलाई चिन्नको लागि उसले कति कमायो भन्ने भन्दा पनि उसले कति अरूलाई सेवा गर्यो भन्ने कुराले निर्धारण गर्दछ।

आफ्नो दैनिक जीवनमा हामी सबैसँग कुनै न कुनै प्रकारको धन र शक्ति हुन्छ। जस्तै कसैसँग आर्थिक स्रोत हुन्छ, कसैकोमा समय हुन्छ, कसैकोमा नेतृत्व गर्ने क्षमता हुन्छ। सबैकोमा आफ्नो आफ्नै क्षमता हुन्छ र त्यसलाई आफैले नै चिन्न पर्छ। यी सबै हामीहरूले आफ्नो क्षमता अनि अरूको हितको लागि प्रयोग गर्यो भने त्यो पनि शक्तिको सदुपयोग नै हो। अन्तमा हजुरहरू समक्ष यो भन्न चाहन्छु कि धन कमाऊ तर धनको लोभ नगरौ, शक्ति प्राप्त गरौ तर शक्तिको अहंकार नगरौ, सफलता हासिल गरौ तर विनम्रता हुनु नछडौ। किनकि वास्तविक महानता धन वा शक्तिमा होइन, त्यसको सही प्रयोग गर्नमा हुन्छ। अनि धन र शक्ति आध्यात्मिक जीवनको महत्वपूर्ण साधन हुन्, तर जीवनको अन्तिम लक्ष्य नठनौ। तिनीहरूलाई सेवा, प्रेम, करुणा र मानव कल्याणको मार्गमा प्रयोग गर्न सके मात्र त्यसको वास्तविक मूल्य प्रकट हुन्छ। आध्यात्मिक चेतनाले हामीलाई सही शिक्षा दिन्छ कि आफू मात्र होइन अरूको भलाइमा पनि सोच्ने सहयोग गर्नमा हुन्छ। हामी सबैले धन र शक्तिलाई आफ्नो लागि मात्र नसोचौ, समाज सेवाको माध्यममा पनि हात बढाउ, तब मात्र हाम्रो जीवन सार्थक हुन्छ भन्दै हजुरहरू समक्ष विदा लिन चाहन्छु। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा आज हजुरहरूले सुन्नुभयो धन अनि शक्तिको सदुपयोग विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी सरिता प्रधान च्यूले, र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना ईश्वर अघि राख्दै प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु।

आज हामी यहाँहरूलाई एनपीके सारको विषयमा केही जानकारी दिइरहेछौँ। रासायनिक सार सारा देशमा प्रयोग गरिन्छ, जसले नाइट्रोजन, फस्फेट अनि पोटास पौधाहरूलाई प्रदान गर्दछ। यद्यपि जमिनलाई आवश्यक पर्ने अरू तत्त्वहरू पनि प्रयोग गर्न भने छाड्न हुँदैन। नाइट्रोजन सार कृषकहरूलाई बिक्री गरिने नाइट्रोजन सारहरू हुन् एमोनियम सल्फेट, युरिया, क्याल्सियम एमोनियम नाइट्रेट, एमोनिया फस्फेट अनि सुफला। युरियामा नाइट्रोजनको मात्रा 44-46% हुन्छ। नाइट्रोजन सारको क्षय चाँडै हुनाले यसलाई प्रयोग गर्दा एकैपल्टमा नगरेर 2-3 पल्टमा प्रयोग गर्नपर्छ। यसो गर्नाले पौधाहरूले पर्याप्त मात्रामा नाइट्रोजन प्राप्त गर्न सक्छ। फस्फेटिक सार कृषकहरूले प्रयोग गर्ने फस्फेटिक सार हुन् हार्मल, सुपर फस्फेट, एमोनियम फस्फेट, रक फस्फेट अनि ड्राई क्याल्सियम फस्फेट। हार्मल र रक फस्फेट अमिलो माटोमा छरेर राम्ररी जमिनमा मिसाउन पर्छ। जति अमिलोपना जमिनमा हुन्छ त्यति नै छिटो यसको परिणाम पनि हुन्छ। रक फस्फेटमा प्रायः 30% फस्फोरिक एसिड हुन्छ, जबकि हार्मलमा 20-25% हुन्छ। जुन महिनामा न त बेसी एसिड न त एकलाइन छ अथवा एल्कालाइन छ, त्यही सुपर फस्फेट र जैविक सार मिसाएर जमिनमा प्रयोग गर्नाले फस्फेटको मात्रा बढ्नेछ अनि यस्तो तरिका अप्नाउन उचित पनि हुन्छ। पोटासिक सार हाम्रा कृषकहरूले प्रयोग गर्ने पोटासिक सार हुन् म्युरेट अफ पोटास। म्युरेट अफ पोटासमा 60% पोटास पाइन्छ। पोटासिक सार जमिन तयार गरिसकेर बाली रोप्ने समयमा प्रयोग गर्न पर्छ अथवा बलौटे माटोमा अथवा बेसी वर्षा हुने ठाउँमा 2-3 पल्ट गरी प्रयोग गर्न पर्छ। श्रोताहरूले अहिले आधुनिक गीतको प्रस्तुति पनि सुन्दै हुनुहुन्छ, समीर मुखियाको स्वर शब्द अनि सङ्गीतमा।

यो तिमी मलाई एक्लो पारे तिम्रो यादले सताइरहन्छ तिमी टाढा हुँदा तिम्रो याद अझै आउँछ तिमी टाढा हुँदा छाडी गयो तिमी मलाई निष्ठुरी बनेर कहाँ गयो तिमी मलाई एक्लो पारे तिम्रो यादले सताइरहन्छ तिमी टाढा हुँदा तिम्रो याद अझै आउँछ तिमी

0: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अब समय भएको छ समाचारको त सुनौ आकाशवाणीको समाचार यस केन्द्रबाट।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुरमा रहेको कुनो राष्ट्रिय उद्यानको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक र रणनीतिक शक्तिमा समुद्री क्षमताले महत्वपूर्ण भूमिका खेल्छ र भारत यसलाई बलियो बनाउने दिशामा द्रुत गतिमा अघि बढ़िरहेको बताउनु भएको छ। भारतले आजदेखि नयाँ दिल्लीमा ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको दुई दिवसीय बैठक आयोजना गर्नेछ। नेपालको काठमाडौँमा स्थित भारतीय दूतावास र वीरगंज स्थित भारतीय वाणिज्य दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा 22 योग कार्यक्रम आयोजना गरेको छ अनि राष्ट्रिय परीक्षण एजेन्सीले आजदेखि यूजीसी नेट जून 2026 को परीक्षा शुरू गर्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुरमा रहेको कुनो राष्ट्रिय उद्यानको भ्रमण गर्नुहुनेछ। उहाँले चितुवा पुनर्परिवर्तन परियोजनाको प्रगतिको समीक्षा गर्नुहुनेछ र चितुवा हेरचाहकर्ता वन अधिकारी र स्थानीय मानिसहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। हिज राष्ट्रपतिले चितुवा कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। अधिकारीहरूले उहाँलाई हाल देशमा 52 चितुवा रहेको जसमध्ये 49 कुनो राष्ट्रिय निकुञ्ज रहेको जानकारी दिए। प्रधानमन्त्री नरेन्द्र मोदीले 2022 नामिबियाबाट ल्याइएको 8 चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडेर चितुवा पुनर्परिवर्तन परियोजनाको शुरूआत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक र रणनीतिक शक्तिमा समुद्री क्षमताले महत्वपूर्ण भूमिका खेल्छ र भारत यसलाई बलियो बनाउने दिशामा द्रुत गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। हिज कोलकातामा स्वदेशी रूपमा निर्मित 3 नौसेना जहाजहरू दुनागिरी संशोधन र अग्रह नौसेनामा समावेश गरेपछि प्रधानमन्त्रीले भारत रक्षा क्षेत्रमा आत्मनिर्भर हुँदै गइरहेको र केवल हतियारको खरिदकर्ता मात्र भएर बस्न नचाहने भनी बताउनुभयो। उहाँले समुद्री क्षमता बिना कुनै पनि देश विश्वव्यापी शक्ति बन्न नसक्ने बताउनुभयो। उहाँले विकास सुरक्षा र समृद्धसँग प्रत्यक्ष रूपमा जोडिएको र भनी बताउनु भएको छ। श्री मोदीले यी नयाँ जहाजहरूको समावेशले आईएनएस विक्रान्तबाट शुरू भएको आत्मनिर्भरताको यात्रालाई अझ तीव्र बनाउने बताउनुभयो। प्रधानमन्त्रीले विगत केही वर्षहरूमा नौसेनामा 40 बढी युद्धपोत र पनडुब्बीहरू समावेश गरिएको र अन्य 45 नौसेना जहाजहरू निर्माणाधीन रहेको बताउनु भएको छ।
2: केवल नए युद्धपोतों की यात्रा नहीं है, यह भारत की बढ़ती आत्मनिर्भरता की यात्रा भी है। इनका निर्माण भारत में हुआ है, इनकी डिजाइन भारत में तैयार हुई है, इनके निर्माण में भारतीय उद्योगों की प्रतिभा लगी है और यही नए भारत की सबसे बड़ी ताकत है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवस 2026 विश्वव्यापी उत्सव बनाएकोमा विश्वभरिका मानिसहरूलाई धन्यवाद दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले योगले स्वस्थ जीवन र कल्याणको साझा खोजीमा विभिन्न देशका सबै क्षेत्रका मानिसहरूलाई एकताबद्ध गरिरहेको देख्नु खुसीको कुरा रहेको बताउनुभयो। उहाँले यो दिनको आगामी समयमा धेरै मानिसहरूलाई योगलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउन प्रेरित गर्ने आशा व्यक्त गर्नुभयो। भारतले आजदेखि नयाँ दिल्लीमा ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको दुई दिवसीय बैठक आयोजना गर्नेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकमा साइबर सुरक्षा, डिजिटल खतरा, आर्टिफिसियल इन्टेलिजेन्सबाट उत्पन्न जोखिम र अन्य गैर परम्परागत सुरक्षा चुनौतीहरूको बारेमा चर्चा हुनेछ। प्रतिनिधिहरूले आतंकवाद विरोधी सहयोग र सूचना तथा संचार प्रविधिको सुरक्षित प्रयोगसँग सम्बन्धित मामिलाहरूको पनि समीक्षा गर्नेछन्। बैठकमा भारत, ब्राजिल, चीन, रूस र दक्षिण अफ्रिकाका सहित 11 ब्रिक्स सदस्य देशका सुरक्षा प्रमुखहरू उपस्थित हुनेछन्। बैठकमा चीनका विदेश मन्त्री वाङ यी पनि उपस्थित हुनेछन्। यो भारतको चौथो ब्रिक्स अध्यक्षता हो। यस वर्षको अध्यक्षताको विषयवस्तु लचिलोपन, नवीनता, सहयोग र सतत विकास निर्माण हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 12 अंक प्रमाणीकरण र पुनर्मूल्याङ्कनको परिणाम सार्वजनिक गर्न थालेको छ। बोर्डका अनुसार 87% भन्दा बढी आवेदनको परिणाम घोषित भइसकेको छ भने बाँकी परिणाम चाँडै सार्वजनिक गरिनेछ। सीबीएसईले विद्यार्थीहरूलाई आधिकारिक जानकारीमा मात्र भरोसा गर्न र अफवाहबाट बाँच्न आग्रह गरेको छ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि भारत अनि युरोपीय संघबीच बहुप्रतीक्षित मुक्त व्यापार सम्झौतामाथि यसै वर्ष दिसम्बरसम्म हस्ताक्षर हुने आशा छ। यो सम्झौता आगामी वर्ष फरवरी वा मार्चसम्ममा लागू हुन सक्ने उहाँले बताउनुभएको छ। श्री गोयलले आज मुम्बईमा एक कार्यक्रमलाई सम्बोधित गर्नुहुनेछ। उहाँले भन्नुभयो यस सम्झौताले भारतीय व्यवसायीहरूलाई युरोपको लगभग पूरै बजारसम्म धेरै सस्तो वा शून्य सीमा शुल्कमा पहुँच सुनिश्चित हुनेछ अनि भारतको निर्यातलाई पनि ठूलो बढावा पुग्नेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलि नागरिक अलंकरण वर्ष 2026 दोस्रो समारोहमा पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा हामी हाम्रो विशेष श्रृंखला पीपल्स पद्म अन आकाशवाणी अन्तर्गत 15 विशेष कार्यक्रमहरू प्रस्तुत गर्नेछौ। यी कार्यक्रमहरूले श्रोताहरूलाई सम्मानित व्यक्तित्वहरूको प्रेरणादायी जीवन र अमूल्य योगदानको बारेमा नजिकबाट जान्ने अवसर प्रदान गर्नेछ। यी विशेष कार्यक्रमहरू आज र भोलि बिहान 9:10 आकाशवाणी गोल्डमा प्रसारण हुनेछ। कार्यक्रम न्यूज अन एयर एप र न्यूज अन एयर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिन्छ। बृहन मुम्बई विद्युत आपूर्ति तथा परिवहन बेस्टका कर्मचारीहरूको अनिश्चितकालीन हडताल हिज राति उनीहरूको युनियन र महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्दे बीचको बैठकपछि समाप्त भएको छ। विगत 3 दिनदेखि मुम्बईमा हडतालले बस सेवाहरूमा गम्भीर असर पारेको थियो, जसले गर्दा यात्रीहरू आफ्नो दैनिक यात्राको लागि स्थानीय रेल, मेट्रो सेवा, ट्याक्सी र अटो रिक्सामा भर पर्न बाध्य भएका थिए। महाराष्ट्रका परिवहन मन्त्री प्रताप सरनायक, विधायक सचिव अहिर मुर्जी पटेल, बृहन्मुम्बई महानिदेशकका आयुक्त अश्विनी भिडे, बेस्ट महाप्रबन्धक सोनिया सेटी र संघका प्रतिनिधिहरू स्याद्री गेस्ट हाउसमा भएको बैठकमा उपस्थित रहेका थिए। 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँ स्थित भारतीय दूतावास र वीरगंज स्थित भारतीय वाणिज्य दूतावासले 22 योग कार्यक्रम आयोजना गरेको थियो। नेपालका 11 शहर र नगरपालिकाहरू काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हिटौडा, सखुवा, परसौनी, पोखरिया र बरियारपुरमा 13,000 भन्दा बढी योग उत्साहीहरूले योग लिएका थिए। यस वर्षको विषयवस्तु स्वस्थ आयुका लागि योग अनुरूप भारतीय दूतावासले 15 मई 2026 पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन सहित एक प्रारम्भिक कार्यक्रम आयोजना गरेको थियो। राष्ट्रिय परीक्षा एजेन्सीले आजदेखि यूजीसी नेट जुन 2026 परीक्षा शुरू गर्दैछ। यो राष्ट्रिय स्तरको योग्यता परीक्षा यस महिनाको 30 तारिकसम्म दैनिक रूप सिफ्टमा कम्प्युटर आधारित परीक्षा सीबीटी मोडमा सञ्चालन हुनेछ। यूजीसी नेट परीक्षा जुनियर रिसर्च फेलोसिप, जीआरएफ सहायक प्राध्यापक पदहरू, पीएचडी कार्यक्रमहरूमा समावेशको प्रवेशको लागि प्राप्त खोज्ने उम्मेद्वारहरूको लागि सञ्चालन गरिनेछ। एनटीएले उम्मेद्वारहरूलाई आफ्नो प्रवेशपत्र डाउनलोड गर्न र परीक्षासँग सम्बन्धित सबै विवरणहरू सावधानीपूर्वक प्रमाणित गर्न सल्लाह दिएको छ। एजेन्सीले उम्मेद्वारहरूले परीक्षा दिन अघि आफ्नो परीक्षा मिति, सिफ्ट समय र परीक्षा केन्द्र जाँच गर्नुपर्ने बताएको छ। महिला टी20 विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई 6 विकेटले पराजित गर्यो। म्यान्चेस्टर खेलिएको ग्रुप एको म्याचमा भारतले दिएको 159 रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले 5 बल बाँकी रहँदा 4 विकेट गुमाएर 161 रन बनाएको थियो। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेशको श्योपुरमा रहेको कुनो राष्ट्रिय उद्यानको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक र रणनीतिक शक्तिमा समुद्री क्षमताले महत्वपूर्ण भूमिका खेल्छ र भारत यसलाई बलियो बनाउने दिशामा द्रुत गतिमा अगाडि बढ़िरहेको बताउनु भएको छ। भारतले आजदेखि नयाँ दिल्लीमा ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको दुई दिवसीय बैठक आयोजना गर्नेछ अनि राष्ट्रिय परीक्षण एजेन्सीले आजदेखि यूजीसी नेट जुन 2026 परीक्षा शुरू गर्दछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता समय अहिले ठीक बिहानीको 7:35 भइरहेछ र यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

मुटुको धड्कन स्पन्दन साँचे श्रोता सङ्गीतको स्पन्दन भने सरह यहाँहरूको निम्ति थुप्रै मिठा मिठा गीतहरूको प्रस्तुति लिएर आज उपस्थित भएका छौँ र म यहाँहरू समक्ष उपस्थित छु कार्यक्रम सहयात्री अनुपमा कार्यक्रम प्रस्तुतिको निम्ति। त कार्यक्रम स्पन्दनमा स्वागत जनाउँदै पहिलो कोसेली यहाँहरू समक्ष राखिरहेछु कुमार कान्छा अनि अनुपमा प्रधानको युगल स्वरमा रहेको यस गीतलाई। शब्द रहेको छ ललिजन रावलको अनि शब्द माफ गर्नुहोला सङ्गीत रहेको छ जीवन अधिकारीको।

श्रोता, हामी मानिस खुशी कम दुखी बेसी हुन्छौं किनकि जीवनमा घटेका केही अमिल्द घटनाहरूमा हामी अल्झिरहेका हुन्छौं। यस्तोमा दुई वचन प्रेमको मनका कुनै शंका नराखी खुली दिउन मनको स्नेहको द्वार। हजुर, यही दुई वचन प्रेमले हामीलाई बाँधिराखेको छ श्रोता, जसले जीवन जिउन सबैको निम्ति सहज बनाएको छ। यसै भावको साथै यो अर्को प्रस्तुति कुन्ती मोक्तानको स्वरमा सुनौ श्रोता। शब्द अनि संगीत रहेको छ प्रमिता गुरुङको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम स्पन्दन आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा यो अर्को प्रस्तुति सजनी गुरुङको स्वरमा सुनाइरहेछु। शब्द रहेको छ दिलकश विद्याभूषण तामाङको अनि सङ्गीत रहेको छ रविन्द्र सुन्दासको।

हाम्रो जीवन थुप्रै विविधताहरूले भरिएको छ श्रोता। हामीले हाम्रो जीवनमा थुप्रै प्रकारका दायित्व कर्तव्यहरू निर्वाह गर्नुपर्ने हुन्छ, जसमा हामी यति व्यस्त हुन्छौँ कि आफ्नो निम्ति मनोरञ्जनको समय निकाल्न पनि कठिन पर्न जान्छ। गीत सङ्गीतले छोटो समयमा नै मनमा नयाँ उत्साह र ऊर्जा भरिदिने कार्य गर्दछ, होइन त श्रोता? त यसै भावको साथै सुनौ रहेछौ यो अर्को प्रस्तुति।

श्रोताहरूले अहिले सुन्नुभयो साईराज खातीको स्वरलाई। संगीत रहेको थियो रविन्द्र सुन्दासको, अनि शब्द थियो दिलकश विद्याभूषण तामाङको।

नमस्ते अनि हार्दिक स्वागत छ। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। रबको क्रममा कार्यक्रम कथा सफलताको साथमा उपस्थित छु म कार्यक्रम सहयात्री अनुपमा। श्रोता, जीवनमा कति पटक हार्नु भएको छ, कति पटक लागेको छ कि अब मबाट केही हुँदैन। यदि तपाईँ पनि साना साना असफलताबाट निराश हुनु भएको छ भने आजको कथा सफलताको व्यक्तित्वको बारेमा सुनेर तपाईँको सोच बदल्न पनि सक्छ।

आज हामी कुरा गर्नेछौ खेलकुदको इतिहासकै यस्ता महान खेलाडीको जसलाई कलेजको बास्केटबल टिमबाट यो भन्दै निकालिदिएको थियो कि तिम्रो हाइट अथवा उचाइ सानो छ, तिमी खेल्न सक्दैनौ। तर पछि यिनै खेलाडीले देखाए कि उचाइ शरीरको होइन, उचाइ दृढ संकल्प र हिम्मतको हुन पर्छ। हो, उनी हुन् बास्केटबलका बादशाह माइकल जॉर्डन। माइकल जॉर्डनको जन्म 17 फेब्रुअरी 1963 ब्रुकलिन न्यूयोर्कमा भयो, तर उनी हुर्किए उत्तर क्यारोलिनाको विल्मिङटन नामको सानो शहरमा। उनका बाबा जेम्स जॉर्डन र माता डेलोरिस जॉर्डन साथै 5 दाजुभाइ दिदी बहिनीहरूको साथमा उनी हुर्किए। माइकल जॉर्डनलाई सानैदेखि खेलकुदमा निकै रुचि थियो। उनको दाजु पनि बास्केटबल राम्रो खेल्थे र आफ्नो दाजुदेखि नै उनलाई एक उत्कृष्ट खेलाडी बन्ने प्रेरणा मिलेको थियो। जब उनी हाई स्कुल पुगे, उनी विद्यालयको बास्केटबल टिममा छानिनका निम्ति आफ्नो खेलको प्रदर्शन दिए, तर परिणाम उनलाई टिममा राखिएन। प्रशिक्षकले भने, तिम्रो शारीरिक उचाइ पुग्दैन र तिमी खेल्न सक्दैनौ। त्यो दिन जॉर्डन निकै रोए, तर उनले हार मानेनन्। त्यस दिनदेखि शुरू भयो जॉर्डनको असली परीक्षा। जब अरू साथीहरू सुतिरहेका हुन्थे, जॉर्डन बिहान 5 नै खेलस्थल पुगेर पसिना बगाउँथे। दिनमा घण्टौसम्म उनी बास्केटबल नेटमा बल हान्ने अभ्यास गरिरहन्थे। भनिन्छ नि, परिश्रमको फल ढिलो होला तर अवश्य मिल्छ। अर्को वर्ष उनको शरीरको उचाइ पनि अलि बढ्यो र उनको खेल त यति उत्कृष्ट भइसकेको थियो कि स्कुल टिमले उनलाई नराखी धर्नै पाएनन्। उनले स्कुल कलेज हुँदै अमेरिकी बास्केटबल लिग एनबिएमा आफ्नो जादु देखाउन थाले। शिकागो बुल्सबाट खेल्दै उनले आफ्ना खेल प्रतिभाले सबैलाई चकित पार्न थाले। जब उनी उफ्रेर छलाङ मार्दै खेल्दा लाग्थ्यो कि उनी हावामा तैरिरहेका छन्। त्यसैले त उनलाई संसारले नाम दियो एयर जॉर्डन। हालसम्म पनि उनको यही नामले उनलाई चिनिन्छ। श्रोता, माइकल जॉर्डनले आफ्नो जीवनमा 6 एनबिए च्याम्पियनसिप जिते। यस जितको पछि एउटा कारण थियो, असफलतादेखि नडराउनु। उनी आफै भन्छन्, मैले आफ्नो खेल जीवनमा 9,000 भन्दा बढी सटहरू छुटाएको छु। मैले झन्डै 300 खेलहरू हारेको छु। 26 ममाथि टिमले जित्ने अन्तिम सट हान्ने भरोसा गर्यो, तर मैले त्यो सट गुमाए। म आफ्नो जीवनमा बारम्बार असफल भएको छु र त्यही कारणले नै म आज सफल भएको छु। उनको विचार अनुसार, असफलता भनेको यात्राको अन्त्य होइन, यो त सफलताको बाटोमा पाइने एउटा पाठ मात्र हो। उनले मोस्ट भ्यालुएबल प्लेयर एनबिएका 6 खेलमा उत्कृष्ट घोषित भएका छन्। यसबाहेक सन् 1984 र 1992 ओलम्पिक खेलमा उनले अमेरिकाका लागि स्वर्ण पदक जितेका थिए। विशेष गरी 1992 अमेरिकी ड्रिम टिम ऐतिहासिक मानिन्छ। सन् 2016 अमेरिकाका तत्काल राष्ट्रपति बराक ओबामाले पनि उनलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेका छन्। सबै समयकै सर्वश्रेष्ठ खेलाडी अथवा गोट, ग्रेटेस्ट अफ अल टाइम भनेपछि बास्केटबलको क्षेत्रमा माइकल जॉर्डनलाई नै चिनिन्छ। मलाई डर लाग्दैन, मलाई थकाइ लाग्दैन, किनभने मलाई थाहा छ मैले अहिले गरेको मेहनतले भोलि च्याम्पियन बनाउँछ। उनी लगातार बिहान 4 राति 11 निरन्तर अभ्यास गरिरहन्थे। एउटा खेल हारे भने रातभरि त्यही गल्तीको भिडियो हेर्ने गर्थे। कोचले भयो भन्दा पनि उनी लगातार अभ्यास गरिरहन्थे। उनको लागि हिजोको हार भनेको भोलिको जितको पाठ हुन्थ्यो। अभ्यासमा जो कमजोर हुन्थ्यो उनलाई पनि छोड्दैन थिए। त्यसैले सिकागो बुल्सको टिमै च्याम्पियन बन्यो। उनको अनुशासनले सबैलाई तान्यो। माइकल जॉर्डन सानो छँदा बास्केटबलको जुत्ता किन्नको निम्ति उनलाई धेरै साह्रो पर्थ्यो। आमा र बाबुले जसो तसो गरेर उनलाई जुत्ताको व्यवस्था त गरिदिन्थे। त त्यही अवस्था देखेर उनले कसम खाएका थिए कि एक दिन यस्तो जुत्ता बनाउँछु जुन संसारकै सपना हुन्छ। आज एयर जॉर्डन जुत्ता भनेको ब्रान्ड नै भएको छ। अरबौंको कारोबार बास्केटबलको प्रेमले साथै माइकल जॉर्डनको लगनले उनले यस सपनालाई आज पुरा

गरेका छन्। भनिन्छ नि प्रत्येक मानिसको जीवनमा एउटा दुःखको क्षण आइ नै पर्छ। जर्डनका बाबु जेम्स जर्डन उनका सबैभन्दा ठूलो प्रशंसक थिए र साथी थिए। हरेक खेलमा बाबु स्टेडियममा हुन्थे, जितेपछि आफ्नो छोराको काँधमा हात राखेर हौसला दिन्थे। तर 1993 जुलाईमा उनको बाबुको हत्या भयो। जर्डन त्यति बेला करियरको टुप्पोमा थिए, लगातार 3 पटक च्याम्पियन भइसकेका थिए। आफ्नो बाबु गुमाएपछि उनी पुरै भावविह्वल भए। प्रेमसँग उनले भने, मेरो पिता बिना बास्केटबलको कुनै मतलब नै छैन, उनैले मलाई खेल्न सिकाएका थिए। त्यही पीडाको बीचमा 1993 अक्टोबर 6 मा उनले सबैलाई चकित पार्दै रिटायरमेन्टको घोषणा गरे।

मात्र 30 वर्षको उमेरमा सबैभन्दा राम्रो खेलाडी शिखरमा हुँदा खेल छोडे। यसको एउटै कारण थियो, अब कोर्टमा उनको पिता बस्ने कुर्सी खाली छ, म खेल्न सक्दिन। आफ्नो बाबुको अथवा पिताको सम्झनामा उनले बास्केटबल छोडेर आफ्नो पिताको सपना पूरा गर्न बेसबल खेल्न थाले। तर एक वर्षमै उनलाई थाहा भयो, मेरो रगत बास्केटबल हो। सन् 1995 मार्च 18 तारिक फ्याक्स मार्फत उनले 2 सप्ताहको पत्र पठाए, आई एम ब्याक, म फर्किए। त्यसपछि 1996, 1997, 1998 लगातार फेरि 3 पटक च्याम्पियन बने। आफ्नो पितालाई समर्पित गरेर हरेक जित पछि आकाशतिर औंला ठनाउँदै आफ्नो पितालाई सम्झन्थे। र श्रोता, समय बित्दै जान्छ तर कथा बाँकी नै रहन्छ। आज हामीले कुरा गर्यौं बास्केटबलको गोट अथवा ग्रेटेस्ट अफ अल टाइम माइकल जर्डनको बारेमा, र म कार्यक्रम सहयात्री अनुपमा साथै कार्यक्रम प्रस्तोता लेखनाथलाई पनि आजको यस कार्यक्रमबाट आज्ञा दिनुहोस्। फेरि पनि यस्तै नयाँ कथा लिएर यहाँहरू समक्ष आउनेछौ। अहिलेलाई भने आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। राबको क्रममा लोक प्रस्तुति सुनाइरहेछौ बसन्ती बाला लामाको स्वरमा।

हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथै यहाँहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आरमा पनि सुनिरहनु भएको छ। र समय अहिले ठिक बिहानको 8:45 भइरहेछ। रबको प्रस्तुतिमा कार्यक्रम सन्दर्भको साथमा उपस्थित छौँ र कार्यक्रममा विविध फिल्म संगीतका प्रस्तुतिहरूको साथै आज हामी कुरा गर्नेछौँ ज्येष्ठ नागरिकहरू विरुद्ध भेदभाव र उपेक्षा बारे।

0: उदित नारायण अनि अलका याग्निको गिल्ड सरलाई सुन्नुभयो भर्खरै। यस गीतमा शब्द थियो जावेद अख्तरको अनि संगीत रहेको थियो शंकर एहसान लयको चलचित्र लक्ष्यबाट।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: श्रोता, हाम्रो यस जीवनको प्राण थुप्रै रङ्गहरूमा रङ्गिएको देख्छौँ। कहिले छोराछोरी भएर, कहिले मातापिता भएर, त कहिले बाजेबोजू भएर, र यी सबै रङ्गमा रङ्गिएका सम्बन्धहरूलाई हामीले सधैँ माया र सम्मानको साथमा निभाउँदछौँ। त्यसै त पाउँछौँ हामी जीवनको मिठो रस। जसले हामीलाई औँला पक्रेर हिँड्न सिकाए, हामीलाई सम्हालेर जब हामी सानो थियौँ, हाम्रो चेत थिएन, तब ती बुजुर्ग व्यक्तिहरूलाई हामी कसरी सम्झन अवहेलना गर्न सक्छौँ जसले हामीलाई सम्हाले, माया गरे। भारतमा ज्येष्ठ नागरिकहरू प्रति दुर्व्यवहार, भेदभाव र उपेक्षा एक गम्भीर र लुकेको सामाजिक समस्या बनेर गएको छ। विभक्त परिवारहरूको द्रुत गतिमा बढ्दो प्रवृत्ति, पुस्ता अन्तर र आधुनिक जीवनशैलीले आफ्नै परिवार र समाजभित्र वृद्ध वृद्धहरूमाझ उपेक्षा बढाइरहेको छ। अध्ययन रिपोर्टहरू अनुसार वृद्धहरूले भोग्ने दुर्व्यवहारमा समावेश छन् अनादर र व्यवस्था। वृद्ध वृद्धहरू प्राय परिवारका सदस्यहरूबाट व्यवस्था र व्यवस्थाको शिकार हुन्छन्। भावनात्मक र मौखिक दुर्व्यवहार, कठोर शब्दहरू, गाली र मानसिक यातना सबैभन्दा सामान्य रूपमा देखा पर्छन्। शारीरिक तथा आर्थिक हिंसा पनि देखा पर्छ। धेरैजसो अवस्थामा वृद्ध वृद्धहरू सम्पत्ति वा पैसाको लागि शारीरिक हिंसा र आर्थिक शोषणको सामना पनि गरिरहेका हुन्छन्। अचम्मको लाग्दो कुरो के रहेको छ भने दुर्व्यवहार गर्नेहरू प्राय नै आफ्नै हुन्छन् र यसको समाधानका उपायहरू केही भन्न पर्दा कानुनी अधिकार। विभिन्न देशहरूमा ज्येष्ठ नागरिकको अधिकार र सुरक्षाको लागि बनेका कानुनहरूको कडा पालन गरिनुपर्छ। सामाजिक सुरक्षा: राज्य स्तरबाट ज्येष्ठ नागरिकलाई नियमित भत्ता, निशुल्क स्वास्थ्य उपचार र सार्वजनिक यातायातमा विशेष छुट पनि दिँदै आइरहेको छ। सहयोगी समाज: सामूहिक अथवा सामुदायिक स्तरमा सेवा केन्द्र र मनोरञ्जन स्थलहरू स्थापना गरेर उनीहरूको एक्लोपन हटाउन पनि सकिन्छ।

0: साधना सरगम, शंकर महादेवन, सोनू निगम अनि साथीहरुका आवाजमा सुन्नुभयो भर्खरै यस गीतलाई कल हो ना हो चलचित्रबाट। हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट र अब सुनाइरहेछौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेशको श्योपुरमा रहेको कुनो राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुहुनेछ। उहाँले चितुवा पुनर्प्रवर्धन परियोजनाको प्रगतिको समीक्षा गर्नुहुनेछ र चितुवा हेरचाहकर्ता, वन अधिकारी र स्थानीय मानिसहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक र रणनीतिक शक्तिमा समुद्री क्षमताले महत्वपूर्ण भूमिका खेल्छ र भारत यसलाई बलियो बनाउने दिशामा द्रुत गति

मा अगाडि बढिरहेको बताउनु भएको छ। भारतले आजदेखि नयाँ दिल्लीमा ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको दुई दिवसीय बैठक आयोजना गर्नेछ। नेपालको काठमाडौँमा स्थित भारतीय दूतावास र वीरगंज स्थित भारतीय वाणिज्य दूतावासले 12 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा 22 योग कार्यक्रम आयोजना गरेको थियो। भाजपा सरकारले आज पश्चिम बंगाल विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट प्रस्तुत गर्दैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको सरकारको यो बजेटले सबैको ध्यान आकर्षित गरेको छ। बजेटमा महिला, किसान, वृद्धवृद्ध र युवाहरूका लागि महँगी भत्ता र कल्याणकारी योजनाहरूको घोषणा समावेश हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षण एजेन्सीले आजदेखि यूजीसी नेट जून 2026 परीक्षा शुरू गर्दैछ। मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार आज अरुणाचल प्रदेश, पश्चिम बंगालको फेदमा रहेको क्षेत्र र सिक्किममा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागले भोलिसम्म बिहार, ओडिसा, आन्ध्र प्रदेश, कर्नाटक, केरला, माहे, कोंकण, गोवा र लक्षद्वीपमा भारी वर्षा हुने अनुमान गरेको छ। पुरुष हकीमा भारतले एफआईएच प्रो लीगको आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसलाई 3-2 पराजित गर्दै शानदार जीत दर्ता गरेको छ। फिफा विश्वकप फुटबल ग्रुप जीको खेलमा इरान र बेल्जियम बीचको म्याच गोलरहित बराबरीमा सकियो। म्याचको 66 मिनटमा नाथन ग्लोइनलाई मैदानबाट बाहिर पठाएपछि बेल्जियमले 10 खेलाडीहरूसहित खेल्नु परेको थियो, तर इरानले त्यसको फाइदा उठाउन सकेन। आकाशवाणीबाट 9 प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूजन एआईआरमा पनि हामीलाई सुन्दै हुनुहुन्छ। र अबको क्रममा यहाँहरूलाई पुनः हिन्दी चलचित्रका गीतहरू सुनाउनेछौँ। त प्रथमा स्वीकार्नुहोस् यस गीतलाई।

किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरलाई सुन्नुभयो भर्खरै यस गीतमा। अजनबी चलचित्रबाट शब्द थियो आनन्द बक्सीको अनि संगीत रहेको थियो आरडी बर्मनको।

कर्ज चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई किशोर कुमार अनि लता मङ्गेशकरको युगल स्वरमा। संगीत रहेको थियो लक्ष्मीकान्त प्यारेलालको अनि शब्द थियो आनन्द बख्सीको। हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा।

0: ফিফা ফুটবল বিশ্বকাপে গ্রুপ জির ম্যাচে আজ মিশর নিউজিল্যান্ডকে 3-1 গোলে হারিয়ে দিয়েছে। ফিন সুরম্যান 15 মিনিটে গোল করে নিউজিল্যান্ডকে এগিয়ে দেন। এরপর মিশরের মোস্তাফা জিকো 58 মিনিটে, মোহাম্মদ সালাহ 67 মিনিটে এবং ত্রেজেগুয়ে 82 মিনিটে গোল করে দলকে জয়ের রাস্তায় ফিরিয়ে আনেন। এদিকে গতরাতে গ্রুপ এইচের ম্যাচে মিয়ামি স্টেডিয়ামে উরুকুয়ে কাবোভার্দের মধ্যে খেলাটি 2-2 গোলে ড্র হয়। গ্রুপ জির ম্যাচে লস অ্যাঞ্জেলস স্টেডিয়ামে বেলজিয়াম ইরানের মধ্যে খেলাটি গোলশূন্যভাবে শেষ হয়েছে। গ্রুপ এইচের খেলায় স্পেন সৌদি আরবকে 4-0 গোলে হারিয়ে দিয়েছে। গ্রুপ জের ম্যাচে আর্জেন্টিনা অস্ট্রিয়ার মুখোমুখি হবে। ডালা স্টেডিয়ামে খেলা শুরু হবে ভারতীয় সময় রাত 10:30। অন্যদিকে গ্রুপ আই এর ম্যাচে ফ্রান্স ইরাকের বিরুদ্ধে খেলবে। ফিলাডেলফিয়া স্টেডিয়ামে খেলা শুরু হবে ভারতীয় সময় রাত 2:30। মহিলাদের FIH নেশনস কাপ হকিতে ফাইনালে ভারত নিউজিল্যান্ডকে 2-0 গোলে হারিয়ে চ্যাম্পিয়ন হয়েছে। ভারতের হয়ে গোল করেছেন নবনীত কর এবং সুনেলিতা টপ্পো। উপরাষ্ট্রপতি সিপি রাধাকৃষ্ণন এবং প্রধানমন্ত্রী নরেন্দ্র মোদী ভারতীয় মহিলাদের এই জয়ের জন্য অভিনন্দন জানিয়েছেন। পুরুষদের FIH প্রো লীগ হকিতে রটারডামে অনুষ্ঠিত শেষ ম্যাচে গতকাল ভারত নেদারল্যান্ডসকে 3-2 গোলে হারিয়ে দিয়েছে। ভারতের হয়ে গোল করেন যুবরাজ সিং, অভিষেক এবং রাজিন্দর সিং। অধিনায়ক হার্দিক সিং ম্যাচের সেরা খেলোয়াড় নির্বাচিত হন। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী গতকাল কলকাতায় সম্পূর্ণ দেশীয় প্রযুক্তিতে তৈরি 3টি জাহাজ দেশবাসীর উদ্দেশ্যে উৎসর্গ করেছেন। তিনি বলেছেন, ভারতের নৌবাণিজ্যের ঐতিহ্যে বাংলার বড় অবদান রয়েছে। পশ্চিমবঙ্গে নতুন সরকারের আজ প্রথম বাজেট পেশ। চলতি বছরের প্রথম UGC নেট পরীক্ষা আজ শুরু হয়েছে। ইরানের সঙ্গে আলোচনায় ইতিবাচক অগ্রগতির ইঙ্গিত জানালেন মার্কিন ভাইস প্রেসিডেন্ট জেডি ভান্স। এখনও চলছে রুদ্ধদ্বার বৈঠক। খবর শেষ হল, এরপর স্থানীয় সংবাদ 10:10।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। भाजपा सरकारले आज पश्चिम बंगाल विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट प्रस्तुत गर्दैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको सरकारको यो बजेटले सबैको ध्यान आकर्षित गरेको छ। बजेटमा महिला, किसान, वृद्ध वृद्धा र युवाहरूका लागि महँगी भत्ता र कल्याणकारी योजनाहरूको घोषणा समावेश हुने अपेक्षा गरिएको छ। बजेटमा सड़क, स्वास्थ्य, शिक्षा, पिउने पानी र पूर्वाधार विकासमा पनि विशेष ध्यान दिइने सम्भावना छ। उद्योग लगानी र रोजगारीलाई बढ़ावा दिन केही महत्वपूर्ण घोषणाहरू पनि गर्न सकिन्छ। दार्जीलिङ हिमालयका उच्च पहाड़ी क्षेत्रहरू सहित पश्चिम बंगालमा अन्तर्राष्ट्रिय योग दिवस भव्य र धूमधामका साथ मनाइयो। वर्ष 2015 यो पहिलो पटक हो राज्यभरिका लगभग सबै ब्लक स्तरसम्म सरकारी कार्यालयहरू तथा सरकारी माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूमा अन्तर्राष्ट्रिय योग दिवस हजारौं मानिसहरूको सहभागितामा सम्पन्न भयो। मुख्य कार्यक्रम कोलकाताको रेड रोडमा आयोजना गरिएको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल RN रवि र मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। यसै क्रममा क्रीडा भारतीको तत्वावधानमा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालय खरसाङमा पनि हिजो भव्य रूपमा 12 अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। उद्घाटन सत्रमा मुख्य अतिथिको रूपमा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयका प्रध्यान अध्यापक फादर केविन मोक्तान उपस्थित थिए भने समापन सत्रमा खरसाङका विधायक श्री सोनम लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न खेलसँग जोडिएका संघ संस्था, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरू, भूतपूर्व सैनिक संगठनका सदस्यहरू साथै अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेका थिए। कालिम्पोङमा पनि जिल्ला शासकको आयोजनामा हजारौं संख्यामा मानिसहरूले 12 अन्तर्राष्ट्रिय योग दिवस पालन गरे। समारोहमा विधायक भरत छेत्रीको अगुवाईमा सम्पन्न भएको थियो। सिलीगुड़ी नगर निगम SMC भित्र राजनीतिक गतिविधि तीव्र भएको छ। राजीनामाको श्रृंखला जारी रहँदा नयाँ बोर्ड गठनको प्रयासले शहरको राजनीतिक परिदृश्यमा हलचल बढेको छ। तृणमूल कांग्रेसभित्र जारी कलह अब खुल्ला रूपमा अघि आएको छ, साथै मेयर पद वरिपरिको अनिश्चितता बढ्दै गएको छ। पूर्व मेयर गौतम देवको राजीनामापछि उनका उपमेयर रंजन सरकार मेयर पदको दौड़मा सक्रिय भएका छन्। उनले केही काउन्सिलरहरूसँग भेटेर आफूलाई मेयर र सञ्जय पाठकलाई उपमेयर बनाउने प्रस्ताव राखेका थिए। यद्यपि यस बैठकमा धेरै काउन्सिलरहरूलाई आमन्त्रित नगरिएको आरोप लागेको छ, जसले गर्दा पार्टीभित्रको मतभेद अझ बढेको छ। हिजो बिहान मैनागुडीको ओत्लाबारी क्षेत्रमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको पुष्टि भएको छ भने लगभग 39 जना घाइते भएका छन्। दुर्घटनापछि मुख्यमन्त्री सुवेन्द्र अधिकारीले गहिरो संवेदना व्यक्त गर्नुहुँदै मृतक र घाइतेका परिवारहरूलाई आर्थिक सहयोगको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री अधिकारीले सामाजिक सञ्जाल पोस्ट प्लेटफर्म एक्समा जारी गरिएको शोक सन्देशमा यस भयानक घटनामा आफ्ना प्रियजन गुमाउने परिवारप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको छ। उहाँले सबै घाइते यात्रीहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ। मुख्यमन्त्रीले उत्तर बंगाल विकास मन्त्री निषेत प्रमाणिक र यातायात राज्य मन्त्री आनन्दमय वर्मनलाई जिल्ला प्रशासनसँग समन्वय गरी राहत र उद्धार कार्यको निरीक्षण गर्न र घाइतेहरूलाई तत्काल र उचित चिकित्सा सेवा प्रदान गर्न निर्देश दिनुभएको छ। सरकारले प्रत्येक मृतकको परिवारलाई 5 लाख रुपियाँको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। गम्भीर घाइतेहरूलाई 1 लाख रुपियाँ, सामान्य घाइतेहरूलाई 50,000 रुपियाँ प्रदान गरिनेछ। घाइतेहरूको उपचारको सम्पूर्ण खर्च सरकारले वहन गर्नेछ। हिजो सुखेपोखरीमा कार्यकर्ता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै बीजेपीएमका अध्यक्ष अनित थापाले बीजेपीएमले अब पार्टी होइन जाति भन्ने नारा लिएर गाउँघरमा पुग्ने बताउनु भएको छ। उहाँले अझ भन्नुभयो, गोर्खाले लामो समयदेखि राखेको लक्ष्य पूरा गर्न अब एकजुट हुने समय आएको छ। वर्ष 2007 पनि आन्दोलन भएको थियो, तर जीटीएलाई चौतारी भनेर बिसाइएको थियो। पाउने समयमा जीटीएको कुर्सी रुङ्गेर नबस्ने भन्दै अनित थापाले जीटीए त्यागेको बताउनुभयो। अब कुनै बाधा नभएकोले जातीय मुद्दामा लाग्नुपर्छ र पार्टीभन्दा जाति ठूलो भन्ने नारालाई मैदानमा उतार्नुपर्छ भने उहाँले अझ बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समय अहिले ठिक बिहानको 9:30 भइरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ FM 103.5 MHz आकाशवाणी खरसाङ केन्द्रबाट। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम मार्गदर्शन।
3: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु हुने सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई आजको मार्गदर्शनको अङ्कमा म कार्यक्रम सञ्चालक निगम हार्दिक स्वागत जनाउँदछु। श्रोताहरू, जीवनमा सफलता कसलाई पो चाहिँदैन र? कोही डाक्टर बन्नको निम्ति परिश्रम गरिरहेका हुन्छन् त कोही खेलाडी बन्नको निम्ति, कोही इन्जिनियर बन्नको तयारी गरिरहेका हुन्छन् त कोही उद्यमी बन्न। सबैले आआफ्नो प्रकारले सफलतालाई पछ्याइरहेका हुन्छन्, तर सफलता पाउने गति तब द्रुत बनेर जान्छ जब एक सठिक अनि उच्च स्तरीय गाइडेन्स मार्गदर्शन प्राप्त हुन्छ। हजुर श्रोताहरू, सोही सठिक अनि जानकारीपूर्ण

मार्गदर्शन गाइडेन्स गराउने उद्देश्यले म उपस्थित भइसकिसकेको छु तपाईँहरूको बिचमा मार्गदर्शन कार्यक्रमलाई लिएर। हजुरहरू सबै कुशल मङ्गल नै हुनुहुन्छ होला। आउनुहोस् कार्यक्रममा अबेर नगरी कार्यक्रमको आरम्भ गरौँ एउटा सुमधुर गीतद्वारा।

कार्यक्रममा फेरि एकचोटि स्वागत जनाउँदै म निगमबाट सम्पूर्ण हाम्रो आकाशवाणी खरसाङ सुनेर बस्नुहुने श्रोताहरूलाई अभिवादन टक्र्याउँदछु। स्टेट ब्याङ्क अफ इन्डिया भारतीय स्टेट ब्याङ्कले एसबीआई प्रोबेसनरी अफिसर पिओ 2026 को आधिकारिक सूचना 18 जुन 2026 जारी गरिसकिसकेको छ। 1500 पदहरूको निम्ति भर्ती खोलिएको छ, जुन पछिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। आवेदन प्रक्रिया 18 जुन 2026देखि सुरु भई 8 जुलाई 2026सम्म खुला रहनेछ। र आउनुहोस् अब एसबीआई पिओ को यस आधिकारिक जानकारीको विषयमा अझ विस्तृत रूपमा जानौँ। एसबीआई पिओ भनेको के हो? एसबीआई पिओ प्रोबेसनरी अफिसर ब्याङ्किङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सरकारी जागिरहरू मध्ये एक। पिओ पदमा चयन भएका उम्मेद्वारहरूले शाखा सञ्चालन, ग्राहक सेवा, ऋण व्यवस्थापन, वित्तीय निर्णय तथा व्यवस्थापकीय जिम्मेवारीहरू वहन गर्नुपर्ने हुँदछ। भविष्यमा शाखा प्रबन्धकदेखि उच्च व्यवस्थापन तहसम्म पुग्ने अवसर पनि उम्मेद्वारहरूलाई प्राप्त हुँदछ। एसबीआई प्रोबेसनरी अफिसर 2026 निम्ति कुल रिक्त पदहरूको संख्या 1500 रहेको छ भने यस वर्षको रिक्त संख्या गत वर्षको भन्दा धेरै भएकोले प्रतियोगी विद्यार्थीहरूको निम्ति एउटा ठूलो अनि राम्रो अवसर मानिएको छ। एसबीआई प्रोबेसनरी अफिसर 2026 निम्ति 18 जुन 2026 आवेदन सुरु भएर 8 जुलाई 2026 आवेदनको अन्तिम मिति राखिएको छ। प्रारम्भिक परीक्षा प्रिलिम्स सम्भावित रूपमा अगस्त 2026 अनि मुख्य परीक्षा मेन्स सम्भावित रूपमा सेप्टेम्बर 2026 हुने पनि जानकारी प्राप्त भएको छ। आउनुहोस् अब शैक्षिक योग्यताको विषयमा जानौँ कि कस कस उम्मेद्वारहरूले एसबीआई पिओ एक्जामिनेसनको परीक्षाको फर्म भर्न सक्छन्। शैक्षिक योग्यताको विषयमा कुरा गर्नुपर्दा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक अर्थात् ग्रेजुएसन उत्तीर्ण गरेको हुनुपर्दछ। अन्तिम वर्ष सेमेस्टरका विद्यार्थीहरूले पनि आवेदन दिन सक्छन्, तर नियुक्तिको समयमा डिग्री प्रमाणित गर्नुपर्ने हुँदछ। न्यूनतम उमेर 21 वर्ष अनि अधिकतम उमेर 30 वर्ष, साथै आरक्षणको अनुसार उमेरमा छुट पनि उपलब्ध हुनेछ उम्मेद्वारहरूलाई।

अब जानौ एसबीआईपीओ एक्जामिनेसन को भर्ती को के कस्तो प्रक्रिया रहेको छ। एसबीआईपीओ भर्ती प्रक्रिया तीन चरण में संपन्न होने प्रिलिमिनरी एक्जामिनेसन मेन एक्जामिनेसन अनि इंटरव्यू। मेन एक्जामिनेसन अर्थात मुख्य परीक्षा में निम्न विषय समावेश हुन्छन्: रिजनिंग अनि कंप्यूटर एप्टिट्यूड, डेटा एनालिसिस अनि इंटरप्रिटेशन, जेनरल इकोनॉमी अनि बैंकिंग अवेयरनेस, इंग्लिश लैंग्वेज साथ ही वर्णात्मक डिस्क्रिप्टिव लेखन परीक्षा पनि हुनेछ। मुख्य परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूलाई साइकोमेट्रिक टेस्ट, ग्रुप एक्सरसाइज, पर्सनल इंटरव्यू को निम्ति बोलाइनेछ। अंतिम मेरिट सूची मुख्य परीक्षा र अन्तर्वार्ता को अंक को आधार में तैयार गरिनेछ। अब यसको आवेदन कसरी भर्न सक्नुहुनेछ त यस विषयमा पनि जानौ। उम्मेदवारहरु एसबीआई करियर पोर्टल में जान सक्नुहुनेछ। एसबीआई पीओ 2026 नोटिफिकेशन खोल्नुहोस्, अनलाइन रजिस्ट्रेशन गर्नुहोस्, व्यक्तिगत र शैक्षिक विवरणहरु भर्नुहोस्, फोटो र हस्ताक्षर अपलोड गर्नुहोस्, आवेदन शुल्क भुक्तानी गर्नुहोस् र सबै डिटेल्सहरूलाई पूर्ण रूपमा फेरि एकपल्ट जाँच गरी फर्म सबमिट गरी फर्मको एउटा प्रिन्ट एउटा कपी अवश्य नै आफ्नो साथमा सुरक्षित राख्नुहोस् होला। उम्मेदवारहरूले परीक्षा विद्यार्थी भाइ बहिनीहरूले यसको तयारी त गरिरहेका हुन्छन्, तर पनि औपचारिकताको निम्ति तपाईँहरूको निम्ति हामी यहाँबाट केही सुझावहरू तयारीको निम्ति दिने प्रयास गर्नेछौँ। दैनिक अध्ययनको योजना कस्तो हुनुपर्ने हुन्छ? इङ्ग्लिस अर्थात् अङ्ग्रेजी विषयलाई 1 घण्टा, क्वान्टिटेटिभ एप्टिट्युडलाई 2 घण्टाको समय, रिजनिङलाई 2 घण्टाको समय, करेन्ट अफेयर्सलाई 1 घण्टाको समय अनि मक टेस्ट कम्तीमा पनि हप्तामा 3 वटा अवश्य नै प्रयास गर्नुहोस् होला। दैनिक अभ्यासमा पछिल्लो वर्षको प्रिभियस इयर्सको क्वेसन्सहरूको समाधान गर्ने पनि कोसिस गर्नुहोस् होला। मक टेस्टको विश्लेषण, करेन्ट अफेयर्समा नियमित अध्ययन, टाइम म्यानेजमेन्टमा विशेष ध्यान दिनुपर्ने हुन्छ उम्मेदवारहरूले। एसबीआई पीओ 2026 ब्याङ्किङ क्षेत्रमा करियर बनाउन चाहने स्नातक विद्यार्थीहरूको निम्ति एउटा उत्कृष्ट अवसर हो। यस वर्ष 1500 पद खुलिएकोले प्रतिस्पर्धा कडा भए पनि राम्रो तयारी गर्ने विद्यार्थीहरूको चयनको सम्भावना पनि बढेको छ। आवेदनको अन्तिम मिति 8 जुलाई 2026 भएकोले योग्य उम्मेदवारहरूले समयमा नै आवेदन तयार गरी आफ्नो तयारीलाई तीव्र बनाइराख्नुहोस्। हामी सम्पूर्ण आकाशवाणी खर्साङको परिवार एसबीआई पीओ एक्जामिनेसनको निम्ति विद्यार्थी भाइ बहिनीहरूलाई उम्मेदवारहरूलाई धेरै धेरै शुभकामना टक्राउँदछौँ। हजुरहरूलाई यो त थियो एसबीआई पीओ एक्जामिनेसन 2026 को नोटिफिकेसनको केही जानकारीहरू। आउनुहोस् कार्यक्रमको मोडमा एउटा साङ्गीतिक विश्राम लिउँ, त्यस पश्चात अन्य विषयहरूमाथि छलफल गरौँ।

श्रोताहरू मार्गदर्शनको कार्यक्रममा पुनः स्वागत जनाउँदै तपाईँहरूको साथमा छु म कार्यक्रम सञ्चालक निगम। र अघि हामीले चर्चा गर्दै थियौँ एसबीआईपीओ एक्जामिनेसन 2026 विषयमा। अब आउनुहोस् केही सामान्य ज्ञान जेनरल नलेज माथि चर्चा गरौँ। र आजको जेनरल नलेजको विषय रहेको छ विश्व स्वास्थ्य संगठन अर्थात् WHO। विश्व स्वास्थ्य संगठन WHO संयुक्त राष्ट्र युनाइटेड नेसन्स अन्तर्गतको एउटा विशेषीकृत अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वभरका मानिसहरूको स्वास्थ्य सुधार, रोग नियन्त्रण तथा स्वास्थ्य सम्बन्धी नीतिहरूको विकासमा कार्य गर्दछ। WHO विश्वको सबैभन्दा महत्वपूर्ण संस्थाहरू मध्ये एक संस्था मानिन्छ। आजको समयमा महामारी, संक्रामक रोग, कुपोषण, मानसिक स्वास्थ्य, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्य आपतकालीन अवस्थाहरूको व्यवस्थापनमा WHO को भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। WHO को स्थापना 7 अप्रेल 1948 भएको थियो। यसको मुख्यालय जेनेवा स्विजरल्यान्डमा स्थित छ भने त्यस्ता संस्थापक सदस्य राष्ट्रहरूमा संस्थापक राष्ट्रहरू 61 राष्ट्र रहेका थिए भने अहिले वर्तमानमा यसको सदस्य राष्ट्रहरू 194 रहेको छ र यसको मात्र संस्था संयुक्त राष्ट्र युनाइटेड नेसन्सलाई मानिन्छ। प्रत्येक वर्ष 7 अप्रेललाई विश्व स्वास्थ्य दिवस वर्ल्ड हेल्थ डे को रूपमा मनाइन्छ। यस दिन WHO को स्थापना भएको स्मरण गरिन्छ। अब आउनुहोस् जानौ WHO को स्थापनाको उद्देश्य के रहेको छ। WHO को प्रमुख उद्देश्य विश्वका सबै मानिसहरूलाई सम्भव भएसम्म उच्च स्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउनु हो। यसका मुख्य उद्देश्यहरू रहेका छन् विश्वव्यापी स्वास्थ्य सुधार गर्नु, रोगहरूको रोकथाममा नियन्त्रण गर्नु, स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्नु, स्वास्थ्य संकट तथा महामारीको व्यवस्थापन गर्नु, स्वास्थ्य सम्बन्धी मापदण्डहरू निर्माण गर्नु, गरिब तथा विकासशील राष्ट्रहरूलाई स्वास्थ्य सहयोग उपलब्ध गराउनु हो। WHO ले रोगहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ। जस्तै पोलियो, क्षयरोग अर्थात् टिबी, मलेरिया, एचआईभी एड्स, डेङ्गु, इबोला, COVID-19 जस्ता रोगहरू। WHO ले विश्वभरका बालबालिकाहरूलाई खोप उपलब्ध गराउने अभियान पनि सञ्चालन गर्दछ। मुख्य खोपहरूमा रहेका छन् पोलियोको खोप, खसराको खोप, BCG, DPT, COVID-19 भ्याक्सिन।

डब्ल्युएचओले विश्वभरका स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूमा पनि सहयोग गर्ने गर्दछ। अनुसन्धानका क्षेत्रहरू जस्तै नयाँ रोगहरू, औषधिको विकास, खोपको विकास, मानसिक स्वास्थ्य, पोषण इत्यादि। भूकम्प, महामारी, युद्ध तथा प्राकृतिक विपदाको समयमा डब्ल्युएचओले तत्काल स्वास्थ्य सहायता पनि प्रदान गर्दछ। आउनुहोस् अब जानौँ डब्ल्युएचओको केही ऐतिहासिक उपलब्धिहरूको बारेमा। डब्ल्युएचओको सबैभन्दा ठुलो सफलता चेचक रोगको उन्मूलनमा रहेको छ। 1980 डब्ल्युएचओले चेचक पूर्ण रूपमा समाप्त भएको घोषणा गरे। यो मानव इतिहासमा पूर्ण रूपमा उन्मूलन भएको पहिलो रोग हो। पोलियो उन्मूलनको अभियानमा पनि डब्ल्युएचओको धेरै प्रमुख भूमिका रहेको छ। डब्ल्युएचओले पोलियो विरुद्ध विश्वव्यापी अभियान सञ्चालन गरिरहेको छ। धेरै देशहरू त पोलियो मुक्त पनि भइसकिसकेका छन्। हामी तपाईँ कहाँ भुल्न सक्छौँ र COVID-19 को महामारीमा जसमा हामीले हाम्रो प्रियजन आफन्तजनहरूलाई गुमाएका थियौँ र डब्ल्युएचओले COVID-19 को महामारीको व्यवस्थापनमा पनि ठुलो भूमिका खेलेको छ। जस्तै महामारीको जानकारी प्रसारण गर्न, अनुसन्धानको समन्वय, खोप वितरण, स्वास्थ्य मार्गदर्शन जस्ता कार्यहरू डब्ल्युएचओले गरेका थिए। COVID-19 पछि डब्ल्युएचओले भविष्यका महामारीहरू रोक्न विश्वव्यापी तयारीलाई प्राथमिकता दिएको छ। विश्वभर बढ्दो तनाव, डिप्रेसन तथा मानसिक रोगहरूलाई नियन्त्रण गर्न डब्ल्युएचओले विशेष अभियान सञ्चालन गरिरहेको छ। जलवायु परिवर्तनले स्वास्थ्यमा असर पार्ने भएकोले डब्ल्युएचओले वायु प्रदूषण, गर्मीको लहर, प्राकृतिक विपत्ति जस्ता विषयहरूमा पनि कार्य गरिरहेको छ। औषधिको अत्याधिक प्रयोगको कारण रोगाणुहरू औषधिप्रति प्रतिरोधी बन्न थालेका छन्। डब्ल्युएचओले यसलाई 21 औं शताब्दीको ठूलो स्वास्थ्यको चुनौतीको रूपमा हेरेको छ। अन्तमा भन्नुपर्दाखेरि डब्ल्युएचओको लक्ष्य हरेक व्यक्तिले आर्थिक कठिनाई बिना आवश्यक स्वास्थ्य सेवाहरू प्राप्त गर्न सकुन् भन्ने डब्ल्युएचओको उद्देश्य अनि लक्ष्य रहेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ विश्व स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संस्था हो। यसले महामारी नियन्त्रण, खोप अभियान, स्वास्थ्य अनुसन्धान, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, जलवायु परिवर्तन तथा स्वास्थ्य आपतकालीन व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ। विद्यार्थीहरूले डब्ल्युएचओको स्थापना, उद्देश्य संरचना, उपलब्धि तथा वर्तमान स्वास्थ्य चुनौतीहरू बारे जानकारी राख्नु धेरै आवश्यक रहेको छ, किनकि यी विषयहरू विद्यालय, कलेज, लोक सेवा, शिक्षक सेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूमा बारम्बार सोधिने महत्त्वपूर्ण सामान्य ज्ञानका विषयहरू हुन्। र श्रोताहरू, यता थियो तपाईँहरूको समक्षमा छोटोमा डब्ल्युएचओको विषयमा केही सामान्य ज्ञानहरू। तपाईँहरूसँग कुरा गर्दा गर्दै त घडीले पनि मलाई इसारा गर्दैछ कि कार्यक्रमको समय पूर्ण हुन गइसकिसकेको छ। आजको कार्यक्रम हजुरहरूलाई कस्तो लाग्यो अवश्य नै आकाशवाणी खरसाङको ठेगानामा पत्र लेखी हामीलाई बताउनु नभुल्नुहोस् होला। तपाईँहरूको साथमा थिए म निगम। मार्गदर्शनको कार्यक्रममा यस्तै जानकारी पूर्ण विषयहरूमाथि चर्चा गर्दै फेरि अर्को अङ्कमा उपस्थित हुने बाचा गर्दै अब म कार्यक्रम सञ्चालक निगमलाई विदा दिनुहोस्। हजुरहरूलाई छोडी जाँदैछु यो सुमधुर गीतको साथमा। नमस्कार।

0: अब सुनो आकाशवाणी को मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभयो। उहाँले भारतको प्रमुख चितुवा पुनर्वास परियोजनाको प्रगतिको पनि समीक्षा गर्नुभयो, जसको उद्देश्य देशमा लोपोन्मुख वन्यजन्तु प्रजातिहरूलाई पुनर्जीवित गर्नु हो। विदेश मन्त्री डाक्टर एस जयशंकर आज मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्रालयका अनुसार मंगोलिया भ्रमणको क्रममा उहाँले विदेश मन्त्री बी बत्सेत शेखसँग द्विपक्षीय मामलाहरूमा चर्चा गर्नुहुनेछ। त्यसपछि उहाँले 24 र 25 जूनमा दक्षिण कोरियाको भ्रमण गर्नुहुनेछ। 19 औं मुम्बई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2026 को समापन भयो। मुम्बईमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै महाराष्ट्रका गवर्नर जिष्णु देव वर्माले यो उत्सवलाई गैर फिक्सन सिनेमाको लागि विश्वको सबैभन्दा प्रतिष्ठित उत्सव मध्ये एकको रूपमा वर्णन गर्नुभयो। राष्ट्रिय परीक्षण एजेन्सीले आजदेखि जुन 2026 को यूजीसी नेट परीक्षा शुरू गर्दैछ। यो राष्ट्रिय स्तरको योग्यता परीक्षा

छ यस महिनाको 30 तारिकसम्म दैनिक दुई शिफ्टमा कम्प्युटर आधारित परीक्षण सीबीटी मोडमा सञ्चालन हुनेछ। भाजपा सरकारले आज पश्चिम बंगाल विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट प्रस्तुत गर्दैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको सरकारको यो बजेटले सबैको ध्यान आकर्षित गरेको छ। बजेटमा महिला, किसान, वृद्ध वृद्धा र युवाहरूका लागि महँगी भत्ता र कल्याणकारी योजनाहरूको घोषणा समावेश हुने अपेक्षा गरिएको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार दिउँसो एक बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा र समय अहिले ठिक बिहानको 10:02 भइरहेछ र यस समयको साथै कार्यक्रम हेलो खरसाङको रमाइलो प्रस्तुतिको साथमा यहाँहरू समक्ष उपस्थित छु म उद्घोषिका अनुपमा। श्रोता मान्छेको सुख उसको परिस्थितिले होइन उसको मनको स्थितिले तय गर्छ। परिस्थिति जस्तो सुकै होस् आफ्नो मनको शान्तिलाई कहिल्यै भङ्ग दिनु हुँदैन। बाहिरी आँधीले त्यति बेलासम्म जहाज डुबाउन सक्दैन जबसम्म जहाजको भित्र पानी पस्दैन। यसै भनाइको साथै कार्यक्रम हेलो खरसाङको सुरुवात गरिरहेछु श्रोता। यस गीतको साथै ताल चलचित्रबाट सुखिन्दर सिंह अनि अल्का याग्निको स्वर रहेको छ, संगीत रहेको छ एआर रहमानको।

श्रोताले यहाँहरूलाई थाहा छ कि स्पेनमा अखबार लुगामा छापिन्छ। उँटको दुध अत्यन्तै अमिलो हुन्छ र हात्तीले 3 माइल टाढैबाट पानीको गन्ध थाहा पाउन सक्छ। कति अद्भुत। हामीलाई सुन्दै हुनुहुन्छ 103.5 मेगाहर्जमा। र अर्को गीत यहाँहरूलाई सुनाइरहेछु, हिन्दी मिडियम चलचित्रबाट गुरु रान्धावा अनि साथीहरूको आवाजमा। सङ्गीत रहेको छ गुरु रान्धावा अनि रजत नागपालको, अनि शब्द छ गुरु रान्धावा अनि अर्जुनको।

क्रुक चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई। संगीत थियो प्रीतमको, शब्द रहेको थियो कुमारको, अनि स्वर रहेको थियो निखिल डिसुजाको। श्रोता कार्यक्रम हेलो खरसाङमा अब पालो भएको छ आजको दिनको विशेषताबारे जान्ने। र प्रत्येक दिनले केही न केही मुख्य विशेषता लिएर आएको हुन्छ र आज हो 22 तारिक जुन। र 2017 रेन फरेस्ट पार्टनरसिपद्वारा आजकै दिन यानि जुन 22 तारिक विश्व वर्षावन दिवसको आयोजना गरिन थालियो। र यस दिनलाई पालन गरिनुको मुख्य उद्देश्य विश्वव्यापी अभियान र विश्वको वर्षावन र संरक्षणको लागि वर्षभरि आह्वानको रूपमा मनाइनको निम्ति हो। जैविक विविधताले भरिपूर्ण र जलवायु परिवर्तनको जोखिममा रहेका वनहरूले बढ्दो खतराहरूको सामना गरिरहेकोले हामी सामुदायिक क्षमतालाई सुदृढ पार्न र वर्षावन संरक्षणको लागि सामूहिक कार्य परिचालन गर्न प्रयासरत छौं। विश्व वर्षावन दिवसले सबैलाई स्वागत गर्दछ। यसले वर्षावन मनाउन र संरक्षणलाई अगाडि बढाउन संस्थाहरू, कार्यकर्ताहरू र जनतालाई एकताबद्ध गराउनमा आह्वान गर्दछ। विश्वभरिका उष्णकटिबन्धीय वर्षावनहरू अत्यन्तै विविध छन्, तर जलवायु, वर्षाको ढाँचा, तहदार, क्यानोपी संरचना, जटिल परिस्थितिक सम्बन्ध र उल्लेखनीय जैविक विविधता जस्ता प्रमुख विशेषताहरू साझा गर्छन्। यद्यपि यी विशेषताहरू सबै वर्षावनहरूमा एकरूप छैनन् र धेरै वर्षावनहरू स्पष्ट सीमा बिना नै म्यानग्रोभ वन, पार्वतीय वन र उष्णकटिबन्धीय पतझड वन जस्तै छेउछाउका परिस्थितिक प्रणालीहरू मिसिन्छन्। उष्णकटिबन्धीय वर्षावनहरू मकर रेखा र कर्कट रेखाको बीचको उष्णकटिबन्धीय क्षेत्रमा पाइन्छन्। यहाँ सूर्यको प्रकाश लगभग 80 डिग्रीको कोणमा पृथ्वीको सतहमा पुग्छ, जसले तीव्र सौर्य ऊर्जा उत्पन्न गर्छ। जो ऊर्जा क्षेत्रको स्थिर दिनको लम्बाई लगभग 12 घण्टा दिनको उज्यालोद्वारा अझ बढाएको छ। यसको विपरीत भूमध्य रेखाबाट टाढा रहेका क्षेत्रहरूले दिनको उज्यालोमा बढी मौसमी भिन्नताहरू अनुभव गरिरहेको छ। सूर्यको प्रकाशको यो निरन्तर आपूर्तिले प्रकाश

विश्लेषण मार्फत वर्षावन पारिस्थितिक प्रणालीलाई ऊर्जा प्रदान गरेको छ। त श्रोता, विश्व वर्षावन दिवस मनाउनुका मुख्य उद्देश्यहरू। यो दिनले विश्वभरिका मानिसहरू सरकारी तौरमा र संस्थागत तौरमा वन फाल्न, रोक्न र वर्षावनको संरक्षण र पुनर्स्थापना गर्न सामूहिक कार्य गर्न प्रेरित गर्न रहेको छ।

जन्नत चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई। प्रीतमको संगीत अनि सहित क्वाद्रीको शब्दहरूमा स्वर थियो केकेको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। कार्यक्रमको प्रतीक्षामा बसिरहनु नै सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा सप्रेम नमस्कार जनाउँदछौ। अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो सरोकारमा आजको विषय रहेको छ विश्व वर्षा दिवस वर्ल्ड रेन फरेस्ट डे।

विश्व वन वर्ष दिवस प्रत्येक वर्ष जून 22 तारीक मनाइन्छ। यस दिनको उद्देश्य वर्षा वन महत्व बारे जनचेतना फैलाउनु र यसको संरक्षणलाई सबैलाई प्रेरित गर्नु हो। वर्षा वन पृथ्वीका लागि अत्यन्त महत्वपूर्ण प्राकृतिक सम्पदा हुन्। यसले अक्सिजन उत्पादन गर्छन्, कार्बन डाइअक्साइड अवशोषण गर्छ, जलवायु सन्तुलन राख्छ र लाखौं वनस्पति तथा पशुहरूलाई वासस्थान प्रदान गर्छ। यसले वर्षा वनलाई पृथ्वीको हरियो फोक्सो पनि भनिन्छ। श्रोताहरू, वर्षा वनले जलवायु नियन्त्रण, वर्षा चक्रको संरक्षण, माटो काट्न रोकथाम तथा जलस्रोत संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन्। साथै लाखौं प्रजातिका वनस्पति, जानवर र सूक्ष्म जीवहरूको आश्रय स्थल पनि वर्षा वन नै हुन्। श्रोताहरू, यस जानकारीलाई अघि बढाउने नै छौं, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

विश्वका प्रमुख वर्षा वनहरूमा एमाजन रेन फरेस्ट, कङ्गो रेन फरेस्ट र दक्षिण पूर्वी एसियाका उष्णकण्ठबन्धनीय वनहरूमा पर्छन्। यी क्षेत्रहरूमा जैविक विविधता दृष्टिले अत्यन्त धनी मानिन्छ, तर वन विनाश, अवैध कटानी, कृषि विस्तार र खानी उत्खनन, आग लागेर जलवायु परिवर्तनका कारण वर्षा वनहरू दिन प्रतिदिन सङ्कटमा परिरहेका छन्। वर्षा वनको विनाशले दुर्लभ जीव जन्तु तथा वनस्पतिहरू हराउँदै गइरहेको छ। तापक्रममा दिनदिनै वृद्धि हुँदै गइरहेको छ अनि प्राकृतिक प्रकोप बढ्ने डर पनि भइरहेको छ। श्रोताहरू,

श्रोताहरु, वर्षा वन दिवसमा विश्वका प्रमुख वर्षा वन एमाजन रेन फरेस्ट तथा यसका केही संरक्षण गर्ने उपायहरू हामी गर्न सक्छौँ, जस्तो कि वृक्ष रोप्नु, वन भडानी रोप्ने काम, कागज तथा काठको अनावश्यक प्रयोग गर्ने काम, वातावरण अनुकूल वस्तुहरूको प्रयोग गर्ने र वन संरक्षण सम्बन्धी जनचेतना फैलाउने कामहरू गर्न सकिन्छ। वर्षा वन दिवसले प्रकृति र मानव जीवनबीच घनिष्ठ सम्बन्ध कायम गर्दै आइरहेका छ श्रोताहरू। यसैले सबैले हरियो वन जङ्गल जोगाउँ अनि जताभावी रुख नकाटौँ भनेर आह्वान पनि गरिरहेका हुन्छन्।

वर्षा वन दिवसले प्रकृति र मानवीय घनिष्ठ जीवन सम्बन्धलाई जोड्दछ। श्रोताहरू, स्वस्थ वातावरण, स्वच्छ हावा र सुरक्षित भविष्यका लागि वर्षा वन संरक्षण गर्न अति नै आवश्यक छ। श्रोताहरू,

श्रोताहरू, वर्षावन दिवस मनाउने मुख्य उद्देश्य दिगो उत्पादनको प्रयोग वन फडानी गरेर बनाएका सामग्रीहरू जस्तै पाम आयल उत्पादन, जथाभावी फडानी गरेको काठको प्रयोग गर्ने, कागजको बचत र पुनः प्रयोग, कागजको कम खपत गर्दा रुखहरू काटिनबाट जोगिन्छ, जनचेतना फैलाउनलाई वर्षा वनको महत्व सामाजिक सञ्जाल वा छलफल मार्फत मानिसहरूलाई बुझाउन पर्दछ। वर्षा बचाऊ, पृथ्वी बचाऊ, हरित भविष्य निर्माण गरौं, वर्षा वन दिवस 2026 को थीम अथवा नारा हो। द फरेस्ट विद इन यू, अर्थात् तपाईं हामी भित्र नै जंगल छ। त श्रोताहरू, हामीले रुख नकाटेर रुख नमासेर हाम्रो सम्पदालाई संरक्षण गर्न सक्छौं। तपाईं हामी सहयोग गरेर मात्र यसलाई अघि बढाउन सक्छौं।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङका विभिन्न कार्यक्रमहरूमा ताउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ स्वर माधुरी अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। प्रथममा सुनाइरहेछौँ सुनिता गजमेरको स्वर।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो स्वरमा आधुरीमा विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। अब प्रस्तुत छ बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जलीमा स्वपन चक्रवर्तीको स्वरमा केही रविन्द्र सङ्गीतहरू।

एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स दार्जिलिङ को एफएम 110.2 मेगाहर्ज मा यो प्रसारण हो आकाशवाणी खरसाङ को। आकाशवाणी खरसाङ सुनेर बसिनु हुने तमाम आदरणीय श्रोताहरुमा हार्दिक अभिवादन तथा सप्रेम नमस्कार। त श्रोताहरु अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसी फिल्म हित कार्यक्रम तपाईको अनुरोधमा। ताउनुस कार्यक्रमको प्रथम गीत सुनौ अनुराधा पौडवाल अनि कुमार सानुको युगल स्वरमा आशिकी फिल्मको यो गीत अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ कोटोवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई उषा राई अमित कुमार राई हेप्पी राई दोहेदा नवदा गाजीपुरबाट प्रतीक राई रोशनी राई र प्राञ्जल राई भानुटोल खरसाङबाट राधिका रीना सुरभि अर्जुन सबिना बुदु उमा महेश दिनेश किनारा पुनम तथा मनोज शर्मा पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी नन्द कुमार गुप्त रिग्नी छत्तीसगढ़बाट दिनेश वर्मा र करुणा वर्मा नागरी फार्म मिरिकबाट सन्त तामाङ चित्रे बस्ती खरसाङबाट साहिल देवान तथा उहाँका आमा बाबा वेस्ट सिक्किमबाट अर्जुन प्रधान कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई उषा राई अमित कुमार राई हेप्पी राई गाजीपुरबाट प्रतीक राई रोशनी र प्राञ्जल शेरपुर कला गाजीपुरबाट अवधेश राई प्रीति राई र नवनीत राई गर्ल्स स्कूल रोड मनिहारीबाट अवधेश गुप्त निलु भुइसालराज भोलु अनि वंशराज। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

फरमाइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमले अघि बढाउँदै अब सुनाउँदैछौँ यहाँहरूको अनुरोधमा मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गहनकर, सरिता गहनकर, सिद्धान्त अर्जुन गहनकर र टुकटुक, आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली सुमिता कुमारी ध्वनि गहनकर परि प्रिन्स र एकांश गहनकर, बडी खञ्जरपुर भागलपुरबाट गुल्फराज आरम दो समारा जमालुद्दिन तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसेन मास्टर, डिएन सिंह रोडबाट अफरोज आलम, बरकत आलम र सदाब आलम, सर्लाही सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा तथा समस्त शर्मा परिवारहरू, खरसाङ बजारबाट छिरिङलकी, सिनोरा, पेमा, रिता प्रधान अनि छिरिङयेल्मो, सिटोङ टु मामरिङबाट सारिका याङजी शेर्पा, लकिमा तृष्णा, सलिमा राई र राधा शेर्पा, न्यू चम्टा चिया बगान गिर्जालाइनबाट तोर्कासुक एका, स्वर्णलता एका, अनिरुद्ध एका, डोमियन चार्ल्स, झ्याउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया, भालुकोप भट्टी डाँडाबाट अशोक कुमार खड्का, अप्पर सिरबारी खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, संयम दर्नाल, पुष्प छेत्री अनि उहाँहरूका अन्य धेरै धेरै साथीहरू, अररिया जोगीहाटबाट सौम्य, नाजमिन सेफाली, निखत परवीन, आलिया रुकैया र शरीफ आर्जू, डुमरावबाट वलिवल्ला र आजमना अन्सारी, सरिमपुरबाट सरफरुद्दिन फातमा, मोहम्मद शमी अन्सारी, दिल्लीबाट डब्लु अन्सारी, छटिया पोखरबाट लालबहादुर दिवाना र दिव्य भारती। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत, एयरलिफ्ट फिल्मबाट गुन्जने आवाज हो अमल मल्लिक अनि साथीहरूको।

हवस् त श्रोता, यस गीतको अन्त साथ अहिलेलाई फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौँ। अब अघिल्लो कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो कि अन्तर्राष्ट्रिय योग दिवसको अपार सफलता यस कुराको प्रमाण हो कि योगले विश्वभरिका लाखौं मानिसहरूलाई शारीरिक रूपमा स्वस्थ रहन सहयोग मात्र गरिरहेको छैन, तर आत्मविश्वासका साथ सकारात्मक जीवन जिउन पनि प्रेरित गरिरहेको छ। विदेश मन्त्री एस जयशंकर मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ। यात्राको पहिलो चरणमा उहाँ मंगोलिया पुग्नु भएको छ। विदेश मन्त्रालयका अनुसार मंगोलियाको भ्रमणको क्रममा उहाँले मंगोलियाका विदेश मन्त्रीसँग द्विपक्षीय मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। भाजपा सरकारले आज पश्चिम बंगाल विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट प्रस्तुत गर्दैछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको यो बजेट सबै कुरामा केन्द्रित छ। बजेटमा महँगी भत्ता, महिला, किसान, वृद्ध वृद्धा र युवाहरूका लागि कल्याणकारी योजनाहरूको घोषणाहरू समावेश हुने अपेक्षा गरिएको छ। पश्चिम बंगालको राष्ट्रिय राजमार्ग 27 स्थित जलपाइगढीको जल्दाबारीमा भएको सड़क दुर्घटनामा थप 2 घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको संख्या बढेर 6 पुगेको छ। 25 घाइते यात्रुको जलपाइगढी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। गोवा पुलिसको क्राइम ब्रान्चले मणिपुरमा सक्रिय प्रतिबन्धित विद्रोही संगठन पीपल्स लिबरेशन आर्मी पीएलएका एक वान्टेड सदस्यलाई पक्राउ गरेको छ। आरोपी लगभग 2 फरार रहेको बताइएको छ। उत्तर प्रदेशमा 1,25,000 रुपियाँ इनाम रहेको कुख्यात अपराधी लल्लन सिंहलाई हिजो राति सहारनपुरमा उत्तर प्रदेश विशेष कार्यबल एसटीएफले मुठभेडमा मारेको छ। स्विजरल्याण्डमा अमेरिका र इरान बीचको वार्ता समाप्त भएपछि आज विश्वव्यापी काँचो तेलको मूल्यमा 3% सम्मको तीव्र कमी आएको छ। सुन्नुहुँदै थियो मुख्य समाचार, पूरा भयो।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताहरू, अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौ नरेन्द्र गुरुङको सङ्गीत शब्द तथा सङ्गीत रचनामा अञ्जली प्रधानको स्वरमा यो कार्यक्रमको प्रथम गीत।

0: श्रोताहरु अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्।

0: राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको शेरपुरी जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। रोजगारी र जल कल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मंगोलिया पुग्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ अनि मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको सुवर्णपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले प्रोजेक्ट चितामा उनीहरूको योगदानको प्रशंसा गर्नुभयो र यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
1: राष्ट्रपति ने कूनो नेशनल पार्क में सफारी की और चीता पुनर्वास परियोजना की प्रगति की समीक्षा की। उन्होंने चीता कमांड एंड कंट्रोल सेंटर का दौरा किया। उन्होंने प्रोजेक्ट चीता पर लगी प्रदर्शनी देखी और जानवरों की निगरानी, ट्रैकिंग और संरक्षण के लिए किए जा रहे उपायों के बारे में जानकारी ली। अधिकारियों ने राष्ट्रपति को बताया कि भारत में अभी 52 चीते हैं, जिनमें 49 कूनो नेशनल पार्क में है, जबकि 3 को गांधी सागर वन्य जीव अभयारण्य में स्थानांतरित कर दिया गया है। प्रधानमंत्री मोदी ने वर्ष 2022 में प्रोजेक्ट चीता की शुरुआत की थी। उन्होंने नामीबिया से लाए गए 8 चीतों को कूनो नेशनल पार्क में छोड़ा था। इसके बाद दक्षिण अफ्रीका और बोत्सवाना से और चीते लाए गए। समाचार कक्ष से जागृति शर्मा।
0: प्रधानमन्त्री मोदीले 2022 नामीबियाबाट ल्याएको 8 चितुवालाई कूनो राष्ट्रिय निकुञ्जमा छोडेर प्रोजेक्ट चिता सुरु गर्नुभएको थियो। रोजगारी र जन कल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्त मन्त्री स्वपन दासगुप्ताले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33% महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभागमा 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 वर्षको उमेर छुटलाई थप 2 वर्ष बढाउने निर्णय गरेको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ।
2: राज्य सरकार ने सरकारी अर्ध सरकारी कर्मचारी शिक्षक और शिक्षा कर्मियों के लिए 20% महंगाई भत्ते में वृद्धि की घोषणा की है। महंगाई भत्ता बढ़ के 38% हो जाएगा। यही सुविधा पेंशन भोगियों को भी मिलेगा। वित्त मंत्री ने बताया कि ये दर 1 अक्टूबर से लागू होगी। वित्त मंत्री ने बताया कि वर्तमान में राज्य पर कुल ऋण 8,15,891 करोड़ रुपए की है। इस कारण सामाजिक परियोजनाओं और वित्तीय शासन की बीच संतुलन बनाए रखना सरकार की सबसे बड़ी परीक्षा है। बजट में अन्नपूर्णा योजना के लिए 36,000 करोड़ रुपए की प्रावधान किया गया है। पार्श्व शिक्षक का वेतन 5,000 रुपए बढ़ाया गया है। आंगनवाड़ी कर्मी और आशा कर्मियों के लिए मासिक मानदेय में 5,000 रुपए की वृद्धि की गई है। संदीपन दासगुप्ता के साथ काश्मीर नाहर, आकाशवाणी समाचार, कोलकाता।
0: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रको लागि कल्याणी नजिकै नयाँ ग्रिनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ र यस परियोजनाको लागि 1,000 देखि 1,500 एकर जमिन पहिचान गर्ने योजना बनाएको छ। पुरुलिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरेको छ। बजेटमा 2 प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हाँसिमा र वायुसेना स्टेसनलाई 25 एकर र कलाईकुण्ड वायुसेना स्टेसनलाई 37 एकर जमिन छुट्याउने प्रस्ताव पनि गरेको छ। बजेट पेश गर्दै वित्त मन्त्री स्वपन दासगुप्ताले राज्यमा 3 नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभयो। सिलगढीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तरबङ्गको गाजोल र चञ्चल पनि नगरपालिका बनाइनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मंगोलिया पुग्नुभएको छ। डाक्टर जयशंकरले एक सोसियल मिडिया पोस्टमा यो जानकारी साझा गर्नुभएको हो। उहाँले भारत अनि मंगोलिया बीच विशेष साझेदारीलाई अघि बढाउन एक सार्थक वार्ताको आशा गरेको बताउनु भएको छ। यस भ्रमण अवधि विदेश मन्त्रीले मंगोलियाका नेताहरूसँग भेट गर्नुहुनेछ। उहाँले मंगोलियाका विदेश मन्त्री बतमुनक बटसेसङसँग पनि वार्ता गर्नुहुनेछ। भ्रमणको दोस्रो चरणमा विदेश मन्त्री बुधबार अनि बिहिबार दक्षिण कोरिया जानुहुनेछ। यस यात्रा अवधि डाक्टर जयशंकरले विदेश मन्त्री चो युनसँग वार्ता गर्नुहुनेछ। उहाँले बिहिबार जेजुमा शान्ति अनि समृद्धिको लागि जेजु फोरममा मुख्य भाषण पनि दिनुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र शासित प्रदेश दादरा र नगर हवेली र दमन र दीवका प्रशासक प्रभुभाइ पटेलकी श्रीमती भावनाबेन पटेलको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले धेरै वर्षदेखि परिवारसँग घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनु भएको छ। श्री मोदीले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको शान्तिको कामना गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोलसँग भेट गर्नुभयो। श्री नवीनले पन्जाबको कृषि सङ्कटको बारेमा चर्चा गर्नुभयो। बैठकपछि श्री नवीनले कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको व्यक्तिसँग अन्तर्क्रिया गर्न पाउँदा आफूलाई सौभाग्य प्राप्त भएको बताउनुभयो। उहाँले श्री जोलसँगको आफ्नो चर्चाले कृषि मुद्दाहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो। भाजपाका राष्ट्रिय अध्यक्षले आफ्नो विचार र सुझाव राष्ट्रको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँको लेबर पार्टीभित्र बढ्दो विरोध साथै 100 बढी सांसदहरूले अनि उनी विरुद्ध मोर्चा खोलेपछि उहाँले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको हो। पश्चिम बङ्गालको राष्ट्रिय राजमार्ग 27 जलपाइगुडी जिल्लाको जल्दाबारीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। जलपाइगुडी मेडिकल कलेज अस्पतालमा 25 घाइते यात्रीहरूको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूको अनुसार लगभग 32 यात्री बोकेको उत्तर बङ्गाल राज्य परिवहन निगमको बसलाई स्टेसनरी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाको जानकारी पाएर पुलिस जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय बासिन्दाहरूले तुरन्तै उद्धार र राहत कार्य सुरु गरेको छ। हरियाणाको राखीगढी पुरातात्विक स्थलबाट उत्खनन गरिएको मानव कङ्काल अवशेषहरू उन्नत वैज्ञानिक अध्ययनको लागि भारतीय मानव विज्ञान सर्वेक्षण एएसआईलाई हस्तान्तरण गरेको छ। यो प्रक्रिया भारतीय पुरातत्व सर्वेक्षण र भारतीय मानव विज्ञान सर्वेक्षण एएसआई बीच हालै भएको समझदारी पत्र अन्तर्गत गरिएको थियो। उत्तर प्रदेशमा 1,25,000 रुपियाँको इनाम रहेका कुख्यात अपराधी ललन सिंह हिजो राति सहारनपुरमा उत्तर प्रदेश विशेष कार्यबल द्वारा गरिएको इन्काउन्टरमा मारिएको छ। पुलिसका अनुसार इन्काउन्टर सारसवा नाको रोडमा भएको थियो। बिहारको समस्तीपुर जिल्ला निवासी ललन सिंह विरुद्ध धेरै आपराधिक मामिलाहरू थियो। ललन सिंहमाथि बनारसीमा एक सब इन्सपेक्टरको हत्या गरेर सर्भिस पिस्तोल लुटेको र चन्दौली जिल्लामा डकेती र गोलीबारीका घटनाहरूमा संलग्न भएको आरोप थियो। एसटिएफका अनुसार ललन सिंह र उनका सहयोगीहरू हत्या, ब्याङ्क डकेती, क्यास भ्यान लुट र सरकारी हतियार चोरी लगायत धेरै गम्भीर अपराधहरूमा संलग्न थिए। कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात ढाँचामा भएको विस्फोटमा 54 घाइते भएका छन् भने 18 निखोज भएका छन्। विश्वको प्रमुख ऊर्जा केन्द्रहरूमध्ये एक रातरास लाफान औद्योगिक क्षेत्रमा हिजो राति विस्फोट भएको थियो। क्षेत्रद्वन्द्वसँग सम्बन्धित अवरोधहरूपछि प्लान्टले सञ्चालन पुनः सुरु गर्ने काम चलिरहेको समयमा विस्फोट भएको थियो, जसले गर्दा बर्जान ग्यास आपूर्ति प्लान्टमा ठूलो आगलागी भएको थियो। आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो। मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म पश्चिम बङ्गाल, कर्नाटक, तेलङ्गाना, केरलम, गोवा, उडिसा र उत्तर पूर्वका केही भागहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको शिवपुर जिल्लास्थित कुनो राष्ट्र निकुञ्जमा चिता मित्र र सहरीय जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बङ्गाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आज 2 दिनको आधिकारिक भ्रमणमा मङ्गोलिया पुग्नुभएको छ। ब्रिटेनका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ अनि मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताले भर्खरै सुन्नुभयो नरेन्द्र गुरुङ अनि साथीहरूको स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ अन्तर्राष्ट्रिय योग दिवस 2026। आलेख विदेश सेवा डेक्स एनएसटी आकाशवाणी। अन्तर्राष्ट्रिय योग दिवस 2026 मुख्य समारोह जुन 21, 2026 कोलकाताको ऐतिहासिक रेड रोडमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आयोजित गरिएको थियो। यस

अवसरमा पश्चिम बंगालका राज्यपाल आरएन रवि र पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि उपस्थित थिए। उहाँहरूले प्रतिष्ठित रेड रोडमा लाखौं मानिसहरूसँग विभिन्न आसनहरू गरे। जून 21, 2026 मनाइने 12 अन्तर्राष्ट्रिय योग दिवस इन्टरनेशनल डे अफ योगाको विषयवस्तु स्वस्थ आयुका लागि योग थियो। यसले शारीरिक मानसिक र भावनात्मक कल्याणलाई प्रवर्धन गर्ने समग्र दृष्टिकोणको रूपमा योगको बढ्दो विश्वव्यापी मान्यतालाई प्रतिबिम्बित गर्दछ। भारतको प्राचीन ज्ञानमा जरा गाडिएको र महादेशहरूमा अंगालिएको योग स्वस्थ र सक्रिय जीवनको लागि एक विश्वसनीय मार्गको रूपमा देखा परेको छ। यस विषयवस्तुले योगको जीवन शक्ति, लचिलोपन र स्वतन्त्रतालाई बढ़ावा दिने परिवर्तनकारी क्षमतालाई प्रकाश पार्छ, जबकि निवारक स्वास्थ्य सेवा र समग्र कल्याणको आधारशिलाको रूपमा यसको भूमिकालाई सुदृढ पार्दछ। शारीरिक आसन, श्वास प्रश्वास अभ्यास, ध्यान र सजगताको संयोजन मार्फत योगले गतिशीलता, मानसिक कल्याण र भावनात्मक लचिलोपन कायम राख्नको लागि एक व्यापक दृष्टिकोण प्रदान गर्दछ। प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा योग विश्वको सबैभन्दा ठूलो सामुदायिक उत्सव बनेको साथै मानिसहरू, समुदाय र संस्कृतिलाई एकैसाथ ल्याउने बताउनुभयो। प्रधानमन्त्रीले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको उत्सवको लागि स्वच्छता से स्वागत मनाइएकोमा कोलकाताका नागरिकहरूलाई बधाई पनि दिनुभयो। श्री मोदीले योग केवल शारीरिक व्यायाम मात्र नभएर मानव भावनाको अभिव्यक्ति हो भन्ने कुरामा जोड दिनुभयो। यो सबै उमेर समूहका लागि खुल्ला छ। उहाँले जीवनभरि स्वस्थ रहन योगको भूमिकाको जोड दिनुभयो। उहाँले भन्नुभयो, योग अभ्यासले मानिसहरूलाई शारीरिक जीवन शक्ति, मानसिक शक्ति र जीवनशैली रोगहरू विरुद्ध लचिलोपन कायम राख्न मद्दत गर्दछ। यसले हाम्रो शरीरलाई लचिलो बनाउन मद्दत गर्छ र हाम्रो ऊर्जा स्तर उच्च राख्दछ। योगा 365 दिनै हाम्रो आदर्श वाक्य हुनुपर्छ। योगले हामीलाई मदेखि हामीसम्म एकताबद्ध गर्छ। जब हामी योग गर्छौं, हजारौं हृदय एकैसाथ धड्किन्छ। प्रधानमन्त्रीले जनतामा योगलाई लोकप्रिय बनाउनमा श्री रामकृष्ण परमहंस, स्वामी विवेकानन्द परमहंस, योगानन्द र श्री अरविन्दोको भूमिकालाई सम्झनुभयो। वेद र श्रीमद् भागवत जस्ता हाम्रा पवित्र ग्रन्थहरूले पनि योगलाई शारीरिक स्वास्थ्य र मानसिक शक्ति प्राप्त गर्ने विधिको रूपमा बोल्छन्। योग र ध्यानले हामीलाई प्रकृति र ब्रह्माण्डसँग एक बनाउँछ। योग वास्तवमा पूर्ण कल्याणको लागि मानवतालाई भारतको उपहार हो। आयुको लागि योग भन्ने विषयवस्तुलाई प्रकाश पनि श्री मोदीले पार्नुभयो। उहाँले जोड दिनुभयो, योग एक निरन्तर जीवनशैली हो जसले मानसिक स्वास्थ्य मार्फत शारीरिक तन्दुरुस्तीको बाटो खोल्छ। यसले हामीलाई सन्तुलित तरिकाले बाँच्ने, गर्ने र नगर्ने कुराहरू सिकाउँछ। सन्तुलित खाना, मनोरञ्जन र निन्द्रा मार्फत योगले हामीलाई रूपान्तरण गर्छ र हाम्रो समग्र स्वस्थ र जीवनशैलीलाई समृद्ध बनाउँछ। प्रधानमन्त्रीले कोलकाताको रेड रोडमा आयोजित 12 अन्तर्राष्ट्रिय योग दिवसको मुख्य समारोहमा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, महा कश्चित्त दुःख भावती भवती भन्ने मन्त्रको उच्चारण गर्दै आफ्नो सम्बोधन समापन गर्नुभयो।

श्रोता भर्खरै छन् मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्मका गीतहरूबाट। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ राम लखन फिल्मको यो गीत। गुञ्जन युगल आवाज हो मनहर अनि अनुराधा पौडवालको, संगीतकार लक्ष्मीकान्त प्यारेलालका तथा शब्द आनन्द बक्सीका।

0: श्रोताले भर्खरै सुन्नुभयो सुरेश वाटकर अनि आशा भोसलेको युगल स्वरमा इमानदार फिल्मको यो गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले 22 देखि 26 जुनसम्म कामाख्या धाममा आयोजित ऐतिहासिक अम्बुबासी महोत्सवको पावन अवसरमा आज माता कामाख्याको पूजा गर्दै महोत्सवमा सहभागी श्रद्धालुहरूलाई स्वागत गर्नुभयो। आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, गुवाहाटीको नीलाचल पहाडमा अवस्थित माता कामाख्याको पवन अम्बुबासी महायोगको पवित्र अवसरमा जगत जननीको चरणमा कोटि कोटि नमन। मुख्यमन्त्रीले यस भव्य पर्वको लागि असममा आइपुगेका विश्वभरिका भक्तहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले माता कामाख्याको कृपाले सबैको जीवन सुख शान्ति समृद्धि र आध्यात्मिक शक्तिले भरिपूर्ण होस् भनी प्रार्थना गर्नुभयो। विश्व प्रसिद्ध कामाख्या मन्दिरमा आजदेखि अम्बुबासी मेला सुरु भएको छ। मन्दिरको पट आज राति 9:30 बन्द हुनेछन्। मेलाको औपचारिक उद्घाटन समारोह आज साँझ 6:30 गुवाहाटीको पाण्डु बन्दरगाहमा हुनेछ। यो कार्यक्रमसँगै पूर्वोत्तरको सबैभन्दा ठूलो आध्यात्मिक आयोजनहरूमध्ये एक अम्बुबासी मेलाको आधिकारिक शुभारम्भ हुनेछ। असमका पर्यटन मन्त्री अजन्ता नेओगले प्रमुख अतिथिको रूपमा मेलाको उद्घाटन गर्नुहुनेछ। कार्यक्रममा साधु सन्तहरू, श्रद्धालुहरू, प्रशासनिक अधिकारी र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मा कामाख्या धाममा अम्बुबासी मेला 22 देखि 26 जुनसम्म जारी रहनेछ। यस अवधिमा देश तथा विदेशबाट लाखौँ भक्तजनहरूको आगमन हुने सम्भावना छ। देशका अन्य भागहरू सँगसँगै नागाल्यान्डमा पनि हिजो अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। राज्यपाल नन्दकिशोर यादवले अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना दिनुहुँदै भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा योग भारतमा केवल अभ्यासबाट विश्वव्यापी जनआन्दोलनमा विकसित भएको छ, जसले विश्वभर स्वास्थ्य सन्तुलन र सद्भावको सन्देश फैलाएको छ। राज्यपालले नागरिकहरूलाई योगलाई आफ्नो दैनिक दिनचर्यामा समावेश गर्न र स्वस्थ शरीर, शान्त मन र बलियो राष्ट्र निर्माणमा योगदान पुर्याउन आग्रह गर्नुभयो। कोहिमाको ब्रह्मकुमारी राजयोग ध्यान केन्द्रले स्वस्थ आयुका लागि योग भन्ने विषयमा लागुपदार्थ मुक्त हस्ताक्षर अभियानको साथ योग दिवस मनायो। 12 अन्तर्राष्ट्रिय योग दिवस मणिपुरमा बडो उत्साहसँग पालन गरियो। यस वर्षको विषय थियो स्वस्थ आयुका लागि योग। राज्य सरकारले इम्फालको खुमान लम्पक इन्डोर स्टेडियममा मुख्य कार्यक्रमको आयोजन गरेको थियो। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनाम खेमचन्द सिंह, गृहमन्त्री गोविन्द दास कोन्थोजम, मुख्य सचिव र वरिष्ठ सरकारी अधिकारीहरूले बिहानको योग सत्रमा भाग लिएका थिए। कार्यक्रमपछि मुख्यमन्त्रीले सबैलाई आफ्नो दैनिक जीवनमा योग समावेश गर्न प्रोत्साहित गर्नुभयो। उहाँले योगको व्यापक प्रसारले प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो र समृद्ध राष्ट्रको दृष्टिकोणलाई साकार पार्न सहयोग गर्ने कुरामा जोड दिनुभयो। योगको बढ्दो विश्वव्यापी प्रभावलाई उजागर गर्दै मुख्यमन्त्रीले 127 बढी देशका मानिसहरूले अहिले यसको अभ्यास गरिरहेको उल्लेख गर्नुभयो र आउँदो भविष्यमा यसलाई ओलम्पिकमा समावेश गर्न सकिने आशा पनि व्यक्त गर्नुभयो। अरुणाचल प्रदेशमा लगातार परेको मुसलधारे वर्षाका कारण चिलिन नदीमा आएको बाढीले जोनाई क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। बढ्दो जलस्तरका कारण सडक, घर र कृषियोग्य जमिन डुबाउमा परेको छ, जसले गर्दा सामान्य जीवन प्रभावित भइरहेको छ। राभा काठनी, शान्तिपुर र मालभोग गाउँका धेरै भाग बाढीबाट प्रभावित भएका छन्। बाढको कारण यातायात अवरुद्ध भएको छ र धेरै विद्यालयहरूमा पठन पाठन पनि बाधित बनेको छ। स्थानीय बासिन्दाहरूले धेरै कठिनाइको सामना गरिरहेका छन्। यसैबीच सोनारीमा 5 दिनमा पनि बाढीको स्थितिमा सुधारको कुनै सङ्केत देखिएको छैन। सोनारी सहर र वरपरका धेरै क्षेत्रहरू डुबाउको स्थिति छ। बाढी प्रभावित बासिन्दाहरूले स्थानीय जनप्रतिनिधिहरू र प्रशासनले आफ्नो दुर्दशालाई व्यवस्था गरेको आरोप लगाएका छन्। मादक पदार्थ विरुद्धको अभियान अन्तर्गत असमको विश्वनाथ पुलिसले मोस्ट वान्टेड तस्कर उस्मान अलीलाई सफलतापूर्वक पक्राउ गरेको छ। गुवाहाटीबाट अरुणाचल प्रदेश जाँदै गरेको रात्री बसमा गरेको अभियानको क्रममा उनलाई पक्राउ गरेको हो। पुलिसका अनुसार खोजीको क्रममा उस्मान अलीको झोलाबाट व्यापक मात्रामा प्रतिबन्धित मादक पदार्थ बरामद गरेको थियो। प्रारम्भिक जाँचमा आरोपीले उक्त मादक पदार्थ तस्करीको उद्देश्यले अरुणाचल प्रदेशमा लगिरहेको खुलासा भएको छ। बरामद गरेका मादक पदार्थहरू जाँच एजेन्सीहरूको आँखा छल्न 21 माइक्रो सेन्टिफ्युज ट्युबहरूभित्र लुकाएको थियो। पुलिसले मादक पदार्थ जप्त गरी मुद्दा दर्ता गरेको छ। यस तस्करी नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान गर्न र लागु औषधको स्रोत र गन्तव्य पत्ता लगाउन थप जाँच भइरहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले प्रेस क्लब अफ सिक्किमको अध्यक्ष पदमा निर्वाचित भएका समीर हाङ लिम्बू तथा कार्यसमितिका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

स्वागत छ यहाँहरू सम्पूर्ण सम्पूर्णलाई कार्यक्रम विश्वमा हामीमा। कविगुरु रविन्द्रनाथ ठाकुरको नाम भारतको इतिहासमा सुनौलो अक्षरमा अङ्कित छ। उहाँ एक यस्ता व्यक्तित्व जसले बंगाल पुनर्जागरणको समय जीवनका विविध पाटोहरूलाई विकसित गर्न धेरै कार्यहरू गरे। उहाँलाई हामी विश्व कविको रूपमा चिन्ने गर्छौं। तर तिनी एक कवि मात्र थिएनन्, कविका साथसाथै उनी एक कुशल लेखक, गीतकार, चित्रकार, शिक्षा शास्त्री, समाज सुधारक एवं दार्शनिक थिए। यसोसले हामी भन्न सक्छौ उनी एक बहुमुखी प्रतिभाका धनी थिए। उनको यही प्रतिभाकै कारण उनलाई गुरुदेव एवं विश्व कविको उपाधि दिएको हो। बंगालमा सन् 1861 जन्मिएका रविन्द्रनाथ ठाकुरले आफ्नो लेखन र विचारले सम्पूर्ण विश्वलाई नै प्रभावित गरे। रविन्द्रनाथ ठाकुरको मुख्य पहिचान भने कविको रूपमा नै छ। उनको काव्य संग्रह गीताञ्जलीले उनलाई सन् 1913 एसियाकै पहिलो व्यक्तिको रूपमा साहित्यमा नोबेल पुरस्कार प्राप्त गरायो। उनका कवितामा प्रकृति, प्रेम, मानवता र ईश्वरप्रतिको भक्ति पाइन्छ। निर्झरको स्वप्नभङ्ग, बलाका जस्ता कविता नेपाली विद्यार्थीहरूले पनि पढ्छन्। उपन्यास गोरा, घोरेर बाहिरे, छोटो कथा काबुलीवाला, नाटक रक्तकर्बी उनको गद्य लेखनको उत्कृष्ट नमुनाहरू हुन्। उनले बंगाली साहित्यलाई विश्व स्तरमा नै प्रसिद्ध बनाए। उनले करिब 3000 गीत रचना गरे। यो गीतलाई रविन्द्र संगीत भनिन्छ। उनका गीतमा शास्त्रीय संगीत, लोक संगीत र आफ्नै मौलिकताको संगम रहेको छ। भारतको राष्ट्रगान जनगण मन र बंगलादेशको राष्ट्रगान अमर सोनार बंगला दुवै उनैका रचना हुन्। दुई देशको राष्ट्रगान लेख्ने एकमात्र व्यक्ति उनी हुन्। उनका गीत आज पनि बंगाली समुदायको दैनिक जीवनको अंग बनिरहेको छ। यसोसले उनी एक अति सम्पन्न संगीतकार पनि हुन्।

60 वर्षको उमेरपछि रविन्द्रनाथज्यूले चित्रकला सुरु गरे। उनले कुनै औपचारिक शिक्षा नलिए पनि उनका 2000 भन्दा बढी चित्र विश्व प्रसिद्ध छन्। उनका चित्रमा रङरेखाको अद्भुत प्रयोग पाइन्छ। शिक्षाको क्षेत्रमा उनको योगदान अझ ठूलो छ। उनले परम्परागत कक्षा कोठाको शिक्षाको विरोध गरे। प्रकृतिको काखमा रुख मुनि बसेर पढाउने शान्तिनिकेतन विद्यालय उनैले नै स्थापना गरे, जो आज विश्व प्रसिद्ध छ र विश्वभरबाट यहाँ विद्यार्थीहरू पढ्न आउने गर्छन्। शिक्षाले मनलाई मुक्त बनाउनु पर्छ, बाँध्नु हुँदैन भन्ने उनको विचार थियो। आजको खुल्ला शिक्षा रचनात्मक शिक्षाको अवधारणा उनैले नै दिएका हुन्। रविन्द्रनाथ साँच्चिकै मानवतावादी थिए। उनी जातपात, साम्प्रदायिकता र राष्ट्रियताको साँघुरो भावनाको विरोध गर्दथे। विश्व मानव बन्नुपर्छ भन्ने उनको सन्देश थियो। उनले रक्षाबन्धन चाडलाई हिन्दू मुस्लिम एकताको प्रतीक बनाए। किसानहरूको आर्थिक अवस्था सुधार्न श्रीनिकेतनमा ग्रामीण विकासको काम पनि सुरु गरे। समग्रमा भन्नुपर्दा रविन्द्रनाथ ठाकुर एक व्यक्तित्व होइन तर एक सम्पूर्ण संस्था नै थिए। उनी बंगालको मात्र होइन पुरै विश्वको गौरव हुन्। कविता लेखेर उनले मन छोए, गीत बनाएर आत्मा छोए, चित्र कोरेर आँखा छोएर, शिक्षा दिएर मस्तिष्क छोए। उनले भनेका छन्, जहाँ ज्ञान निशुल्क छ, जहाँ संसार साँघुरो घरेलु पर्खारमा विभाजित छैन, त्यही मेरो देश हो। हाम्रो निम्ति उनी प्रेरणाका स्रोत हुन्। उनको जीवनबाट हामीले सिक्नुपर्ने कुरा यो हो कि एकजना मानिसले बहुमुखी प्रतिभा देखाएर आफ्नो देश र विश्वलाई धेरै ठूलो सेवा गर्न सक्छ। त्यसैले रविन्द्रनाथ ठाकुर युगौं युगसम्म गुरुदेव बनेर हाम्रो मुटुमा बाँचिरहनुहुनेछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं बहुमुखी प्रतिभाका धनी कवि गुरु रविन्द्रनाथ ठाकुर बारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। आगामी दिनहरूमा यस्तै रोचक एवं जानकारीमूलक विषयहरू लिएर फेरि पनि यहाँहरू समक्ष उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। आजको वार्ताको यस अङ्कमा प्रस्तुत छ एक वार्ता जसको विषय रहेको छ सुन्दर ऐतिहासिक स्मारक, भारतको प्रवेशद्वार, गेटवे अफ इन्डिया।

श्रोता, मुम्बईको समुद्री किनारमा अरब सागरलाई हेर्दै गर्वको साथ उभिएको विशाल संरचना हो गेटवे अफ इन्डिया। यसलाई हामी नेपाली

लीमा भारतको प्रवेशद्वार भनेर भन्ने गर्छौं। यो केवल एउटा ढोका मात्र होइन, यो भारतको इतिहास, गौरव र बलिदानको साक्षी हो। यसको भव्यता र ऐतिहासिक महत्वकै कारण यसलाई मुम्बईको ताज पनि भनिन्छ। गेटवे अफ इन्डिया निर्माण हुनुको एक मुख्य कारण थियो सन् 1911 भारत भ्रमणमा आउनुभएका इङ्ल्यान्डका राजा जर्ज पञ्चम र रानी मेरीको स्वागत गर्नु। उहाँहरू मुम्बईको समुद्री बाटो भएर भारत प्रवेश गर्नुभएको थियो। उहाँहरूको स्वागतमा एउटा भव्य स्मारक बनाउने निर्णय गरियो, जसको डिजाइन स्कटिस वास्तुकार जर्ज विटटले गरेका थिए। निर्माण कार्य सन् 1915 सुरु भएर सन् 1924 सकिएको थियो। यसलाई बनाउन पहेँलो बेसाल्ट ढुङ्गा र ठोस कङ्क्रिट प्रयोग गरिएको छ। निर्माणमा करिब 21 लाख रुपियाँ खर्च भएको थियो भन्ने तथ्य थाहा लाग्दछ। त्यस बेलाको समयमा यो निकै ठूलो रकम थियो। यसको वास्तुकला र बनावटको कुरा गर्न पर्दा यो इन्डो सर्सैनिक शैलीको उत्कृष्ट नमुना हो श्रोता। यो शैलीमा भारतीय, इस्लामिक र पश्चिमी वास्तुकलाको मिश्रण पाइन्छ। यसको उचाइ 26 मिटर अर्थात् करिब 8 तल्ले भवन बराबर छ। बीचमा एउटा ठूलो कमान छ जसको उचाइ 15 मिटर रहेको छ। कमानको दुवैतिर ससाना गुम्बज र झ्यालहरू छन्। माथिल्लो भागमा 4 वटा बुर्जाहरू छन्। समुद्रको छेउमा भएको यसको पछिल्लोपट्टि फराकिलो सिँढी छ जहाँबाट डुङ्गा जहाजमा चढिन्छ। साँझपख यहाँको बत्ती बलेपछि यो अझ सुन्दर एवं रमणीय देखिन्छ। गेटवे अफ इन्डियाको ऐतिहासिक महत्व धेरै ठूलो छ। एउटा कुरो विरोधाभासपूर्ण छ, जुन ढोकाबाट राजा जर्ज पञ्चम भारत प्रवेश गरेका थिए त्यही ढोकाबाट सन् 1948 अन्तिम पटक ब्रिटिस सेनाका अन्तिम समूह भारत छोडेर गएका थिए। अर्थात् यो ढोका भारतमा ब्रिटिस साम्राज्यको सुरुवात र अन्त्य दुवैको साक्षी हो। त्यसैले यसलाई भारतको प्रवेशद्वार मात्र होइन तर ब्रिटिस राजको विदाई द्वार भनेर पनि हामी भन्न सक्छौँ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ भारतको एक सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन रमाइलो गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। साल 1947 भारत स्वतन्त्र भएपछि यहाँ ठूलो समारोह भएको थियो र अन्तिम ब्रिटिस सिपाही एचएमएस नाइजेरिया जहाजमा चढेर फिर्ता गएका थिए। आज गेटवे अफ इन्डिया मुम्बईको मात्र होइन पुरै भारतको एक पहिचान बनिसकेको छ। यो भारतको सबैभन्दा धेरै फोटो खिचिने र भ्रमण गरिने ठाउँहरू मध्ये एक हो। हरेक दिन पर्यटकहरू हजारौंको संख्यामा यहाँ पुग्ने गर्छन्। यसैको ठिक अगाडि छत्रपति शिवाजी महाराजको घोडामा बसेको विशाल मूर्ति रहेको छ। साँझ पख यहाँ स्थानीय मानिस र पर्यटकहरूको भीड़ लाग्ने गर्दछ। निष्कर्षमा भन्नुपर्दा गेटवे अफ इन्डिया ढुङ्गा र सिमेन्टले बनिएको संरचना मात्र होइन, यसले भारतको 200 वर्षको गुलामी र 75 वर्षको स्वतन्त्रताको कथा भन्दछ। यसले हामीलाई सम्झाउँछ कि हाम्रा पुर्खाहरूले कति सङ्घर्ष गरेर यो स्वतन्त्रता प्राप्त गरेका थिए। कविगुरु रविन्द्रनाथ ठाकुरले भनेका थिए, अतीतलाई बिर्सिने जातिको कहिले पनि भविष्य राम्रो हुँदैन। गेटवे अफ इन्डिया हाम्रो त्यही अतीतको जीवित स्मारक हो। मुम्बई गएपछि यो ठाउँ नहेरी फर्किनु भनेको मुम्बईलाई नहेरी फर्किनु सरह हो। यो साँच्चै भारतको गर्व र पहिचानको प्रतीक हो।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं सुन्दर ऐतिहासिक स्मारक गेटवे अफ इन्डिया बारे। यसबारे यहाँसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: श्रद्धा, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेशको श्योपुर जिल्ला स्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 राज्य कर्मचारीहरूको लागि महँगी भत्ता 20% बढाएको छ। तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो र ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ।

0: अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्य प्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्रो र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले प्रोजेक्ट चितामा उनीहरूको योगदानको प्रशंसा गर्नुभयो र यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। यसअघि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जमा सफारी गर्नुभयो र चितुवा स्थानान्तरण परियोजनाको प्रगतिको समीक्षा गर्नुभयो। उहाँले चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। उहाँले प्रोजेक्ट चिता सम्बन्धी प्रदर्शनी हेर्नुभयो र जनावरहरूको अनुगमन ट्र्याकिङ र संरक्षण गर्न गरिएका उपायहरूबारे जानकारी लिनुभयो। अधिकारीहरूले राष्ट्रपतिलाई भारतमा हाल 52 चितुवा रहेको, जसमध्ये 49 कुनो राष्ट्रिय निकुञ्जमा रहेको अनि 3 गान्धी सागर वन्यजन्तु अभयारण्यमा स्थानान्तरण गरिएको जानकारी गराए। अधिकारीहरूले राष्ट्रपतिलाई चितुवाको लागि जंगलभित्र विकसित ट्र्याकिङ प्रणाली, संरक्षण पहल र पानी सुविधाहरूको बारेमा पनि जानकारी गराए। प्रधानमन्त्री मोदीले 2022 नामिबियाबाट ल्याइएको 8 चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छोडेर प्रोजेक्ट चिता शुरू गर्नुभएको थियो। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्त मन्त्री स्वप्न दास गुप्तले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33% महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभाग 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 उमेर छुटलाई थप 2 बढाउने निर्णय गरिएको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ।
1: राज्य सरकारले सरकारी अर्ध सरकारी कर्मचारी शिक्षक और शिक्षा कर्मियों के लिए 20% महंगाई भत्ते में वृद्धि की घोषणा की है। महंगाई भत्ता बढ़ के 38% हो जाएगा। यही सुविधा पेंशन भोगियों को भी मिलेगा। वित्त मंत्री ने बताया कि ये दर 1 अक्टूबर से लागू होगी। वित्त मंत्री ने बताया कि वर्तमान में राज्य पर कुल ऋण 8,15,891 करोड़ रुपए की है। इस कारण सामाजिक परियोजनाओं और वित्तीय शासन की बीच संतुलन बनाए रखना सरकार की सबसे बड़ी परीक्षा है। बजट में अन्नपूर्णा योजना के लिए 36,000 करोड़ रुपए की प्रावधान किया गया है। पार्षद शिक्षक का वेतन 5,000 रुपए बढ़ाया गया है। आंगनवाड़ी कर्मी और आशा कर्मियों के लिए मासिक मानदेय में 5,000 रुपए की वृद्धि की गई है। चंदीपन दासगुप्ता के साथ काश्मी नाहर, आकाशवाणी समाचार, कोलकाता।
0: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रको लागि कल्याणी नजिकै नयाँ ग्रीनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ र यस परियोजनाको लागि 1,000 देखि 1,500 एकड़ जमिन पहिचान गर्ने योजना बनाएको छ। पुरुलिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरिएको छ। बजेटमा 2 प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हासिमारा वायुसेना स्टेशनलाई 25 एकड़ र कलाईकुडा वायुसेना स्टेशनलाई 37 एकड़ जमिन छुट्याइने प्रस्ताव पनि गरिएको छ। बजट पेश गर्दै वित्त मन्त्री स्वपन दास गुप्तले राज्यमा 3 नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभयो। सिलगढ़ीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तर बंगालको गाजोल र चञ्चल पनि नगरपालिका बनाइनेछ। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। उहाँले तिरुवनन्तपुरमको चकाई आईटीआईदेखि शङ्कुमुघम समुद्र तटसम्म साइकल र्याली साइक्लिङ बाई द सीको शुरूआत गर्नुहुनेछ। श्री मान्डवियाले मायालोममा रहेको जीबी राजा स्पोर्ट्स स्कूलको पनि भ्रमण गर्नुहुनेछ। जुन देशको एक प्रतिष्ठित खेल संस्था हो जसले भारतीय खेलकुदका लागि धेरै उत्कृष्ट खेलाडीहरू दिएको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोहलसँग भेट गर्नुभयो। श्री नवीनले पंजाबको कृषि संकटको बारेमा चर्चा गर्नुभयो। बैठकपछि श्री नवीनले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको व्यक्तिसँग अन्तर्क्रिया गर्न पाउँदा आफूलाई सौभाग्य प्राप्त भएको बताउनुभयो। उहाँले श्री जोहलसँगको आफ्नो चर्चाले कृषि मुद्दाहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो। भाजपाका राष्ट्रिय अध्यक्षले आफ्नो विचार र सुझाव राष्ट्रको लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।
2: मैं मानता हूं कि ऐसी शख्सियत जिसने किसानों की भावनाओं को समझा, कृषि को समझा और कृषि को कैसे एक सही रूप से आगे बढ़ाया जाए, इस चीज को उन्होंने एक रिसर्च के रूप में देखा है, तो निश्चित रूप से ऐसे शख्सियत से मिलना मेरे लिए भी सौभाग्य का विषय है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालको एउटा लेख साझा गर्नुभयो। लेखले कानूनी प्रणालीलाई सुदृढ पार्ने, न्याय प्रक्रियालाई सरल बनाउने र नागरिकहरूको लागि सरकारी सेवाहरू अझ सुलभ बनाउने सरकारको प्रयासलाई प्रकाश पार्छ। आफ्नो लेखमा श्री मेघवालले न्यायिक संस्थाहरूले एक पुलको रूपमा काम गर्छन् जसले प्रत्येक सरोकारवालाहरूलाई न्याय र सामूहिक हितको व्यापक खोजीमा विश्वास, अपनत्व र सम्बन्धको भावना विकास गर्न मद्दत गर्दछ भनी बताउनु भएको छ। तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो। एआईएडीएमके, पीएमके र सीपीएम लगायत विपक्षी दलहरूले यस परियोजनाले कावेरी जल बाँडफाँडमा प्रतिकूल असर पार्ने र तमिलनाडुको हितलाई हानि पुर्याउन सक्ने चिन्ता व्यक्त गरे। राज्य सरकारले तमिलनाडुको जल अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै परियोजनामाथि विरोध दोहोर्यायो। सरकारले मेकेदातु जल न्यायाधिकरण गठनको माग गर्दै विधानसभामा सर्वसम्मतिले पारित प्रस्तावलाई पनि उद्धृत गर्यो। ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीभित्रबाट बढ्दो दबावका बीचमा उहाँले डाउनिङ स्ट्रीटमा आफ्नो कार्यकाल समाप्त गर्नुभयो। राजीनामा घोषणा गर्नुअघि स्टारमर आफ्नै श्रीमतीसँग 10 डाउनिङ स्ट्रीटबाट निस्किए, जहाँ जनताले उहाँलाई उत्साह र तालीले स्वागत गरेका थिए। उहाँले 2 वर्ष अघि डाउनिङ स्ट्रीटमा आफ्नो आगमनलाई आफ्नो जीवनको गर्वको क्षण भनेर वर्णन गर्नुहुँदै लाखौंको जीवन परिवर्तन गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेको बताउनु भएको थियो। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तिममा पुनः एकपल्ट मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको श्योपुर जिल्लास्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता कमान्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडवियाले भोलि केरलममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 राज्य कर्मचारीहरूको लागि महँगी भत्ता 20% बढ़ाएको छ। तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो र ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो देशभक्ति गीत एफएम 103.5 मेगाहर्ज अनि न्यूज अनि एप्स अनि दार्जिलिङको एफएम 102.2 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो साप्ताहिक कार्यक्रम विज्ञान दर्पण।

0: आदरणीय श्रोता, जैविक मलले माटोको उर्वरा शक्ति बढाउनुको साथै वातावरणलाई संरक्षण र स्वस्थ खाद्य उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दछ भन्छन्। वर्तमान समयमा दिगो कृषि विकासको निम्ति जैविक मलको प्रयोग अत्यन्त आवश्यक भएको छ। आज म यसै विषयमा थप प्रकाश पार्न यहाँ स्टुडियोमा निम्ताएको छु सुजित खवासीलाई, र यहाँ स्टुडियोमा आइसक्नु भएको छ। म यहाँलाई स्वागत जनाउन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद।
0: सुजितज्यू, आजको हाम्रो मुख्य विषय जैविक मल, र यो जैविक मल भनेको चाहिँ के हो, यस बारेमा हाम्रा श्रोतालाई बताइदिनुहोस् न।
1: हस्, र यहाँलाई पनि धेरै धेरै न्यानो अभिवादन सँगै, र यहाँले राख्नु भएको प्रश्नको उत्तरतर्फ म सोझै जान्छु है। र हामीले अहिले जैविक मल भन्ने कुरो अहिले सुन्दैछौँ र यसको विषयमा चासो पनि राख्दैछौँ। र यो जैविक मल भन्नुको अर्थ के हो भने, वनस्पति तथा पशुजन्य पदार्थहरू वा अवशेषहरू प्राकृतिक रूपमा कुहिएर वा सूक्ष्म जीवहरूको क्रियाद्वारा माटोमा विघटन भई तयार हुने र माटोको उर्वरा शक्ति वृद्धि गर्ने तथा बिरुवालाई आवश्यक पोषक तत्व प्रदान गर्ने प्राकृतिक मल हो जैविक मल है। सरल भाषामा भन्नुपर्दा, गाई भैँसी बाख्रा भेडा आदिको गोबर, नचाहिँदो पात पतिकरहरू भयो, नचाहिँदो घाँसपात, हाम्रो घरको भान्साहरूबाट निस्किएको जति पनि सागसब्जीको छिल्का फलफुलका बोक्राहरू, सबै जैविक फोहोरहरू आदि पदार्थहरू कुहिएर बन्ने प्राकृतिक मल नै हो जैविक मल।
0: यो कुहिएर बनिने प्राकृतिक मल नै जैविक मल हो भन्ने कुरा अहिले राम्रोसँगले राख्नुभयो है। यसलाई जैविक चाहिँ किन चाहिँ भनिन्छ?
1: हजुर, है, किनभने अब यो जीव वा प्राकृतिक पदार्थबाट तयार हुने भएकोले यसलाई जैविक भनिएको हो, र यसमा हानिकारक रासायनिक तत्व एकदमै थोरै मात्रामा हुन्छन्, अर्थात् एकदमै कम हुन्छन्, र प्रकृतिसँग मिलेर काम गर्ने भएकोले नै यसलाई जैविक भनेर भनिएको हो।
0: वैज्ञानिकहरूको दृष्टिकोणले यो जुन जैविक मल छ, यो चाहिँ किन महत्त्वपूर्ण छ त?
1: हजुर, अब यो हामीले जैविक मलको अहिले महत्त्वको कुरा गर्दैछौँ है, र यो जैविक मल वैज्ञानिक दृष्टिकोणले हेर्दाखेरि जैविक मल रासायनिक तत्व रहित केवल बिरुवालाई पोषक तत्व प्रदान गर्ने माध्यम मात्र नभई माटो, वातावरण र सम्पूर्ण पारिस्थितिक प्रणाली जुन चाहिँ हाम्रो इकोसिस्टम छ है, यसलाई नै सन्तुलित राख्ने महत्त्वपूर्ण आधार हो। जैविक मलको महत्त्व वैज्ञानिक दृष्टिमा चर्चा गर्नु हो भने, प्रथमत यसले माटोको भौतिक संरचनामा सुधार गर्ने काम गर्छ। कसरी भने, यसले माटोलाई खकुलो, नरम र हल्का बनाउँछ, जसले गर्दा माटोभित्र हावा र पानीको सञ्चार सहज बनाउने भएकोले बिरुवाको जराको वृद्धि राम्रोसँग, साथै माटोमा पानी अड्याउने क्षमता पनि बढ्दछ। र त्यसरी नै दोस्रो, जैविक मलले माटोमा सूक्ष्म जीवहरूको सक्रियतामा वृद्धि गराउँदछ। माटोमा रहेका ब्याक्टेरियाहरू, फङ्गस तथा अन्य सूक्ष्म जीवहरूको जैविक पदार्थलाई विघटन गरी बिरुवाले सजिलै लिन सक्ने पोषक तत्वमा परिणत गराउँदछ। यस्ता सूक्ष्म जीवहरूको वृद्धि र सक्रियतालाई प्रोत्साहन गराउँदछ यसले। र तेस्रो, जैविक मलमा नाइट्रोजन, फोस्फरस, पोटासियम लगायत विभिन्न सूक्ष्म पोषक तत्त्वहरू पाइन्छन्, जुन तत्त्वहरू बिस्तारै उपलब्ध हुने भएकोले बिरुवाले लामो समयसम्म आवश्यक पोषक तत्त्वको सन्तुलित आपूर्ति प्राप्त गर्दछ। त्यसरी नै वैज्ञानिक दृष्टिकोणले हेर्नु हो भने, यसको चौथोमा, जैविक मलले माटोमा अर्ग्यानिक म्याटर अर्थात् अर्ग्यानिक पदार्थको मात्रा बढाएर यसको उर्वरा शक्ति दीर्घकालसम्म कायम राख्न मद्दत गर्छ। पाँचौँ, जैविक मलले माटो, पानी, हावामा हानिकारक रसायनको मात्रा बढाउँदैन, र यसले वातावरणीय प्रदूषण कम गरी जैविक विविधताको जुन चाहिँ बायोडाइभर्सिटी छ त्यसलाई संरक्षण गर्नमा सहयोग पुर्याउँदछ। अब छैटौँ, जैविक मल प्रयोग गरी उत्पादन गरिएका खाद्यान्नमा हानिकारक रासायनिक अवशेषहरू कम हुने भएकोले स्वास्थ्यका दृष्टिले सुरक्षित र गुणस्तरीय पनि मानिन्छ। त्यसरी नै अर्को, जैविक मलले कृषिमा दिगो विकास स्थापित गर्दछ। वैज्ञानिकहरूले जैविक मललाई दिगो कृषि प्रणालीको आधार पनि मानेका छन्। यसले वर्तमान पुस्ताको खाद्यान्न आवश्यकता पूरा गर्नुका साथै भविष्यका पुस्ताका लागि पनि माटो र वातावरणलाई सुरक्षित राख्न मद्दत गर्दछ। र यसरी वैज्ञानिक दृष्टिकोणले हेर्दाखेरि जैविक मलको हाम्रो वातावरण सँगसँगै माटोको उर्वरक शक्ति सँगसँगै यो हाम्रो बायोडाइभर्सिटी अथवा इन्भाइरोमेन्ट छ, यो जम्मैमा यसको ठुलो महत्व रहेको हामी पाउँछौँ।
0: अहिले तपाईँले यो जैविक मलले चाहिँ अब वर्तमान पुस्ताको जुन चाहिँ खाद्यान्नहरू छ है, यसको आवश्यकता पूरा गर्नको साथै भविष्यका पुस्ताहरूको लागि पनि माटो वातावरण, यसको परिवेश है सुरक्षित राख्नुमा चाहिँ धेरै मद्दत गर्छ भन्ने महत्त्वपूर्ण कुरा अहिले हाम्रा श्रोताहरू समक्ष राखिदिनु भयो।

0: वैज्ञानिक दृष्टिकोणले चाहिँ यो जैविक मल माटोको स्वास्थ्य, सूक्ष्म जीवहरूको जुन संरक्षण छ है, वातावरणीय सन्तुलन, स्वास्थ्य, खाद्यान्न उत्पादन तथा दिगो विकासको निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको थाहा पायो अहिले है। अब यो जैविक मल बनाउने प्रक्रियाको पनि चर्चा गराउन सुजीज्यू, यो जैविक मललाई घर घरमै बनाउन सकिन्छ कि सकिँदैन, यदि सकिन्छ भने कसरी बनाउन सकिन्छ, यसबारेमा बताइदिनुहोस् न।
1: हजुर, हामी जैविक मलको कुरा गर्दैछौँ र यसलाई हामीले बनाउने तरिका पनि जान्यौँ भने यसलाई हामीले सजिलो प्रकारले घर घरमै पनि बनाउन सक्छौँ र त्यस्ता थुप्रै विधिहरूमध्ये जैविक मल बनाउने प्रथम विधि हो खाल्टो खनेर कम्पोस्ट बनाइने विधि, जसमा एकदेखि डेढ मिटर गहिरो खाल्टो खनेर त्यसमा गोबर, सुक्खा पात पतेङ्गर, हरियो घाँस, भान्साबाट निस्केको जति पनि फोहोरहरू छ, खरानी र थोरै माटो तह तह मिलाएर, यानि कि लेयर लेयर मिलाएर, अनि प्रत्येक तहमा गाईको गोबर र पानी छर्की माथिबाट घाँस वा प्लास्टिकले छोप्नुपर्छ र यसरी यति गर्यो भनेदेखि हामीले 2 या 3 महिनापछि राम्रो कम्पोस्ट मल तयार गर्न सक्छौँ। यो खाल्टो खनेर कम्पोस्ट बनाइने विधि भयो। अनि अर्को विधि छ ड्रम वा भाँडामा बनाइने विधि। अब यो विधिद्वारा सहर तथा थोरै ठाउँ भएका घरमा पनि यो जैविक मल बनाउन सकिन्छ अथवा यो विधि उपयुक्त हुन्छ। कुनै एउटा प्लास्टिकको ड्रम वा ठुलो भाँडामा भान्साबाट निस्किएको सागसब्जीहरूको बोक्रा, छिल्का, फलफुलका अवशेषहरू, चियापत्ती, उब्रेका खाद्यान्न त्यसमा हालेर बेला बेलामा चलाउनु पर्छ अनि चिसो राख्न पर्छ र यसरी राख्यौँ भनेदेखि त्यसलाई माथिबाट ढक्कन लगाएर यो 45 देखि 60 दिनभित्रमा एउटा राम्रो जैविक मल तयार हुँदछ र यो हामीले सहरी क्षेत्रमा पनि यो एउटा सानो रूपमा, सानो स्मल स्केलमा पनि यसरी जैविक मल तयार गर्न सक्छौँ। अनि अर्को विधि छ भर्मी कम्पोस्ट, जुन चाहिँ गनेउलाद्वारा बनाइने जैविक मल र यसमा एउटा पिट बनाएर वा भाँडामा, यदि ठुलो रूपमा गर्नु हो भने चाहिँ त्यसलाई एउटा पिट बनाएर बनाउन सकिन्छ, अनि कम्ती स्केलमा गर्नु हो भने चाहिँ एउटा भाँडामा गोबर, कुहिएका पातहरू तह तह मिलाई चिसोको निम्ति चाहिँ केराको दाम्सा पनि हामी त्यसमा प्रयोग गर्न सक्छौँ यदि उपलब्ध छ भने, छैन भने हामी पानी नै युज गर्न सक्छौँ। र एक विशेष प्रकारको गनेउला त्यसमा प्रयोग गरेर हामीले 45 दिनदेखि 60 दिनभित्रमा उच्च र गुणस्तरको भर्मी कम्पोस्ट मल पनि तयार गर्न सक्छौँ। र त्यसरी नै अर्को विधि छ हिप मेथड, अर्थात् खुल्ला

0: सतहमा थुप्रो लगाई बनाइने विधि जसमा चाहिँ अब नचाहिँदो झारपात पात पतिङ्गरहरू जति पनि छ त्यसलाई काटेर थुप्रो बनाई पानी छर्केर माथिबाट माटोले लिपेर छोडिदिनुपर्छ अनि 20 देखि 22 दिनमा अवस्था हेरेर त्यसलाई फेरि एकपल्ट पल्टाउनुपर्छ र पानी छम्किनुपर्छ र अन्तमा 2 देखि 4 महिनापछि त्यसैबाट राम्रो जैविक मल तयार हुँदछ र त्यसरी नै अर्को विधि पनि छ जुन चाहिँ विधिलाई चाहिँ हामी हरियो मल अथवा ग्रिन म्यान्युर पनि भनेर भन्ने गर्छौँ र यसमा चाहिँ यो चाहिँ एकदम सजिलो उपाय हो है यसमा चाहिँ कसरी यो तयार गरिन्छ भन्दाखेरि अब यसमा चाहिँ विशेष जातको बिरुवाको बिउ बिजनहरू जस्तै सनाई बोडी जस्ता बिरुवाका बिजनहरू बारीमा अथवा खेतमा छरेर जब त्यो बिरुवा अलिक ठुलो हुन्छ तर त्यो फुल फुल्नुभन्दा अलिकति अगाडि नै त्यसलाई काटेर माटोमा गाडिदिनुपर्छ अथवा खन्दाखेरि त्यसलाई माटोमा पुरिदिनुपर्छ र त्यही बिरुवा पछाडि गएर कुहिएर प्राकृतिक जैविक मलमा परिणत हुँदछ र यसरी विभिन्न विधि अप्नाएर हामीले आफ्नो घरमा जैविक मल तयार गर्न सक्छौँ र घरबाट निस्कने फोहोर तथा प्राकृतिक पदार्थको सदुपयोग पनि हुने भयो साथै कम खर्चमा गुणस्तरीय जैविक मल उत्पादन पनि गर्न सकिने भयो र यसरी हामीले विभिन्न विधिहरूद्वारा जैविक मललाई हामीले आफ्नो घरमा यसरी निर्माण गर्न सक्छौँ
1: धेरै राम्रो कुरा अहिले तपाईँले बताइदिनु भयो कि जैविक मललाई कुन कुन प्रकारले हामीले घरमा पनि बनाउन सक्छौँ भन्ने कुरा है सुजीज्यू किसान अर्थात् जसले चाहिँ अब जैविक मल प्रयोग गरेर खेतीपाती गर्छन् है उनीहरूलाई जैविक मलले चाहिँ कसरी आर्थिक रूपमा सहयोग गर्छ यस बारेमा पनि केही जानकारी छ भने बताइदिनुहोस् न
0: हजुर हजुर अब अहिलेको समयमा हामीले जुन चाहिँ जनसङ्ख्या वृद्धि अनि त्यो सँगसँगै खाद्यान्नको आपूर्तिको समस्या देखिरहेका छौँ र अहिले विभिन्न प्रकारको रासायनिक मलहरूको प्रयोग गरेर खेती गर्ने चलन बढी आइरहेको छ है तर जुन जैविक मलमा हामीले गुणस्तरीय उत्पादन पाउँछौँ त्यो पक्कै पनि यो रासायनिक मलहरूको प्रयोगद्वारा पाउन सक्दैनौँ है र यो जैविक मलले किसान तथा जैविक खेती गर्ने व्यक्तिहरूलाई विभिन्न तरिकाले आर्थिक रूपमा सहयोग पुर्याउँछ जस्तै जैविक मलले उत्पादन लागत घटाउँछ सर्वप्रथम त यसमा त्यस्तो बेसी त्यस्तो कुनै खर्चै लाग्दैन र यसलाई तयार गर्न आफ्नै घरबाट निस्किएका प्राकृतिक जैविक फोहोर गोबर पात पतिङ्गर नचाहिँदो घाँसपातबाट बनाउन सकिने भएकोले रासायनिक मल जस्तो महँगो दाममा लाग्ने खर्च घटाउँछ अथवा किसानहरूको खर्चमा कमी ल्याउँछ त्यसरी प्रथमत यसले आर्थिक सहयोग पुर्याउँछ र त्यसरी नै यसले माटोलाई स्वस्थ राख्ने भएकोले धेरै वर्षसम्म उत्पादन दिन सक्छ र माटोको उर्वरा शक्ति दीर्घकालसम्म कायम रहन्छ र जसले जैविक मलद्वारा खेतीपाती गर्नुहुन्छ अथवा यसको प्रयोग गरिरहनु भएको छ उनीहरूको माटोको उर्वरा शक्ति एकदम दिगो भएर जान्छ र त्यसरी नै अब जैविक तरिकाले उत्पादन गरिएका फलफुल सागसब्जी साथै अन्नको बजारमा बजार भाउ पनि अलिकति बेसी नै भएकोले गर्दाखेरि यसको मूल्य पनि बढी नै पाइन्छ यसले गर्दाखेरि आमदामी पनि बढ्न सक्छ त्यसरी नै घर गोठ तथा खेतीबारीबाट निस्कने जैविक फोहोरलाई मलमा परिणत गर्न सकिने भएकोले फोहोर व्यवस्थापनमा लाग्ने जुन चाहिँ खर्च छ त्यो पनि कम हुन्छ र त्यसैबाट उपयोगी मल पनि प्राप्त हुँदछ र त्यसरी नै अर्को जैविक मलले एउटा दिगो आयको आधार तयार गर्दछ जसरी रासायनिक मल प्रयोग गरेर यदि हामीले खेतीपाती गर्यौँ भनेदेखि त्यसले सीमित समयसम्म त्यसले उत्पादन बढी दिन्छ तर बादमा गएर त्यो जमिन फेरि रुखो भएर केही खेतीपाती नहुनेसम्म पनि हुन सक्छ तर त्यसको सट्टा जैविक मलले दिगो समयको निम्ति यसले खेतीपातीको निम्ति त्यो जमिन तयार गर्छ र त्यो उत्पादन पनि लामो दिन्छ र त्यो फाइदा गराउँछ त्यसरी नै कम्पोस्ट मल भर्मी कम्पोस्ट तथा अन्य जैविक मल उत्पादन गरेर बिक्री गर्न पनि सकिन्छ खेतीपाती नै गर्नुपर्छ भन्ने पनि छैन अथवा खेतमै लगाउनु पर्छ भन्ने पनि छैन र त्यसो गरिए किसानले थप आमदामी पनि गर्न सक्छन् है र अतिरिक्त आयको स्रोत पनि बन्न सक्छ यसरी जैविक खेती गर्नेहरूको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ जैविक मलले
1: सुजीज्यू जैविक मलको यति धेरै फाइदा अनि महत्त्वबारे अहिले हामीले बुझ्यौँ है अहिलेको युवा पुस्ताहरूलाई चाहिँ यो जैविक खेतीतर्फ चाहिँ कसरी आकर्षित गर्न सकिन्छ होला
0: हजुर यो हाम्रो निम्ति एउटा ठुलो प्रश्न मात्रै होइन हाम्रो निम्ति एउटा चुनौती पनि हो है र अहिलेको युवा पुस्तामा यो जैविक मलको अथवा जैविक खेतीप्रति आकर्षित गराउन त्यति सजिलो छैन सर्वप्रथम त अहिलेको युवा पुस्तालाई अब जैविक मल भन्ने कुरो पनि साह्रै ज्ञान छैन है त्यो जैविक मल भन्दाखेरि पनि पहिले अहिलेको युवा पुस्तालाई यो कृषिमा सर्वप्रथम त आकर्षित गर्न उनीहरूमा

0: कृषिप्रति चासो जगाउनु सबभन्दा ठुलो कुरो हो है। अब उनीहरूलाई सिपमूलक तालिम र कृषि शिक्षा प्रदान गर्न सक्यौँ भनेदेखि त्यसले पनि यसमा ठुलो मद्दत गर्छ र आधुनिक प्रविधिहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्यो। किनभनेदेखि अब अहिले हामीले जुन प्रकारले परम्परागत रूपमा कन्भेन्सनल खेतीपाती गर्दै आइरहेका छौँ र त्यही खेतीपातीमा उनीहरूलाई अग्रसर गराउनु एउटा कठिन विषय हुन जान्छ। त्यसरी नै यो हरेक कुरामा नयाँ अपडेट गराउनको निम्ति अब विभिन्न प्रकारको जस्तै ग्रिन हाउसहरू भयो है, ड्रिप सिँचाइहरू भयो, अनि मोबाइल एपमा हामीले विभिन्न प्रकारको जैविक मल सम्बन्धी जैविक खेती सम्बन्धी उनीहरूलाई त्यो सुविधा उपलब्ध गराउन सक्यौँ र सामाजिक सञ्जालमा पनि यो जैविक मल र जैविक खेती विषयमा उनीहरूको चासो जगाउनको निम्ति हामीले यो सञ्जालहरूलाई पनि प्रयोगमा ल्याउन सक्यौँ भनेदेखि उनीहरूमा जैविक खेतीप्रति अलिकति चासो जाग्छ कि भन्ने लाग्छ र उनीहरूलाई सहुलियत अथवा ऋण र अनुदानको व्यवस्था पनि गरिनु पर्यो। उचित मूल्य र सहज बजार व्यवस्थाको सुनिश्चित गरिदिन सके राम्रो हुनेछ है। अनि सफल युवा किसानहरूको अनुभवहरू पनि साझा गरिनुपर्छ, त्यो पनि उनीहरूको निम्ति एउटा प्रेरणाको स्रोत बन्न सक्छ है। र यदि हामीले अहिलेको पुस्तालाई यो जैविक खेतीतिर अग्रसर गराउनु हो भने विद्यालय र महाविद्यालय स्तरबाटै चेतना अभिवृद्धि गर्नु एकदमै आवश्यक छ। अनि जैविक खेतीलाई केवल जीविका उपार्जनको माध्यम मात्र नभई सम्मानित र आमदानीमूलक व्यवसायको रूपमा स्थापित गर्न सके अहिलेको युवा पुस्ताहरूलाई जैविक खेतीप्रति आकर्षित गर्न सकिन्छ कि भन्ने मलाई लाग्छ।
1: एकदमै राम्रो कुरा।

0: सुजीज्यू, माटो संरक्षणका निम्ति चाहिँ यो जैविक मल चाहिँ किन चाहिँ आवश्यक छ?
1: हजुर, जैविक मलले माटोको संरचना सुधार गर्छ। यसले माटोलाई खकुलो बनाई हावा र पानीको सहज आवागमन गराउँछ र माटोको पानी धारण गर्ने, अघि पनि मैले भने है, जुन चाहिँ वाटर होल्डिङ क्यापेसिटी छ त्यसलाई बढाउने भएकाले सुक्खा समयमा पनि बालीले आवश्यक चिसो अथवा चिस्यान प्राप्त गर्न सक्छ र यसले माटोको कटान अथवा इरोजन तथा भूक्षयलाई समेत कम गर्न सहयोग पुर्याउँदछ। जैविक मलको अर्को महत्त्वपूर्ण फाइदा भनेको माटोमा रहेका लाभदायक सूक्ष्म जीवहरूको वृद्धि गर्नु हो र यी सूक्ष्म जीवहरूले माटोमा पोषक तत्त्वहरूको चक्रलाई सन्तुलित बनाई बिरुवाको वृद्धि र विकासमा सहयोग पुर्याउँछन् र स्वस्थ सूक्ष्म जीवयुक्त माटोले रोग तथा किराको प्रभाव पनि कम गर्न मद्दत गर्दछ। रासायनिक मलको निरन्तर प्रयोगले माटोको प्राकृतिक गुण नष्ट हुन्छ भने जैविक मलले माटोको दीर्घकाल उर्वरा शक्ति कायम राख्छ। यसले वातावरण प्रदूषण कम गर्नका साथै मानव स्वास्थ्यका लागि सुरक्षित खाद्यान्न पनि उत्पादन गर्न मद्दत गर्दछ र यसैले माटोको संरक्षण, वातावरणीय सन्तुलन, स्वस्थ कृषि उत्पादन तथा दिगो विकासका लागि जैविक मलको प्रयोग अपरिहार्य छ। स्वस्थ माटो, स्वस्थ बाली र स्वस्थ जीवनको आधार जैविक मल नै हो। हामी सबैले जैविक मलको प्रयोगलाई प्रोत्साहन गरी माटो संरक्षणमा

0: अब यो जैविक मलको जनमानसमा जनचेतनाको कमी एउटा कुरो छ। अब यसलाई लिएर विभिन्न प्रकारको तालिमहरूको पनि अभाव हाम्रो समाजमा देखिन्छ र बजार समस्या र तुरन्त उत्पादन चाहिने सोच र हाम्रोमा के सोच छ भनेदेखि अहिले लगाएर धेरै उत्पादन गरेर धेरै पैसा कमाउने जुन हाम्रो सोच छ त्यसले गर्दाखेरि हामी यो जैविक मललाई बिर्सिएर रासायनिक मलपट्टि अग्रसर भएका छौँ र त्यो हाम्रो निम्ति एउटा ठुलो चुनौतीको रूपमा रहेको छ भनेदेखि यसलाई समाधान पनि गर्न सकिन्छ र तर यसको समाधानको निम्ति हामी एक एकले भन्दाखेरि पनि सम्पूर्ण जनमानस सँगसँगै सरकारद्वारा पनि यसमा सहयोग भयो भनेदेखि यसको समाधान अवश्य हुन्छ र यसमा सरकार भयो अनि सरकारद्वारा प्रायोजित जति पनि कृषि विभागहरू छ है अघि हामीले भन्यौँ अहिलेको युवा पुस्तामा जैविक खेतीप्रति आकर्षित गराउनु हो भने विद्यालय र उच्च विद्यालयमा यसको त्यो स्तरबाट नै काम हुनुपर्छ भनेर र अरू स्थानीय निकायहरूले पनि संयुक्त रूपमा काम गर्यो भनेदेखि जैविक खेतीको समाधान हामीले अवश्य पाउन सक्नेछौँ।
1: जैविक खेती आदरणीय श्रोता अहिले हामीले यस विषयबारे कुराकानी गरिरहेका थियौँ सुजित खवासज्यूसित र सुजितज्यू यसरी स्टुडियोमा आइदिनुभयो र हाम्रा श्रोताहरूलाई यस विषयमाथि धेरै राम्रोसँगले जानकारी प्रदान गरिदिनुभयो यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुर तपाईँलाई पनि धन्यवाद अनि अन्तमा जाँदा जाँदै यो जैविक मल प्रयोग गर्नु भनेको हामी सबै प्रकृतिप्रति जिम्मेवार हुनु हो स्वस्थ माटो स्वस्थ वातावरण र स्वस्थ जीवनको लागि सबैले बुझेर जैविक खेतीप्रति प्रोत्साहित बनाऊ साथै अरूलाई पनि प्रोत्साहन गरौँ भन्ने मेरो यो सानो सन्देश सँगसँगै आजको यस कार्यक्रममा मलाई यहाँ निम्ताएर यो जैविक मल सम्बन्धी दुई चार शब्द राख्ने मौका दिनुभएकोमा आकाशवाणी खरसाङलाई धन्यवाद दिँदै म तपाईँहरूबाट बिदा चाहन्छु। नमस्कार।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ फेरि यहाँहरू समक्ष त उपस्थित हुने नै छौँ। आजलाई म सञ्चालिका साथै प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, यो देशवन्दना पश्चात आजको कार्यक्रममा हामी इन्डियन पोलिटी अन्तर्गत सिटिजनसिप इन इन्डिया अर्थात् भारतीय नागरिकता विषयमाथि केही जानकारी प्राप्त गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, नागरिकता भनेको कुनै व्यक्तिको राष्ट्रसँगको कानुनी सम्बन्ध हो जसले व्यक्तिलाई देशभित्र अधिकार र कर्तव्य दुवै प्रदान गर्दछ। भारतीय संविधानले नागरिकलाई विभिन्न मौलिक अधिकार दिएको छ भने राष्ट्रप्रति केही जिम्मेवारी पनि तोकिएको हुन्छ। भारतमा नागरिकता, जन्म, वंश, दर्ता, प्राकृतिककरण तथा भूभागको समावेशीकरणका आधारमा प्राप्त गर्न सकिन्छ। नागरिकता केवल कानुनी पहिचान मात्र होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी, सम्मान र सहभागिताको प्रतीक पनि हो। त्यसैले आजको कार्यक्रममा हामी भारतीय नागरिकताको अर्थ, यसको प्रकार, प्राप्त गर्ने प्रक्रिया तथा नागरिकका अधिकार र कर्तव्यबारे सरल र जानकारीमूलक ढङ्गले बुझ्नेछौँ। त्यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक निशिर छेत्रीज्यू।
1: नमस्कार, आकाशवाणी खरसाङद्वारा नियमित प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा म निशिर छेत्री, सहप्राध्यापक दार्जिलिङ सरकारी उच्चतर विद्यालयबाट यस घडी कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन टक्र्याउँदछु। नानीहरू, आजको यस बसाइमा हामी नागरिकता, अर्थ अनि महत्त्वबारे विस्तारमा चर्चा गर्नेछौँ। नागरिकता भन्नाले एक व्यक्ति विशेषको देशसित एउटा कानुनी र राजनैतिक सम्बन्धलाई बुझाउने गर्छ। यस अन्तर्गत प्रत्येक नागरिकले देशको संविधान मार्फत प्रदान गरिएको अधिकारहरूको उपभोग गरे बापत संविधानमै तोकिएको कर्तव्यहरूको निष्ठापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ। सामान्यत नागरिक भन्नाले एउटा देशमा स्थायी रूपमा बसोबास गरी अधिकारहरूको उपभोग सँगै संविधानद्वारा निर्देश दिएको कर्तव्यहरूको सहृदय पालना गर्ने गर्दछ। नियालेर गहन अध्ययन गर्दा नागरिक र नागरिकता माझ प्रगाढ सम्बन्ध रहेको हामी पाउने गर्छौँ। मानौ यी दुई एउटै सिक्काका दुई पाटा झै हुन्, एकको अर्कोसँग सहसम्बन्ध रहिआएको अनेकौँ उदाहरणहरू हामी प्राय देख्ने नै गर्छौँ। नानीहरू, नागरिकता बारे व्याख्या गर्न अघि हामीले

नागरिक के हो भन्ने बारे जान्न अति नै आवश्यक छ। नागरिक शब्दबारे विश्वको इतिहास निहाल्दा यसको उत्पत्ति प्राचीन ल्याटिन शब्द सिभिसबाट भएको प्रमाणहरू प्राचीन विश्वको इतिहासमा हामी पाउने गर्छौँ। त्यस्ता सिभिसको भावार्थ सहरवासी या कुनै समुदायको सदस्यहरूलाई बुझिने गर्थ्यो। कतिपय दर्शनशास्त्रका पुस्तकहरू अनुसन्धान गर्दा नागरिक शब्दको उत्पत्ति फ्रेन्च भाषाका शब्द सिभिटासबाट पनि भएको तथ्यहरू हामी पाउने गर्दछौँ, जसको अर्थ त्यस्ताक सहरमा बसोबास गर्ने नागरिकहरूको समुदायलाई बुझ्ने गरिन्छ। आदिमकाल रोमका साम्राज्य साथै गणराज्यहरूमा नागरिकको मतलब कुनै पनि समुदायको कानुनी मान्यता पाएको सदस्यहरूलाई बुझ्ने गरिन्थ्यो। त्यस समय रोममा नागरिक भएको खण्डमा कानुन बमोजित अधिकारसँगै सुरक्षा नागरिकहरूले पाएका हुन्थे। समय बित्दै जाँदा नागरिक शब्दको प्रवेश अङ्ग्रेजी भाषामा सन् 1300 शताब्दीतिर हुन गयो। बेलायतमा त्यस समय नागरिक शब्दको अर्थ केवल समृद्ध सहरवासी मात्र बुझिने गर्थ्यो। 1400 शताब्दीपछि नागरिक शब्दले थप नयाँ आयाम लिन थाल्यो। समय बित्दै जाँदा यो नागरिक शब्दमा थप नयाँ विषयवस्तुहरू थपिन गए, जसको तहत देश या राष्ट्रका सक्रिय बासिन्दाहरूलाई पनि नागरिक स्वरूप स्वीकार्न थालियो। ऐतिहासिक फ्रान्सेली क्रान्ति, जसलाई हामी अङ्ग्रेजीमा फ्रेन्च रेभोल्युसन भन्छौँ, 1789 त झन् यसमा समानता या इक्वालिटी भन्ने नयाँ विचार समावेश गर्ने कार्य गरे। यता नागरिकताको अवधारणा प्राचीन रोम अनि ग्रिसमा रहेका अनेकौँ सिटी स्टेट्सहरूमा रहिआएका सहरहरूबाट आरम्भ भएको असङ्ख्यौँ प्रमाणहरू हामी पाउने गर्छौँ। सिटी स्टेट्सहरू अर्थात् साना साम्राज्यहरू राजाहरूद्वारा त्यस्ता शासित हुन्थे। त्यसै सिटी स्टेट्सहरूलाई अध्ययनको केन्द्रबिन्दु मानि अरस्तु, जसलाई हामी अङ्ग्रेजीमा अरिस्टोटल भन्छौँ, अरस्तुले राजनीतिक विज्ञान या राजनीतिशास्त्र पोलिटिकल साइन्स विषयको आधार बसाल्ने सुकार्य गरे। अरस्तु या अरिस्टोटल राजनीतिशास्त्रका पिता पनि भनी चिनिने गरिन्छ। उहाँ अनुसार नागरिक भन्नाले ती विशेष व्यक्तिहरूलाई बुझिने गरिन्छ जसले न्यायिक प्रशासनमा स्वैच्छिक सक्रिय सहभागिता दिने गर्छ। त्यसबाहेक शासनको पदमा रही प्रशासनिक कार्यहरूमा पनि सहभागिता जनाउनेहरूलाई यस समूहभित्र लिन सकिन्छ। उहाँको विचारमा दास, आदिमकालमा दास प्रथा थियो, जसलाई हामी अङ्ग्रेजीमा स्लेभरी भन्छौँ, महिलाहरू एवं श्रमिकहरूले यी सबै उल्लेखित भूमिकाहरू निर्वाह गर्न असमर्थ भएको कारणले ती वर्गका मानिसहरूलाई नागरिक स्वरूप मानिन सकिन्न। प्रख्यात फ्रान्सेली दार्शनिक जोन ज्याक रुसो, जे जे रुसोको अनुसार नागरिक बन्नको लागि सर्वप्रथम गुण नै क्रियाशील राजनीतिक सहभागिता हो। आधुनिक युगमा विश्वको प्रायजसो देशहरूको जनसङ्ख्या दिन दुगुना रात चौगुना हुन गएको तथ्य हामीमाझ सर्वविदित नै हो। धेरै जनसङ्ख्याकै मुख्य कारणवश मानिसहरूले प्रत्यक्ष रूपमा प्रशासनमा आफ्नो सहभागिता दिन सकेका छैनन्। समय साथ स्वाभाविक रूपले नागरिकतामाथि रहिआएको विचारहरूमाथि पनि परिवर्तन देखा पर्न थाल्यो। अहिले नागरिकको अर्थ कोही एक व्यक्ति जो आफ्नो देशमा स्थायी रूपमा बसोबास गरी देशको संविधानमा अङ्कित कर्तव्यहरूलाई सहृदय समर्पित भएर निर्वाह गर्ने गर्छ, उसलाई नै नागरिक भन्ने गर्दछ। त्यसको साटोमा देशको संविधान मार्फत प्रदान गरिएको अधिकार एवं सुरक्षाहरूको तिनले उपभोग गर्ने गर्दछन्। सरल संक्षिप्त रूपमा भन्नपर्दा, नागरिकता प्राप्त गरे बापत प्रत्येक नागरिकले संविधान मार्फत सुनिश्चित
न्यायिक अधिकारको प्राप्ति मात्र नभएर स्वयं समर्पित भई राष्ट्रको आकांक्षा अनुरूप निर्दिष्ट कर्तव्यहरूको पनि सहृदय निष्ठापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ। कुनै पनि राष्ट्रको जनकल्याणकारी कार्यहरूलाई साँचो रूपमा सार्थक बनाउन कर्तव्यहरूको निष्ठापूर्वक निर्वाहको नितान्त आवश्यकता देखा परेको छ र यसै सन्दर्भमा हाम्रो राष्ट्रको संविधानमा अङ्कित अधिकारले कर्तव्य जनाउँछ भने राइट इम्प्लाइज ड्युटिज भनेर जुन भारतको संविधानमा लेखेको छ ले पुनः भारतीय नागरिकहरूलाई उहाँहरूको अधिकार साथै कर्तव्य पालनबारे पनि प्रष्ट बुझाउने कार्य गरेको हामी पाउँछौँ। यी अपेक्षित कर्तव्यहरूको इमान्दारीसँग पालनाले हरेक नागरिकको बौद्धिक एवं नैतिक गुणहरूलाई वृद्धि गरी लगेको अनेकौँ प्रसङ्गहरू हामी देख्ने या सुन्ने गर्छौँ। अहिले घडी हाम्रो देशको प्रसङ्गमा प्रत्येक भारतीय आआफ्नो कर्तव्यहरूप्रति जागरूक भई राष्ट्र निर्माणतर्फ अग्रसर हुनको अति नै खाँचो देखा परेको छ। नानीहरू, नागरिकताको प्रसङ्गमा अर्को रोचक चर्चाको विषय नागरिक र विदेशी बीचको तीव्र भिन्नता पनि हामी यहाँ छोटकरीमा विश्लेषण गर्नेछौँ भने सिटिजन र एलियन बीचको डिफरेन्स के छ। प्राय जसो प्रजातान्त्रिक राष्ट्रहरूमा नागरिकहरूले सम्पूर्ण अधिकार प्राप्त गरेका हुन्छन् त्यसमा अहम राजनैतिक अधिकारको उपभोग महत्त्वपूर्ण छ। विदेशीहरूले अन्य अधिकारहरू उपभोग गरे पनि राजनीतिक अधिकारदेखि उनीहरू वञ्चित हुन्छन्। अब हामी नागरिकता सामान्य तरिकामा कसरी प्राप्ति गर्न सक्छ, एउटा व्यक्ति विशेषले कसरी एक देशको नागरिकता पाउन सक्छ या के त्यसको प्रक्रियाहरू छ त्यो बारे हामी यसमा चर्चा गर्नेछौँ। विश्वभरि नागरिकता अधिग्रहणमा मुख्य दुई विधिहरू पालना गरिन्छ। नम्बर एक, जन्मद्वारा नागरिकता, सिटिजनसिप बाई बर्थ। यस विधि अन्तर्गत प्रथमता बच्चाहरूको नागरिकता निर्धारण गर्न अघि उनीहरूको आमा बाबुको नागरिकता जाँचिने गरिन्छ। यस प्रथम विधिमा बच्चाको जन्मस्थानलाई त्यति प्राथमिकता दिएको देखिन्न। दोस्रो हो जन्मस्थानद्वारा नागरिकता, सिटिजनसिप बाई बर्थ। अघिल्लो विधिसँग सम्बन्धित यस विधिमा बच्चाको नागरिकता उसको जन्मस्थान या देशलाई लिएर निर्धारण गरिने गरिन्छ। विश्वका कतिपय राष्ट्रहरूमा यस विधिलाई आत्मसात गरी नागरिकता प्रदान गर्ने गरिन्छ। विशेष त पश्चिमी मुलुकहरूमा यो सिटिजनसिप बाई बर्थलाई प्राय रूपमा यसलाई मानिलिएको छ। यी बाहेक अर्को सर्वाधिक संसारभरि राष्ट्रहरूले स्वीकारेको विधि चाहिँ अङ्गीकृत नागरिकता, सिटिजनसिप बाई नेचुरलाइजेसन हो। यस विधि मुताबिक यदि कोही व्यक्ति अन्य देशको नागरिकता स्वेच्छा ग्रहण गर्न चाहे सर्वप्रथम उनले आफ्नो देशको नागरिकता त्याग्नुपर्ने हुन्छ। यहाँ उनले रुचाएको देशको नागरिकता हासिल गर्ने हेतु आवेदन गर्दा उनलाई त्यस देशको विद्यमान कानुनको मापदण्ड पुरा गरे मात्र नागरिकता प्रदान गर्ने गरिन्छ। यस विधिद्वारा नागरिकता पाएका नागरिकहरूलाई विश्वका कतिपय राष्ट्रहरू जस्तै फ्रान्स, बेल्जियम आदिले आदर्श या पर्फेक्ट नागरिक मान्ने गर्दैनन्। जस्तै अमेरिकामा पनि सिटिजनसिप बाई नेचुरलाइजेसनद्वारा कसैले नागरिकता पाएको छ भने ती व्यक्ति विशेषले अमेरिकाको उच्च पद, राष्ट्रपतिको चुनाव लड्न पाउने छैनन्। त्यस्तो प्रावधान अमेरिकाको संविधानमा लेखिएको छ। विद्यार्थीहरू नागरिकता प्राप्ति मात्र होइन तर कतिपय स्थितिहरूमा गुमाउने पनि गरिन्छ। के कारणले हामीले नागरिकता गुमाउन सक्छौँ प्राय जसो सन्दर्भहरूमा यसबारे हामी चर्चा गर्नेछौँ। यहाँ हामी हाम्रो देशको संविधानमा अङ्कित कानुनहरूलाई पनि थप साझा गर्नेछौँ। भारत देशको संविधानमा के कारणले हामीले नागरिकता गुमाउन सक्छौँ भन्ने जुन प्रावधानहरू छ त्यो बारेमा हामी छोटकरीमा यसमा चर्चा गर्नेछौँ। नागरिकता गुमाउने मुख्य कारणहरू, नम्बर एक, कसैको पनि एक या त्योभन्दा अधिक देशको नागरिकता भए उनको नागरिकता रद्द हुने प्रबल सम्भावना हुन जान्छ। हाम्रो देशको संविधानमा अङ्कित धारा 9 स्पष्ट रूपमा केवल एउटा मात्र नागरिकतालाई वैध ठहर गरेको छ। कारण भारत देशको जुन संविधान बनियो संविधानमा प्रथममा नै देशको जुन सरकार छ त्यो एकात्मक युनिटेरी हुन्छ
भनेर प्रष्ट रूपमा लेखिएको छ।

0: र त्यसैले गर्दा एउटा देश एउटा नागरिकता भनेर त्यसैलाई नै देशको कानूनले संविधानले बल दिएको छ। विश्वमा कतिपय राष्ट्रहरूमा दुईवटा नागरिकतालाई पनि स्वीकार गरेको हामी पाउँछौँ, जस्तै संयुक्त राष्ट्र अमेरिका। संयुक्त राष्ट्र अमेरिका संघीयता ढाँचा हुन कारणले गर्दाखेरि त्यहाँका नागरिकहरूको दुईवटा नागरिकता हुन्छ, एउटा देशको नागरिकता, अर्को उनीहरू कुन राज्यमा बस्छ त्यो राज्यको नागरिकता। नम्बर दुई, यदि एक देशको राष्ट्रियता भएको स्त्रीले अर्को देशको नागरिकसित विवाह गरे पनि स्वत उनको आफ्नो राष्ट्रको नागरिकता गुमाउन जान्छ। नम्बर तिन, यदि कसैले पनि विश्वको अन्य देशहरूबाट पुरस्कारहरू स्वयं आफ्नो देशको शासनलाई अनुमति बिना ग्रहण गरे उनको नागरिकता पनि रद्द हुन जान्छ। नम्बर चार, युद्धको समय यदि कोही सैनिकले आफ्नो जागिरबाट त्यागपत्र दिए पनि उनको नागरिकता खारिज हुन सक्छ। भारत देशको परिप्रेक्ष्यमा संविधानमा संसदद्वारा लागू गरिएको नागरिकता कानुन 1955 स्पष्ट रूपमा नागरिकता अधिग्रहण एवं हानिबारे कानुनहरूलाई राखिएको छ, जसमा प्रमुख संविधान देशमा लागू भएको समय नागरिकता 26 जनवरी 1950 जसको नागरिकता थियो, र अर्को छ देश विभाजन भई पाकिस्तानबाट बसाइसराई भएर स्थायी रूपमा भारतमा बसोबास गर्न आएका व्यक्तिहरूको निम्ति छुट्टै प्रावधान, अप्रवासी भारतीयहरूको निम्ति नागरिकताको अधिकार आदि प्रावधानहरू, एनआरआईको निम्ति छुट्टै प्रावधानहरू पनि यहाँ राखिएको छ। त्यसबाहेक रहल अन्य प्रावधानहरू अगावै हामीले आजको चर्चामा चर्चा गरिसकेका छौँ। हाम्रो देशको संसदले संविधानको धारा 11 समावेश गर्ने संविधान संशोधन साल 1955 गर्यो, जसद्वारा संविधानले देशको नागरिकता सम्बन्धी कानुन बनाउने विशेष अधिकार संसदलाई नै सुम्पिने कार्य गर्यो। नागरिकता कानुन क्रमैले 1957, 1960, 1960, 1985, 1986, 1992 औ 2003 संसदद्वारा संशोधन गरियो। यहाँ थप एउटा नयाँ रोचक प्रावधानलाई पनि संविधानमा समावेश पछि गरिएको देखिन्छ। यस नवीन प्रावधान अनुसार अब भारतीय नागरिकता कुनै नयाँ क्षेत्रको देशमा समावेश भएको खण्डमा पनि प्रदान गर्ने भएको छ। उक्त क्षेत्रका बासिन्दाहरूलाई उदाहरणस्वरूप सिक्किमको भारतमा विलय 1975 एक नयाँ राज्यको रूपमा हुन गयो। त्यही साल सिक्किम नागरिक आदेशले सम्पूर्ण सिक्किमेली सब्जेक्टहरूलाई राजाको समयमा जब छोगेला थियो सिक्किममा त्यहाँका राजाका प्रजाहरूलाई सब्जेक्ट भनेर भनिन्थे, अहिले पनि सब्जेक्ट भनिन्छ उहाँ, र सम्पूर्ण सिक्किमेली सब्जेक्टहरूलाई 1961 अधिनियम बमोजिम भारतीय नागरिक भनी स्वीकार गर्यो। भारतीय नागरिकताको आवेदन हेतु आवेदकले कुनै 22 एक संवैधानिक मान्यता प्राप्त भाषाहरूमा आवेदन गर्न सक्नेछन्। नानीहरू, अब हामी नागरिकताको विशेषताबारे पनि केही चर्चा गर्नेछौँ। एउटा स्थिर र आदर्श समाजको जग नागरिकता हो भन्दा कुनै अत्युक्ति नहोला। नागरिकताले केवल अधिकार सुरक्षा प्राप्ति र कर्तव्य निर्वाह मात्र होइन, त्यसबाहेक प्रत्येक नागरिकभित्र आत्मअनुभूति जगाई राष्ट्रप्रतिको समर्पणको भावनालाई फस्टाल्न लजाने कार्य पनि गर्दै आइरहेको छ। देशप्रेम, राष्ट्रप्रेम जगाउने एक कारकको रूपमा नागरिकता पनि चिन्हित भएको हामी पाउँछौँ। नागरिकताद्वारा राष्ट्र र नागरिकको न्यायिक सम्बन्धमा थप बल पर्न गएको छ। गणतान्त्रिक शासनतन्त्रको परिचालना, सुनिश्चित राजनीतिक प्रतिनिधित्व, सामाजिक एकता साथै अन्तर्राष्ट्रिय सुरक्षा शान्तिको निम्ति नागरिकता अति नै आवश्यक देखिन्छ। नागरिकताले मौलिक अधिकार उपभोग, न्यायिक सुरक्षा अनि मत अधिकार दिने गर्दछ। झट्ट एक नजरमा यसले दुईतर्फी सम्बन्ध नागरिक र राष्ट्रमाझ स्थापित गर्दछ। नागरिकता प्राप्तिद्वारा प्रत्येक नागरिकले अधिकार र विशेष अधिकारहरूको उपभोग कानुनी रूपमा गर्न पाउनेछन्, जसमा आफ्नो मत अधिकारको प्रयोगसँगै अन्य राजनीतिक अधिकारहरू सर्वप्रथममै नै आउने गर्छ। यसबाहेक नागरिकहरूले सामाजिक कल्याणकारी कार्यक्रमहरू, सार्वजनिक शिक्षा साथै न्यायिक सुरक्षाको लाभ पनि अवश्य नै पाउनेछन्। राष्ट्रिय पहिचान आइडेन्टिटी, नेसनल आइडेन्टिटी भन्छौँ हामी अङ्ग्रेजीमा, अनि एकतालाई, नेसनल सोलिडारिटीले र या नेसनल युनिटीलाई मजबुत बनाउने क्रममा नागरिकताले प्रत्येक राष्ट्रवासीभित्र देशप्रतिको गहिरो सम्बन्धलाई भावनात्मक रूपमा जागृत गराई बढाइ लाने गर्दछ। देशभित्र रहेका विविध जनसङ्ख्यामाझ एकताको सूत्रपातले बाँध्ने कार्य नागरिकताले गर्दै आइरहेको कुरो जगजाहिर नै छ। देशका सामान्य मूल्यहरू, नेसनल भ्याल्युज भन्छ हामी अङ्ग्रेजीमा, इतिहास साथै ऐतिहासिक विरासत मार्फत राष्ट्रिय एकतालाई थप बलियो बनाउने कार्य नागरिकताले गर्दै आइरहेको छ। यति मात्र होइन, देशको हरेक नागरिकले विदेशमा रहँदा पूर्ण राज्यको सुरक्षा सँगसँगै कन्सुलर सहायता पनि पाउने गर्दछ। अन्तमा नागरिकहरूमाझ सक्रियता बढाई शासनलाई धेर आफ्नो दायित्वप्रति संवेदनशील साथ समर्पित बनाएर लैजाने महान कार्य नागरिकताले नै गर्ने गर्दछ। प्राचीन रोमबाट उत्पत्ति भएको नागरिकताको विचारमा समय बित्दै जाँदा थप नयाँ कुराहरू थपिएर गयो। 1800 शताब्दी बेलायतमा पुँजीवादको विस्तार, औद्योगिक क्रान्ति पछिको नयाँ परिवेशले व्यक्तिको सम्पत्ति सुरक्षा, अभिव्यक्तिको अधिकार र सम्पत्तिमाथिको अधिकार एवं रोजेको धर्म पालन गर्नुपाउने अधिकारहरू नागरिकभित्र समावेश गर्यो। हामीलाई थाहा भएको कुरो हो, 1700 शताब्दीमा ऐतिहासिक क्रान्ति, औद्योगिक क्रान्ति इङ्ल्यान्डमा बेलायतमा हुन गयो। त्यस औद्योगिक क्रान्तिद्वारा चाहिँ पुँजीपति पनि क्यापिटलिजम अत्याधिक रूपमा विश्वभरि, प्रथमत बेलायतमा र पछि विश्वभरि फैलिएर गए। र भनिन्छ, कुनै पनि एक ऐतिहासिक घटनाले समाज, राष्ट्र साथै विश्वमा केही न केही परिवर्तन त अवश्य नै निम्ताउने गर्छ। तसर्थ यसै क्रममा नागरिकता पनि अछुतो थिएन। 1900 शताब्दी बेलायतमा पूर्ण वयस्क मताधिकार, एडल्ट फ्रेन्चाइज हामी अङ्ग्रेजीमा भन्छौँ, मध्यवर्गका समाजहरूलाई प्राप्त भए पश्चात नागरिकतामा राजनैतिक अधिकार उपभोग भन्ने मूल बिन्दु पनि थपिन गयो। बेलायतमा 1600 शताब्दीदेखि नै राजाका साम्राज्यहरूमा बस्ने बासिन्दाहरूलाई या प्रजाहरूलाई नागरिक मानिन थालेको ऐतिहासिक तथ्यहरू हामी पाउने गर्छौँ। त्यस समय प्रजालाई अधिकारभन्दा कर्तव्य पालनामा नै शासनले अधिक जोड दिने गर्थे। अङ्ग्रेजहरूले राजनैतिक अधिकारको प्राप्ति 1900 शताब्दीको बृहत् सुधार एक्ट मार्फत नै पाएका थिए। बेलायतमा नागरिकतालाई ठोस रूपमा रूपरेखा तयार पारी कार्यान्वयनमा ल्याउने श्रेय समाजशास्त्री टिएच मार्सललाई नै जाने गर्छ। यता हाम्रो देशमा भने नागरिकता भन्ने विचार पश्चिमेली राष्ट्रहरूबाट भित्रिएको हामी पाउँछौँ। विशेषतः नागरिकता भन्ने यो जुन विचार छ त्यो भारतमा अङ्ग्रेजहरूको आगमनपछि आएको तथ्यहरू हामी इतिहासमा पाउने गर्दछौँ। भारतका संविधान निर्माता डाक्टर बिआर अम्बेदकरज्यूले नागरिकता व्यक्ति व्यक्ति माझको सम्बन्ध मात्र नरहेर व्यक्ति र समाज बिचको सम्बन्ध हो भनी आफ्नो विचार पोखेका छन्। डाक्टर अम्बेदकरले व्यक्ति र राष्ट्रभन्दा व्यक्ति र समाजलाई प्रथम स्थान दिनुपर्छ भन्ने उहाँको भनाइ थियो। उनको विचारमा केवल समाजभित्र मात्र एक व्यक्तिले आफ्नो समतालाई बढाउने अनुकूल वातावरण पाउने गर्छ, जसद्वारा उसले आफ्नो अधिकारहरूको पूर्णत सुरक्षित साथ उपभोग गर्न पाउने गर्छ। संविधान निर्माणको क्रममा डाक्टर बिआर अम्बेदकरले भारतीय समाजमा चलिआएको पौराणिक वर्णित या जात प्रथा, जुन जातपातको जुन प्रथा थियो, यस प्रथाद्वारा उब्जाएको सामाजिक असमानतालाई समान अधिकार मार्फत हटाउन चाहन्थे। कविगुरु रविन्द्रनाथ टेगोरले पनि व्यक्ति र राष्ट्रभन्दा व्यक्ति र समाजको बीच सुमधुर सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने कुरोमा बल दिएका छन्। उनको भनाइमा समाजलाई राष्ट्रभन्दा अघि ल्याए यसले सहकारिता, कोअपरेसन, भाइचारा र शान्तिलाई बढाइ लैजानेछ। साथै एउटा व्यक्ति विशेषले आफ्नो अधिकार र कर्तव्यहरू बारे प्रष्ट ज्ञान आर्जन गर्न सक्नेछ। डाक्टर बीआर अम्बेडकरले राजनीतिक गणतन्त्रलाई सामाजिक गणतन्त्र पनि होस् भनी चाहन्थे, त्यसैले उनले एक व्यक्ति एक भोट बारे संविधानमा प्रावधान राखेको हामी पाउँछौँ, जसमा एक वयस्क मताधिकारद्वारा कुनै जात धर्म वर्ग रङ्ग लिङ्ग आदिमाथि भेद नराखी एउटा व्यक्तिले केवल एउटै भोट खसाल्न पाउने प्रावधानहरू राखिएको छ। आजको नागरिकता सम्बन्धी कार्यक्रम ज्ञानपूर्वक र रोचक रह्यो होला भन्ने म आशा साँच्दछु र कार्यक्रमबाट बिदा माग्दछु। धन्यवाद।
1: आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले भारतीय नागरिकता र यसको महत्त्वबारे महत्त्वपूर्ण जानकारी प्राप्त गर्यौँ। एउटा जिम्मेवार नागरिकले आफ्नो अधिकारको सही प्रयोग गर्नुका साथै राष्ट्रप्रति आफ्नो कर्तव्य पनि इमान्दारीपूर्वक पूरा गर्नुपर्छ। राष्ट्रको एकता, शान्ति र विकासमा प्रत्येक नागरिकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। सचेत, जिम्मेवार र नैतिक नागरिक बनाऊ अनि समृद्ध राष्ट्र निर्माणमा योगदान दिऊ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

सुन्दै हुनुहुन्थ्यो जय जवान कार्यक्रमको पहिलो गीत चलचित्र 1942 अ लभ स्टोरीबाट कुमार सानुको आवाजमा शब्द सङ्गीत रहेको थियो जावेद अख्तर र आरडी वर्मनको। अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र दामिनीबाट कुमार सानु र साथमा सरगमको युगल आवाजमा र यस गीतमा शब्द छ समीरको अनि सङ्गीत नदिम श्रावणको।

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान र आज हामी यहाँलाई सुनाइरहेका छौँ विशेष कुमार सानुको आवाजमा विविध चलचित्रका गीतहरू। अब सुन्नुहोस् यो अघिल्लो गीत चलचित्र बेखुदीबाट आशा भोसले अनि कुमार सानुकै युगल आवाजमा। यस गीतमा शब्द छ अनवर सागरको अनि शब्द नादिम सारङको।

श्रोताहरु अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र दस्तकबाट कुमार सानुको आवाजमा र यस गीतको शब्द छ जावेद अख्तरको अनि सङ्गीत राजेश रोशनको।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो जय जवान कार्यक्रमको अन्तिम गीत र यसका साथै हामी बिदा लिन चाहन्छौँ र सुन्दै हुनुहुन्थ्यो जय जवान कार्यक्रमको यो गीत कुमार सानुको आवाजमा चलचित्र दस्तकबाट शब्द सङ्गीत रहेको थियो जावेद अख्तर अनि रोशन राजेश रोशनको सुन्दै गर्नुहोस् आकाशवाणी र अबको केही क्षणमा सुन्नुहुनेछ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी।

0: This is Evening Melodies on 103.5 Akashwani Karshong, and now it's time for news in Nepali.
1: यो आकाशवाणी हो साँझ 6 बजेको मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्. युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि केलरममा फिटनेस, खेल उत्कृष्टता र खेलहरूमा जनभागीदारीलाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ. रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1,00,000 रिक्त पदहरू गर्ने योजनाको घोषणा गरेको छ. ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्री र लेबर पार्टीको नेताको पदबाट राजीनामाको घोषणा गर्नुभएको आफ्नै पार्टीभित्र बढ्दो दबावका बीच उहाँले डाउनिङ स्ट्रीटमा आफ्नो कार्यकाल समाप्त गर्नुभयो. आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 बजे पब्लिक स्पिक कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना युवाहरूका लागि रोजगारीका अवसरहरूमाथि परिचर्चा प्रसारण गर्नेछ. तमिलनाडु विधानसभामा आज कर्नाटकको प्रस्तावित मेकेदातु बाँध परियोजनामाथि चर्चा भयो. एआईएडीएमके, पीएमके र सीपीएम लगायत विपक्षी दलहरूले यस परियोजनाले कावेरी जल बाँडफाँडमा प्रतिकूल असर पार्ने र तमिलनाडुको हितलाई हानि पुर्याउन सक्ने चिन्ता व्यक्त गरे. भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले आज लुधियानामा प्रसिद्ध कृषि वैज्ञानिक तथा पद्मभूषण पुरस्कारद्वारा सम्मानित सरदार सिंह जोहलसँग भेट गर्नुभयो. मौसम विभागले आज असम र मेघालयमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ. आकाशवाणीबाट सुन्नुहुँदै थियो मुख्य समाचार पूरा भयो.

श्रोतागण सुन्नुहुँदै थियो हिन्दी चलचित्रको गीत आराधना चलचित्रबाट किशोर कुमारको आवाजमा र यस गीतको शब्द सङ्गीत रहेको थियो आनन्द बक्सी र एसटी वर्मनको। अब सुन्नुहोस् यो अन्तिम गीत चलचित्र राजबाट मोहम्मद रफीको आवाजमा र यस गीतको शब्द सङ्गीत रहेको छ सामिन जयपुरी अनि कल्याणी आनन्दजीको।

श्रोतागण सुन्नुहुँदै थियो हिन्दी चलचित्रका गीतहरू, र अब समय अहिले 6:09 अनि 59 सेकेन्ड भइरहेको छ। अब प्रस्तुत छ गाउँले सभा।

0: नमस्ते कान्छी माया दिदी आइपुगे म पनि
1: हे नमस्ते छ बिरे भाइ नमस्ते छ सोच्दै थिएँ होइन सभामा को आउनुहुन्छ होला भनेर तपाईँ टुप्लुक्क आइपुग्नु भयो एकदमै खुसी लाग्यो बिरे भाइ मलाई त
0: हजुर हजुर अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ
1: ज्यू ज्यू ज्यू
0: अनि आज चाहिँ हामी आफै कुराकानी नगरेर मैले सभामा एकजना अतिथि निम्ताएको थिएँ
1: ए अस्ति भन्नुहुँदै थियो नि तपाईँले
2: नमस्ते
1: नमस्ते सर म त सम्झिँदै थिएँ तपाईँ बेलुकी फर्किँदाको साथी पो होला भनी फेरि यसो मुख हेर्छु कता कता चिनेको जस्तो पनि लाग्छ हामीले पहिला उहाँलाई बोलाएको जस्तो पनि लाग्छ
0: बोलाएको भन्दा पनि कान्छी माया दिदी यहाँ चाहिँ हाम्रै यो गाउँले सभामा एकजना सदस्य हुनुहुन्थ्यो साथै यहाँका कार्यक्रम निष्पादक
1: अहिले याद भयो अहिले याद भयो बिरे भाइ मलाई टक्कै याद भयो तपाईँले लो यहाँलाई नमस्ते छ है
2: नमस्ते कान्छी माया बहिनी
0: अनि यहाँ हुनुहुन्छ जगत प्रसाद तामाङज्यू यहाँलाई नमस्कार
1: नमस्ते
2: तपाईँहरू सबैलाई अनि समस्त गाउँली सभाका हाम्रा श्रोताहरूलाई पनि नमस्ते
0: हजुर हजुर अनि यहाँलाई त अब सबैजनाले चिनेकै हुनुहुन्छ होइन
1: यहाँको दिनचर्या कस्तो चल्दैछ अहिले
2: दिनचर्याको एक प्रकार भलो कुशलै छ भनौँ न राम्रै चल्दैछ र अवकाश प्राप्त गरेको पनि झन्डै 18-19 वर्षमा लागिहालेछ
1: र पनि जस्तो त्यस्तै हुनुहुन्छ है यहाँले एकदमै आफ्नो शरीर चाहिँ राम्रो राख्नु भएको रहेछ
0: है अहिले पनि हिँडडुल गर्नुहुन्छ
1: एकदमै
0: फेरि व्यायामहरू गर्नुहुन्छ भनेको पनि सुनेको
1: हो त्यही त अब उहाँलाई त्यस्तो देखिँदैन अवकाश प्राप्त जस्तो चाहिँ देखिँदैन नि
2: त्यस्तो नि नानीहरू स्वास्थ्य नै धन भयो भन्छ है स्वास्थ्य ठिक छ भने मात्र सब कुरो ठिक हुन्छ है बुढेसकालमा चाहिँ स्वास्थ्यलाई चाहिँ अलिक ध्यान दिनुपर्ने रहेछ त्यही हेतुले चाहिँ यसो अलिअलि बिहान उठेर यसो व्यायामहरू गर्छु नि
1: व्यायाम भन्दा पनि सुनेको तपाईँले त अन्त आलुको खेतीहरू पनि गर्नुहुन्छ अरे है सागसब्जी पनि उमार्नुहुन्छ अरे धेरै कुरो पो गर्नुहुन्छ अरे त हौ आज त केही त बताउनु पर्यो त तपाईँले
0: त्यही भएर त आज चाहिँ यहाँसित हामी आलुको खेतीमा के कस्तो रोगहरू लाग्छ भन्ने विषयमा चाहिँ कुराकानी गर्नु भनेर चाहिँ
1: मिले लु
2: हजुर हजुर

0: र विशेष गरेर हुन त अब अब खेतीपाती त हाम्रो एउटा कामै हो,
1: जीवनको अभिन्न अङ्ग,
0: अभिन्न अङ्ग भने पनि भयो। अनि गाउँमा बसेपछि है
1: यसो नगरी भएन,
0: खेतीपाती नगरी केही हुँदैन। त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ म तपाईँहरूलाई यो आलुमा लाग्ने रोगहरू रोगहरू भन्दाखेरि पनि हुनु त पहिला अब आलुको विषयमा अलिकति कुरा गर्नै पर्यो र त्यस विषयमा चाहिँ किनभने आलुको रोगहरू यो रोगको विषयमा बताउनु अघि केही आलु सम्बन्धी पनि केही हामीले जान्न जरुरी छ। हजुर, त आलु एउटा शीतोष्णात्मक फसल हो, यसको दाना बढ्नको लागि झन्डै 20 सेन्टिग्रेड ताप चाहिन्छ। त्यो साह्रै चिसो ठाउँमा पनि राम्रो हुँदैन, साह्रै गरम ठाउँमा पनि त्यति राम्रो हुँदैन, ठिक्कको ठाउँमा चाहिँ हुन्छ। र हाम्रो दार्जिलिङ जिल्लामा आलुको खेती गर्ने इलाकाहरू यहाँ बहिनीलाई त थाहै छ, पोखरेबुङ, यता माथि बिजनबारीदेखि माथि रिम्बिक, लामाहट्टा, मामरिङ, चिम्ली, रङ्बुल, यहाँतिर चाहिँ यो आलुको खेती खुब बेसी गरिन्छ। त पहिले यी इलाकाहरूमा दार्जिलिङको यो रातो डल्ले आलु जसलाई हामी दार्जिलिङ रेड राउन्ड पनि भन्थ्यौँ, यो आलु चाहिँ एकदमै बेसी मात्रामा गरिन्थ्यो अनि फसल पनि एकदमै राम्रो पाउँथ्यो।
1: यो अहिले तपाईँले भन्नुभएको जग्गाहरूतिर,
0: हजुर यो जग्गातिर है। तर पछि पछि चाहिँ यो आलुमा त्यो ठाउँहरूमा चाहिँ त्यो ऐजुरो रोग जसलाई हामी वर्ड डिजिज पनि भन्छौँ, यो आलुको आलुमा चाहिँ यो मुसा जस्तो क्या ऐजुरो जस्तो निस्किन्छ, त्यसलाई चाहिँ अब वार्ड भनिन्छ अङ्ग्रेजीमा चाहिँ। यस्तो रोगहरू निस्किन थालेर चाहिँ आलुको खेतीमा एकदम फलन घट्न थाल्यो।
2: हजुर, अनि तपाईँको बात अलिकति बिचमै काटे है।
0: हजुर
2: सुन्नुहोस् न तामाङज्यू,
0: हजुर
2: यो जति पनि भारत देशभरि नै जति पनि आलुको बिजनहरू जान्थ्यो है, त्यो चाहिँ हाम्रै दार्जिलिङबाट जान्थ्यो भनेको सुन्थे, तपाईँहरूको पालोमा के यस्तो खबरहरू थियो?
0: त्यो एउटा पक्का कुरो हो, किनभने जहाँनिर चिसो जग्गामा यो यो बिजनको रूपमा रोप्ने आलु चाहिँ ठिकै जनवरीको ठिक दिसम्बरको जाँदो र जनवरी आउँदोमा चाहिँ यो आलुको बिजन रोकिन्छ। त यो आलु चाहिँ झन्डै अब तपाईँले जुन जुलाईतिर चाहिँ यसको उठाइन्छ, त्यो आलु उठाइसकेपछि चाहिँ त्यो बिजनहरू चाहिँ मधेसमा जहाँ चाहिँ सेप्टेम्बर अक्टोबरमा खेती गरिन्छ त्यहाँ चाहिँ जान्छ, पठाइन्छ भने अब राम्रो दाममा चाहिँ बिक्री गरिन्थ्यो। त त्यसै कारण चाहिँ यहाँ जुन पहाडको आलु चाहिँ बिजनको लागि चाहिँ विशेष गरेर
2: प्रयोग गरिन्छ।
0: हजुर, जनवरी महिनामा रोपेर जुलाई अगस्त महिनामा चाहिँ निकालिन्छ अनि त्यो चाहिँ सेप्टेम्बर अक्टोबरमा खेती गरिन्छ।
1: अनि
2: तपाईँले यो ऐजुरोहरू केहरू भन्नुहुँदै
1: थियो,
2: यसलाई नै अगाडि बढाइदिनुहोस् न कुरा।
0: त ऐजुरो रोग भन्दाखेरि चाहिँ यो चाहिँ वर्ड डिजिज भनिन्छ, आलुमा चाहिँ ऐजुरो लोग्छ भने मुसा जस्तो माथि बोका बोका जस्तो निस्किन्छ। त यो चाहिँ यो रोग चाहिँ जमिनमा एकपल्ट देखा परेपछि झन्डै 4-5 वर्षसम्म त्यो जमिनमा चाहिँ फसलहरूको खेती गर्नु हुँदैन, आलुको खेती गर्नु हुँदैन,
2: त्यो बारीमा चाहिँ गर्नु भएन,
0: त्यो बारीमा चाहिँ खेती गर्नु हुँदैन, किनभने त्यो अब रोग त रहिबस्छ
2: माटोमै,
0: माटोमा रहिबस्छ। त त्यसको बदली चाहिँ हामीले के भने हामीले राम्रो जातको आलुको खेती गर्नु पर्यो, नभए चाहिँ पहिला चाहिँ त्यसलाई चाहिँ अलिक कम्ती बनाएर जस्तै कि अब मटर भयो, सागसब्जी है, कोपीहरूको खेती गरेर त्यो जमिन खेती गर्नुपर्छ। तर खेती गरिसकेपछि त्यसको पछि मात्र 4-5 वर्ष बादमा चाहिँ फेरि आलु रोप्नाले चाहिँ त्यो रोग चाहिँ हतपत लाग्दैन।
1: र त्यसपछि तपाईँको बात काटेको छ तामाङज्यू, यसो मैले बुझ्दा चाहिँ हामीले के फसल चक्र पो अप्नाउनु पर्छ?
0: हजुर, फसल चक्र निश्चय, फसल चक्र अप्नाउनु पर्छ। फसल चक्र अप्नाउनेले चाहिँ यो रोगहरू चाहिँ हतपत माने आलुमा लाग्न पाउँदैन। र आजभोलि सरकारले चाहिँ के गर्छ भने यो रोगको लागि चाहिँ अब उन्नत जातको आलुको बिजनहरू पनि निकालेको छ। उन्नतको जातको आलुमा भोरन, एकरसेकन, पिम्पर्नल, कुफ्री ज्योति, यस्ता किसिमको आलुमा चाहिँ यो ऐजुरो रोग चाहिँ लाग्दैन।
1: तामाङज्यूले बताउँदा
2: अनि यहाँले जुन जुन जातहरू भन्नुभयो यो लाउनु सक्यो भने चाहिँ रेड राउन्ड भन्नुहुँदैछ नि,
0: रेड राउन्ड,
2: हजुर यो रोग चाहिँ नलाग्दो रहेछ।
0: यो जातको आलुहरू लगायो भने चाहिँ वार्ड डिजिज चाहिँ लाग्दैन, वार्ड रेजिस्टेन्ट भेराइटी, यो चाहिँ यसलाई वार्ड माने जुन चाहिँ यो ऐजुरो रोगलाई माने क्षमता क्या रोक्ने क्षमता चाहिँ यो आलुमा पाइन्छ। जस्तो कि अघि मैले भने भोरन, एकरसेकन, पिम्पर्नल, कुफ्री ज्योति, यी आलुहरूमा चाहिँ

0: यसमा क्षमता पनि छ अनि फलन पनि अलिक बेसी दिन्छ।
1: भनेपछि यही लाउनु पर्छ नि हो, बेसी फलन दिने हो भने त किन अरू लगाउने, यही लाउनु पर्छ
2: हो नि, खोज्नु चाहिँ पर्यो।
0: हजुर, त्यसैले गर्दा हाम्रा कृषक दाजुभाइले चाहिँ आलुको बिजनको लागि चाहिँ त्यही अब डिसम्बर जाँदो र जनवरी आउँदो महिनामा चाहिँ एकदम यो बिजनहरू लगाउनुपर्छ। अनि बिजनको लागि चाहिँ पठाउनु हो भने चाहिँ हामीले अब सेप्टेम्बर अक्टोबरमा चाहिँ अब मधेसतिर त रोपिन्छ
1: है, हिउँदे
0: आलु है, अन्त त्यति बेला चाहिँ राम्रो भाव पनि पाउँछ, राम्रो अब जिनिसको दाम राम्रो पाइन्छ, जिनिस पनि राम्रो हुन्छ नि त। त्यसैले गर्दाखेरि चाहिँ हामीले चाहिँ विशेष गरेर यो आलुको खेती गर्दाखेरि चाहिँ यो बर्खे आलु भन्छ, बर्खे आलु पनि भन्छ, अब अहिले जमिनमा अहिले प्रशस्त मात्रामा ठुल्ठुलो भएर कोही त अब फुलिर पनि रहेको छ, त त्यस्तो आलुहरू चाहिँ हामीले रोप्नुपर्छ।
2: हजुर हजुर, अनि अर्को कुरो नि तामाङज्यू,
0: हजुर,
2: यो आलुको खेती गर्दाखेरि हामीले जमिन तयारीमा पनि ध्यान दिनुपर्ने हुन्छ।
0: पक्का पक्का पक्का, एकदमै अब जमिनको तयारी राम्रोसँगले गरेन भने त कुनै पनि फसल राम्रो हुन सक्दैन। त त्यसै कारणले चाहिँ यो आलुको लागि चाहिँ हाम्रो माने अब जुन आलुको खेती गर्नेहरू चाहिँ नुनिलो र छार पदार्थ भएको जुन चाहिँ माटो छ नि त्यहाँ चाहिँ आलुको खेती राम्रो हुँदैन, अम्लत्व भएको, र त्यसले गर्दा चाहिँ आलु रोप्नु अघि चाहिँ माटोको जाँच गर्नु अति नै आवश्यक छ। माटोको जाँच गर्यो भने चाहिँ अब के कस्तो माटो रहेछ त्यो चाल पाउँछ, यो छार पो छ कि नुनिलो पो छ कि है। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ आलुको खेती गर्नु अघि चाहिँ डोलोमाइट भन्ने जुन चाहिँ मल छ त्यो लगाएको चाहिँ एकदमै राम्रो, झन्डै तिन महिना अघि तिन चार महिना अगाडि लगाएर चाहिँ त्यसलाई एकदम जमिनमा माटोसँग मजाले मिसाउनुपर्छ र माटोमा त्यो मिलोस् त्यो उयो चाहिँ। त्यसै गर्दाखेरि चाहिँ कुनै प्रकारको कमिला धमिरा पनि लाग्दैन, साथसाथै माटो पनि मलिलो भएर जान्छ। र अर्को चाहिँ अब अघि मैले भने जात है, जात त अब उच्च फलनशील बिउहरू हामीले लगाउनुपर्छ भनेर अघि नै मैले भने उच्च फलनशीलमा चाहिँ भोरन एकर सिङ्गन पेपर्न पिम्पर्न जातकै आलुहरू हो। र अब हामीले अब आलुको खेती गर्नु अलिकति कुरो त अब जान्नै पर्यो,
1: बिउको परिमाण
0: कति लाग्छ के लाग्छ होइन, र त्यसैले गर्दाखेरि आलुको परिमाण चाहिँ लाग्छ चारदेखि छ क्विन्टल चाहिँ एक एकर जमिनमा लाग्छ,
1: एक
0: एकरको हजुर एक एकरको हिसाबमा।
2: आफ्नो जमिन अलिकति कम्ती छ भने यही हिसाबमा कम्ती,
0: यही हिसाबमा कम्ती, अब त्यो त अब कोहीमा बिस किलो पनि लाग्न सक्छ, कोहीमा चालिस किलो लाग्छ।
1: कुरो चाहिँ हामीले राम्रो बुझ्नु पर्ने रहेछ यहाँ तामाङज्यूबाट, जमिन सानो छ एक एकरको आलु लगेर त्यहाँ लायो भने त
0: त्यो त भएन नि,
1: एकदम बुझ्नु पर्ने रहेछ।
0: ठिक त, अब चार क्विन्टलदेखि छ क्विन्टल बिजन लाग्छ भन्दैछ एक एकरमा भनेपछि त त्यत्रो आलु लगेर चाहिँ गर्नु बारी त छैन।
1: हजुर,
0: र अर्को चाहिँ बिउको आकृतिमा पनि हामीले ध्यान दिनुपर्छ,
1: अब जस्तो
0: यो अब जुन चाहिँ अब चार क्विन्टल लगेर गयो है त्यो डल्लो कति लगाउँछ त्यस्तोहरू पनि त्यो होइन, यो डेढ इन्चीदेखि दुई इन्चीको गोलाइमा भएको त्यस्तो आलुको बिजन चाहिँ हामीले रोप्नुपर्छ। आँखा चाहिँ कता कता निस्केको छ है, आँखालाई हेरेर चाहिँ काटेर चाहिँ आलु रोप्नुपर्छ। अनि एउटा बिजनको ओजन चाहिँ झन्डै चालिसदेखि पचास ग्राम चाहिँ भएको चाहिँ हुनुपर्छ, चालिसदेखि पचास ग्रामको छ भने चाहिँ बिस्तारै बिस्तारै त्यो आलुले नउम्रेलसम्म त्यो आलु ठिक बसिरहन्छ र त्यसले नै मलको काम गर्छ क्या, त्यसले गर्दा पछि फसल चाहिँ राम्रो हुन सक्छ।
2: हजुर, अनि कतिजनाले त यो आलु रोप्दाखेरि बिउको शोधन पनि गर्नुपर्छ भनेर भन्छ।
0: हजुर, गर्नुपर्छ,
2: बिउको शोधन पनि गर्नु जरुरी छ,
0: एकदमै जरुरी छ, किनभने आलुमा नाना किसिमको रोगहरू लाग्छ, जस्तै कि खुइले भयो, अगौटे खुइले, पछौटे खुइले, कोही त अब आलु नै कुहिएर जाने अर्कै रोगहरू हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ बिउको शोधन गर्नु चाहिँ अति नै आवश्यक छ, र बिउको शोधन गर्नु अघि चाहिँ म तपाईँलाई अलिक यहाँ अलिकति भन्दैछु कति कतिको फरकमा चाहिँ हामीले आलु रोप्नुपर्छ, किनभने लाइनदेखि लाइन दुई फिट अनि बिउदेखि बिउको फरक चाहिँ नौ इन्चीदेखि झन्डै एक फिटकै सम्मको हुनुपर्छ। त्यसरी फरक फरकमा रोपेको छ भने चाहिँ आलुलाई गोड्नु मल दिनु सब सजिलो हुन्छ
2: है।
0: र अर्को चाहिँ अब जमिनको त्यो अघि तपाईँले भन्नुभयो जमिनको तयारी, जमिनको तयारी चाहिँ अब राम्रोसँगले गर्नुपर्छ अब है, त्यो त तपाईँहरूलाई सबैलाई थाहै छ, र फसल रोप्नु अघि हामी जमिनको तयारी गर्छौँ है। र यहाँ के अरे बिरेजुले यो के सोध्नुभयो तपाईँले भन्नुहोस् त,
2: बिउको शोधन,
0: बिउको शोधन है, बिउको शोधन गर्दाखेरि चाहिँ बिउको शोधन गर्दाखेरि चाहिँ के हुन्छ भने एक सौ लिटर पानीमा दुई सौ ग्राम एरिटिन सिक्स अथवा एगालोल सिक्स अथवा डायथिन जेन अठहत्तर अथवा डायथिन एम पैँतालिस यस्ता किसिमको यो घोलले चाहिँ झन्डै दुई सौ ग्रामले चाहिँ चारदेखि पाँच मन आलुको बिजन सो

0: तर त्यसो नगरे चाहिँ रासायनिक मलसँग सँगसँगै गोबर मल मिसाएको छ भने चाहिँ माटो चाहिँ खराब भएर जाँदैन, माटोको जस्तो पहिला स्तर थियो त्यही स्तर रहन्छ।
1: यो रासायनिक भन्नु भने लामा ज्यू, रासायनिकमा चाहिँ हामीले के लाउनु पर्यो?
0: रासायनिक मलमा एनपीके भनिन्छ, एनपीके भने एन भनेको नाइट्रोजन, नाइट्रोजन 40 किजो, फस्फोरस 40 केजी, अनि पोटास 40 केजी नै, यो तिनैवटा बराबर लाग्छ। त्यसले गर्दा त्यो चाहिँ अब एनपीके मा मलमा अरू अरू मल पनि पाइन्छ, जस्तो कि सुफला, सुफला पनि एउटा एकदम राम्रो खालको मल हो। सुफला 2 किसिमको पाइन्छ, सुफला 15 15 15, त्यसमा चाहिँ अब
1: हजुर
0: लेख्दै गर्नुहोस् है राम्ररी, किनभने यो आलु खेती त हामी वर्षै पछि खेती
1: गर्छौँ,
0: चाहिन्छ। आजभोलि त कहाँ कतिले त अब सानो सानो किचन गार्डनतिर पनि लगाउने गर्छ नि त है। सुफला 15 15 त्यसमा चाहिँ 266 केजी चाहिँ माने यो के अरे हामीले यसमा अलग्गै उयो दबाई उयो लगाउनुपर्छ है, पोटास त्यसमा यो 15 15 त जम्मै एकदम 266 किलो लाग्छ, त्यो 15 किलो 15 15 चाहिँ जम्मा चाहिँ 266 किलो लाग्छ। तर अब सुफला 20 20 छ भने चाहिँ त्यसमा 200 केजी अलग्गै थप्नुपर्छ, किनभने 20 20 मात्रै भनेको नि त, एउटा 20 भने त 3 बिस भएको त हुन्थ्यो, त 3 बिस यसमा त पोटास हुँदैन, त पोटास नभएको पोटासको लागि चाहिँ 66 किलो पोटास अलग्गै लगाउनुपर्छ सुफला 20 20 चाहिँ। अन्त त्यो बाहेक पनि अझै हामीले राम्रोसँगले हाम्रो कृषक दाजुभाइलाई बुझ्नुको लागि चाहिँ युरिया त तपाईँलाई थाहै छ, युरिया चाहिन्छ 90 किलो, सुपर फस्फेट 250 किलो, अनि म्युरेट पोटास 66 किलो। मुनि मैले माथि भनेको नि जुन चाहिँ कुरो, यो चाहिँ युरिया फस्फरस पोटास यो एउटै मल है, माथिको मल छोडेर यो चाहिँ अर्को मल, यो एउटै मल हो, तर मैले अथवा अथवा अथवा गरिदिएको क्या। अब यदि सुफलाको 20 20 लगाउनुहुन्छ भने त्यसमा 66 किलो थप्नु पर्यो, नभए एनपीके मात्रै लगाउनुहुन्छ यो सुफला मात्रै 15 15 15 भयो भने चाहिँ 266 किलो कुल्यो भने भइहाल्छ त्यसरी।
2: हजुर, अनि कान्छीमाया दिदी, आज हाम्रो सभामा यहाँ जगत प्रसाद तामाङजी आउनुभएर हामीलाई आलुको खेती अनि यो सँगसँगै आलुमा लाग्ने रोगहरू सम्बन्धी जानकारी गराउनु हुँदैछ।
1: हजुर, मैले त धेरै कुरो बुझेँ, अझै मलाई यो मनमा धेरै कुरो लागिरहेछ, यहाँको बेलामा चाहिँ अझै सोध्नु पर्यो, किनभने हामी त आलुको खेती गर्छौँ होइन, वर्षभरि नै चाहिन्छ, यसरी आलुको खेती गर्दा के गर्नुपर्ने रहेछ, रासायनिक मल के लाउनु पर्ने रहेछ, जातमा केमा ध्यान दिनुपर्ने रहेछ, यहाँबाट मैले धेरै कुरा बुझेँ, अझै सोध्नुपर्ने त धेरै छ, तर के गर्नु, यहाँ बोल्दा बोल्दै यहाँको घाँटी सुकेको जस्तो लाग्यो बिरे भाइ, मलाई यहाँलाई त यसो त्यो अग्लियाको चिया निकाल्नुहोस् न तपाईँले,
2: हुन्छ
1: यसो चिया सललल पिउँदै आनन्द लिँदै,
0: हजुर
1: हजुर, गीत पनि सुनौँ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ. यहाँ तामाङज्यूलाई कस्तो लाग्यो होला नि यो गीत?
1: साह्रै मनमा छुनेको लाग्यो भाइ.
2: गीत सुनेपछि त यहाँ त फेरि नाची पो हाल्नुहुन्छ
0: नि.
1: जति अब त्यस्तै भयो भने त अब
2: नाच्नु
1: त्यस्तो छ.
2: हजुर हजुर.
0: अनि आज हाम्रो सभामा यहाँ जगत प्रसाद तामाङज्यू आउनु भएर हामीलाई आलुको खेती अनि यसमा के कस्ता रोगहरू लाग्छ भन्ने कुराहरूमा जानकारी गराउनु हुँदैछ. अनि अघि कान्छीमाया दिदी गीत सुन्न अगाडि म पनि केही कुरा सोध्छु भनेर भन्नुहुँदै थियो नि.
2: हजुर हजुर.
0: केही छ भने सोधिहाल्नुहोस् है.
2: मनमा त यत्तिकै आएको यत्तिकै के सोधौँ भइरहेको छ. म त रोगको विषयमा सोधिहालौँ भनेको
1: यहाँलाई. आजको जुन चाहिँ विषयवस्तु पनि त रोगै हो है. मैले हुन त रोगको विषयमा बताउँदैछु है. आलुमा चाहिँ दुई किसिमको रोगहरू लाग्छ विशेष गरेर है. पछौटे खुइले एउटा अगौटे खुइले
0: है.
1: अब अगौटे खुइले चाहिँ बिस्तारो बिस्तारो पादमा लाग्नु थाल्छ. त्यसपछि पातदेखि बिस्तारो भित्र गएर डाँख्रासम्म जान्छ. र पछौटे खुइले चाहिँ एकदम पातमा लागिसकेपछि ठिक्कै यताबाट आलुको गेडासम्मै आलुको दानासम्मै त्यति भित्रसम्म त्यो भित्र आलु भने खुइ पछौटे खुइले लागेर चाहिँ आलु नै कुवाइदिन्छ. त यस्तो यो एउटा अब डरलाग्दो रोग हो भनौँ है.
0: अनि तामाङज्यू यो रोग लाग्दाखेरि लक्षणहरू कस्तो देखा पर्छ हौ?
1: त्यही त यो लक्षणहरू अहिले मैले भने पातमा जब कालो कालो मसिनो मसिनो कालो कालो दाग लाग्दै लाग्दै लागेर आएर चाहिँ डाँख्लासम्म त्यो माने रोगले भेटेर कुहुनु थाल्छ.
0: यो चाहिँ अगौटे भयो.
1: अगौटे
0: पछौटे चाहिँ
1: तर आलुको दानासम्मै त्यसले कुहाएर लान्छ. त्यसले गर्दा यो एउटा अब
2: एकदम खतरै रोग रहेछ.
1: हजुर. त अब यसको रोकथामको लागि चाहिँ हामीले के गर्नुपर्छ भने अघि यहाँ भाइले बिरे भाइले भन्नुभयो नि बिजनको शोधनको कुरा. बिजनको शोधन पनि एक नम्बरमा हो. बिजनको शोधन गरेर लागेको छ भने हतपत यो रोगले भेट्न सक्दैन है. तरै पनि यसो अब चिसिनी अब हाम्रो पहाडी इलाकामा जहाँनिर चाहिँ अलिकति धुम्मा बेसी लाग्छ है. जहाँनिर चाहिँ एकदमै चिसिनी छ त्यस्तो ठाउँमा चाहिँ यो खुइले रोग एकदमै बेसी लाग्छ. त यसले गर्दाखेरि चाहिँ हामीले घमाइलो ठाउँमा चाहिँ आलुको खेती गर्यो भने चाहिँ यस्तो रोगहरू हतपत लाग्न पाउँदैन है. तब पनि हामीले अब यो यसको रोकथामको लागि चाहिँ चाहे रोग लागोस् या नलागोस्
2: है
1: पन्ध्र दिनको अन्तरमा अथवा पन्ध्र बिस दिनको अन्तरमा चाहिँ हामीले औषधि प्रयोग गरेको चाहिँ राम्रो.
0: औषधि चाहिँ होला नि तामाङज्यू?
1: हामीले यो यो खुइले रोगको लागि चाहिँ अब हुन त अब डायथिन जेट अथर भनि 78 भनिन्छ है. अब जेट 78 पनि भनिन्छ है. डायथिन जेट 78
0: हजुर.
1: यो चाहिँ 300 लिटर पानीमा है एकदम घोलेर चाहिँ यो प्रयोग गर्नुपर्छ. अर्को छ डायथिन M45 1 किलो दुईटामा एउटा है. डायथिन M45 1 किलोग्राम 300 लिटर पानीमा घोलेर चाहिँ आलुको पातको दुवैपट्टि राम्ररी भिज्ने गरी सायद अलिअलि माटोमा पनि भिजाएको त राम्रो.
0: हजुर
1: हजुर. त्यसो गर्यो भने चाहिँ यो रोगको अलिकति रोकथाम गर्न सकिन्छ. अनि नभए चाहिँ यो शीत यो जहाँनिर शीत परेको ठाउँमा चाहिँ कतिले त अब झासझुसहरू थुपारेर है डढाउँछन्. त्यो झासझुसको थुपारेको त्यो डढेकोले गर्दाखेरि चाहिँ आकाश पनि छ्याङ्गै हुन्छ. त्यो धुम्मा रहनु पाउँदैन. त्यो पनि एउटा बायोलोजिकल कन्ट्रोल हो. त्यसो पनि गर्न सकिन्छ है. अन्त अघि मैले भनिहालेँ अब पछौटे खुट्टे त अब डरलाग्दो रोग हो. जमिनमा भित्रसम्मै लाग्छ है.
0: त
1: यसको लागि चाहिँ हामीले विशेष गरेर यो आलुको बिजनको शोधन गरेर लगायो भने चाहिँ

0: अथवा यस्तो रोगहरू चाहिँ लाग्न पाउँदैन,
1: शोधन त गर्नै पर्ने,
0: शोधन त गर्नै पर्यो. र अर्को अघि हामीले कुरा गऱ्यौँ यो वार्ड डिजिजको, है, यो पनि अइजिरो रोग, यो पनि एउटा एकदमै डरलाग्दो रोग हो. र यसको रोकथामको लागि चाहिँ हामीले के गर्नुपर्छ भने त्यो जग्गामा चाहिँ आलुको खेती गर्नु हुँदैन, झन्डै 4-5 वर्षसम्म त एकदम ट्याक्कै गर्नु नै हुँदैन. र दार्जिलिङको रेट राउन्ड आलु चाहिँ हुन त एकदमै माने सबै मान्छेहरूले खेती गर्नु मन पराउँछ, राम्रो फलन पनि बेसी दिन, पहिला एकदमै बेसी फलन दार्जिलिङ रेट राउन्डले पाउँथ्यो, तर बिस्तारै बिस्तारै यो रोगले गर्दा चाहिँ आजभोलि त्यति लगाउनु पाउँदैन, है. र अर्को छ पटपट, त्यो पनि एउटा रोग
2: जस्तै हो,
0: तर त्यो रोग होइन, एक्चुली त्यसको चाहिँ कुनै कुरोको अभावले गर्दा पनि त्यस्तो हुन्छ, कमीले गर्दा, है. यो चाहिँ के भन्छ भने आलुको फस्फोरसको कम्ती भयो भने, आलुको फस्फोरसको कम्ती भयो भने चाहिँ यो पटपट फुट्ने,
1: आलु मात्रै होइन यो मुलामा पनि हुन्छ, गाजरमा पनि फुटिरहेको देख्छौं हामी,
0: पटपट फुट्छ. त्यसले गर्दाखेरि त्यो फस्फोरसको कम्ती हुनाले चाहिँ यो फुट्ने यो रोग
2: समस्या हुन्छ.
0: र अर्को म तपाईँलाई एउटा नयाँ भने यो तरिका पनि छ एउटा, भने रोग नलागोस् भन्नु, त्यो चाहिँ के हो भने आलुको आलुले फुल फुल्छ,
2: हजुर,
0: त फुलबाट पनि यो दाना फुल्छ,
2: हजुर,
0: दानाबाट पनि यो मसिनो माने बिजन निस्किन्छ, त्यसलाई पनि रोप्ने चलन छ. यो चाहिँ अब विशेष गरेर हाम्रो हाम्रो अब राज्यको, है, गवेषणा केन्द्र भनिन्छ, रिसर्च सेन्टरतिर,
2: हजुर,
0: रिसर्च सेन्टरतिर चाहिँ यसको यो अझै उयो माने प्रयोग गरिँदैछ, है. कृषि वैज्ञानिकहरूले नदिया जिल्लाको हरिनगट्टा प्रकल्पमा चाहिँ आलुको दाना तयार गरेर यो मसिनो आलु निकाल्दैछ, र यो दानाबाट चाहिँ कसरी, पहिला यो आलुको मसिनो बिजनलाई रोप्नुपर्छ, र मट्याङ्ग्रा जत्रो भएपछि फेरि त्यसलाई निकाल्नुपर्छ माने खन्नुपर्छ, खनेर फेरि त्यो आलुलाई चाहिँ अर्को वर्ष चाहिँ फेरि त्यो मट्याङ्ग्रा जस्तो आलुलाई निकालेर लगाएको छ भने चाहिँ यो वार्ड, यो जुनै पनि रोग छ नि, यो अगौटे खुइले, पछौटे खुइले, यिनीहरू कुनै पनि त्यो त्यो बिजनबाट निस्केको आलुमा चाहिँ लाग्दैन,
2: हजुर,
0: हजुर, हजुर, हजुर. त एक एकर जमिनमा हामीले आलुको खेती 1000 किलो लगायौँ भने त्यो मसिनो बिजनको चाहिँ 40 ग्राम मात्रै लाग्छ, भनेको कतिको फरक, नभए आलुको बिजन बोकेर ल्याउनु पर्यो, 1000 किलो बोकेर ल्याउनु पर्यो, तर गएर त्यो आलुलाई रोप्दाखेरि 40 ग्राम मात्रै लाग्छ, र यता बिजन पनि बोक्नु नपर्ने, है, सजिलो रोप्नुको लागि. अनि त्यो मसिनो मट्याङ्ग्रा भएको भने आलु चाहिँ अर्को वर्ष रोप्नाले चाहिँ त्यो आलुमा लाग्ने रोगहरू जस्तो कि अगौटे खुइले, पछौटे खुइले, यस्ता रोगहरू लाग्दैन, अझै यो वार्ड डिजिज भन्ने तिनीहरू कुनै कुनै प्रकार रोग पनि लाग्दैन. तब यो बिजन चाहिँ अब आलु विशेष गरेर हामीले अब कृषि वैज्ञानिकहरू चाहिँ अथवा कृषि जहाँनिर केन्द्रहरू छ उहाँहरूसित सम्पर्क राखेर, है, यस्तो बिजनको आलुको बिजनहरू ल्यायो भने पनि हामीले यो जुन चाहिँ रोगहरूबाट चाहिँ हामीले भने हामीले घरिघरि यस्तो दबाई औषधि किन्नु नपरेर फलन पनि बेसी पाउने, साथसाथै बिजन पनि कम्ती मात्रामा लगाएर चाहिँ हामी खेती गर्न सक्छौँ.
2: हजुर, हजुर, साह्रै राम्रो कुरा बताउनु भयो कान्छीमाले यहाँले.
1: हजुर,
2: अनि यहाँले भने जस्तै अब आलुमा विभिन्न प्रकारको रोगहरू लाग्दो रहेछ, तर त्यसको रोगको रोकथामको निम्ति हामीले उपायहरू पनि गर्न सक्दो रहेछ. अनि यहाँले जुन नौलो तरिका बताउनु भयो नि, आलुको फुलबाट बिजन उमारेर फेरि यसलाई रोप्ने तरिका, यो पनि साह्रै राम्रो लाग्यो. किनभने यो रोपेपछि चाहिँ विभिन्न प्रकारको रोगहरू नलाग्दो रहेछ. अनि यहाँले भने जस्तै हामीले पनि आलुको खेती गर्न सक्यो भने चाहिँ धेरै आलुको उत्पादन चाहिँ गर्न
1: सक्छौँ. कायदा जानेर चाहिँ फाइदा हुँदो रहेछ,
0: होइन?
1: कायदा चाहिँ जान्नु पर्यो. अब यहाँ आएर हामीलाई धेरै कुरो बताउनु भयो, खुसी लाग्यो. अब यो प्रकारले हामीले आलुको खेती गर्नु सक्यौँ भने चाहिँ हाम्रो जुन चाहिँ कृषक दाजुभाइहरू जसले आलुको खेती गर्नुहुँदैछ उहाँलाई पनि धेरै फाइदा हुन्छ. फाइदा भएपछि त धेरै पैसा पनि कमाउन सकिन्छ, है, राम्रो पनि हुन्छ.
2: हो नि, अनि आज हाम्रो सभामा यहाँ जगत प्रसाद तामाङज्यू आउनुभयो र हामीलाई आलु खेतीमा के कस्तो प्रकारले हामीले गर्नुपर्ने, है, आलु खेती साथसाथै आलुमा लाग्ने रोगहरूको रोकथामको निम्ति कुन कुन उपायहरू गर्न सकिने रहेछ भन्ने कुरामा जानकारी गराउनु भयो. तर यसरी कुराकानी गर्दा गर्दै हाम्रो सभाको समय पनि निकै बितेछ.
1: हजुर, म त यहाँलाई गीत सुनाऊ भनेको त नहुने रहेछ. र फेरि पछि यहाँलाई हामी बोलाएर यसो सभामा कुराकानी गरौँला. र आजलाई चाहिँ

गान्तोक हो। प्रादेशिक समाचार वन्दना राय बाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्लाका सुपरभाइजर जस बहादुर तामाङ र बुथ स्तरीय अधिकारी सेमिहाङ लिम्बू र दीपसन तामाङको उपस्थितिमा आफ्नो एसआईआर फार्म बुझाउनुभयो। जनसहभागिताको महत्वलाई जोड़ दिँदै वहाँले निर्वाचन सम्बन्धी सही रेकर्ड कायम राख्न र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्न यो अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुख्यमन्त्रीले नागरिकहरूलाई प्रक्रियामा ढिलाई नगर्न आग्रह गर्दै आफ्नो विवरण प्रमाणित गर्न र आवश्यक फर्महरू समयमै बुझाउन प्रोत्साहित गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको प्रेस क्लबको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा समीर हाङ लिम्बुलाई हार्दिक बधाई दिँदै कार्यकारी समितिका सबै नवनिर्वाचित सदस्यहरूलाई पनि बधाई दिनुभयो। श्री तामाङले सिक्किममा मीडिया बिरादरीलाई सुदृढ पार्दै नयाँ नेतृत्वले नैतिक र उत्तरदायी पत्रकारिताको मूल्य मान्यतालाई निरन्तरता दिने विश्वास पनि व्यक्त गर्नुभयो। भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष सृजना छेत्रीले गान्तोकको शहरी विकासका अवसरहरू खोज्न आज नयाँ दिल्लीस्थित आवास तथा शहरी मामिला मन्त्रालयको भ्रमण गर्नुभयो। श्रीमती छेत्रीले अमृत, स्वच्छ भारत अभियान शहरी, प्रधानमन्त्री आवास योजना शहरी, शहरी जीविकोपार्जन कार्यक्रमहरू, नागरिक पूर्वाधार र सार्वजनिक सेवाहरूलाई सुदृढ पार्ने उद्देश्यले नगरपालिका क्षमता निर्माण पहलहरू लगायत प्रमुख योजनाहरूमा मन्त्रालयका अधिकारी सँग छलफल गर्नुभयो। भविष्यमा सहकार्य र अनुगमनका लागि मार्ग प्रशस्त गर्दै यो भ्रमणले मन्त्रालयका अधिकारीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। नाम्ची जिल्लाको सिरिसे अर्किड गाउँले सबै घर परिवारमा 100% स्वदेशी अर्किड कवरेज हासिल गरेको छ। 3 वर्षको समर्पित प्रयासपछि यो जिल्ला समुदाय नेतृत्व संरक्षणको एक उल्लेखनीय उदाहरणको रूपमा देखा परेको छ। यो आन्दोलन वनस्पति अनुसन्धानकर्ता प्रमोद राईको नेतृत्वमा भएको थियो। यस विरासतलाई सुदृढ पार्न डोङ हेभेन्ली पाथ संगठन र डोङ सिरिसे गाउँ युवाहरूद्वारा संयुक्त रूपमा एक दिने स्वदेशी अर्किड संरक्षण अभियान आयोजना गरिएको थियो। 29 प्रजाति र 11 वर्गका प्रतिनिधित्व गर्ने कुल 630 अर्किड बिरूवाहरू तयार पारेर वितरण गरिएको थियो। सिक्किमको आम नगरपालिका चुनाव 2026का लागि राज्य निर्वाचन आयोग एसईसी सिक्किमले प्रयोग गरेका इलेक्ट्रोनिक मतदान मशिन ईभीएमहरू आज बुर्तुकस्थित लेप्चा आदिम जनजाति छात्राहरूको छात्रावासमा रहेको गोदामबाट मध्यप्रदेश सारिएको छ। सिक्किम नगरपालिका निर्वाचन आयोग र मध्यप्रदेश निर्वाचन आयोग बीच हस्ताक्षर भएको समझदारी पत्र एमओयू अनुसार सिक्किम आम नगरपालिका चुनावको सञ्चालनका लागि सिक्किम नगरपालिका निर्वाचन आयोगलाई 400 सेट ईभीएम उपलब्ध गराइ

0: दिएको थियो। चुनाव सम्पन्न भएपछि विगत चार महिनादेखि गान्तोकको गोदाममा ईभीएमहरू भण्डारण गरिएको थियो। एमओयू का प्रावधान अनुसार ईभीएमहरू अब मध्यप्रदेश राज्य निर्वाचन आयोगलाई फिर्ता गरिँदैछ। महिला बालबालिका ज्येष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग सिक्किम सरकारद्वारा आज रानीपुल स्थित वृद्धाश्रममा आमा र प्रकृति प्रति श्रद्धांजलि अर्पण गर्दै अटल वयो अभ्युदय योजना अन्तर्गत एक पेड़ मां के नाम अन्तर्गत एक कार्यक्रम आयोजना गरियो। यसको उद्देश्य वातावरण संरक्षणलाई प्रवर्धन गर्नु र वरिष्ठ नागरिकहरूप्रति हेरचाह सहयोग र मर्यादा विस्तार गर्नु हो। महिला बाल बालिका वरिष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग का मंत्री समदुप लेप्चाले वृद्धाश्रम को भ्रमण गर्नुभयो र बिरामीहरूसँग अन्तरक्रिया गर्नुभयो। लागू औषध दुरूपयोग र अवैध तस्करी विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन आज जिल्ला प्रशासनिक केन्द्र पाकिमको परिसरमा जिल्लापाल पाकिम परी विष्णुईद्वारा नशा मुक्त भारत सम्बन्धी शपथ ग्रहण गराइयो। सुश्री विष्णुईले लागू पदार्थ दुरूपयोग र परिवार तथा समुदायमा यसको प्रभावको बढ़दो चिन्तामाथि प्रकाश पारिन्। सहभागीहरूले लागू पदार्थ दुरूपयोगबाट टाढ़ा रहने र लागू पदार्थ मुक्त समाज जिल्ला र राज्य निर्माणमा योगदान गर्ने प्रतिज्ञा गरे। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोतागण अब सुन्नुहोस् आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। 7 लोकगीतको कार्यक्रम लोकलहरी, 7:15 आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम अन्तर्गत भुटानी गीत, 7:50 समाचार, राति 8 युवावाणी कार्यक्रम विषय रहनेछ जलवायु परिवर्तन, सञ्चालक प्रयास प्रधानबाट, 8:30 कार्यक्रम चर्चा चौतरी, यस लगायत रहल कार्यक्रमहरू आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम पब्लिक स्पिक, राति 10 विविध भारतीको प्रस्तुति आजका फनकार। भोलिको हाम्रो पहिलो अधिवेशनको थालनी गर्नेछौँ बिहानी 6:22, 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चना, विषय रहनेछ आध्यात्मिकताले मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ, सञ्चालक नामगेल तामाङबाट। 7:05 कार्यक्रम सुप्रभात, 7:35 सङ्गीत प्रभा, 8:45 कार्यक्रम योजना, 9:02 हिन्दी चलचित्रका गीतहरू, 9:30 सीमा क्षेत्रबाट, 10:02 कार्यक्रम हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरकार, 11:05 नेपाली आधुनिक गीतको साथमा कार्यक्रम स्वरमाधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम चिरोट दिनेर गान, 12:05 लोक तथा आधुनिक गीतको कार्यक्रम श्रोताहरूको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3 बजे हिन्दी चलचित्रका गीतहरू, 4 कार्यक्रम घर संसार, 4:30 कार्यक्रम शिक्षा ज्योति, विषय रहनेछ वर्तमान समयमा तकनिकी शिक्षाको आवश्यकता, सञ्चालक अशोक शर्माबाट। 5:05 फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 अङ्ग्रेजी वार्ता, 6:10 गाउँले सभा, 7 लोकलहरी, 7:15 कार्यक्रम सुरसङ्गम, 8 कार्यक्रम युवावाणी, 8:30 कार्यक्रम चर्चा सम्प्रसारण गरी सुनाउनेछौँ, 9:15 स्पोटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम मनी टक्स मन्थन, राति 10 विविध भारतीको प्रस्तुति आजका फङ्कार। श्रोतागण यो त थियो आजको रहल र भोलि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको छोटो विज्ञप्ति। मौसम विभाग अनुसार हिमाली राज्य सिक्किम लगायत उत्तर बङ्गालका केही जिल्लाहरू दार्जिलिङ, कालेबुङ, कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार आदिमा सामान्य वर्षा हुने र हल्का कुहिरो लाग्ने सम्भावना रहेको छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेको छौँ। अबको केही क्षणमा यस सुन्नु

0: यो आकाशवाणी खरसाङ हो। अब समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगाल सरकारले विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट 2026-27 प्रस्तुत गरेको छ। बजेटमा सरकारले विभिन्न कल्याणकारी योजनाहरूको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहने घोषणा गरेको छ। जलपाइगढी जिल्लाको जल्दाबाडीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। खरसाङमा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष घिसिङको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेको छ। रोजगारी र जनकल्याणलाई प्रवर्धन गर्दै पश्चिम बंगाल सरकारले आफ्नो पहिलो पूर्ण बजेट 2026-27 विभिन्न राज्य विभागहरूमा 1 लाख रिक्त पदहरू भर्ने योजनाको घोषणा गरेको छ। वित्त मन्त्री स्वपन दास गुप्ताले आज प्रस्तुत गर्नुभएको प्रस्तावमा यी नयाँ नोकरीहरू 33% महिलाहरूको लागि आरक्षित गरिने बताउनुभयो। यसमा शिक्षक र शिक्षा विभागका कर्मचारीहरूका लागि 50,000 पदहरू र पुलिस विभागमा 20,000 नियुक्तिहरू समावेश छन्। नोकरी खोज्नेहरूलाई सहयोग गर्न सरकारले हालको 5 वर्षको उमेर छुटलाई थप 2 वर्ष बढाउने निर्णय गरेको छ। आवश्यकता अनुसार अग्निवीरहरूको लागि 10% आरक्षणको व्यवस्था गरिएको छ। बजेटले राज्य सरकारी कर्मचारी र पेन्सन भोगीहरूलाई पनि उल्लेखनीय राहत प्रदान गरेको छ। राज्य कर्मचारीहरूका लागि महँगी भत्ता 20% बढाइएको छ, जसले गर्दा यस वर्षको 1 अक्टोबरदेखि महँगी भत्ता 38% हुनेछ। पेन्सन भोगीहरूले पनि महँगी भत्तामा 20% वृद्धि पाउनेछन्। सिभिक भोलेन्टियर्स, होमगार्ड, ग्रीन पुलिस कर्मचारी र एनभीएम कर्मचारीहरूको मासिक मानदेय 2,000 रुपियाँले बढाइएको छ। राज्यका आशाकर्मीहरूको वेतन पनि प्रति महिना 5,000 रुपियाँले बढाइएको छ। कल्याणकारी कार्यहरूका लागि सरकारले अन्नपूर्ण योजनाको लागि 36,000 करोड रुपियाँ तय गरेको छ। राजनीतिक विचारका कारण राजनैतिक अपराधको झुटो आरोप लागेकाहरूका लागि संग्रामी भत्ता नामक नयाँ भत्ता शुरू गरिएको छ। स्थानीय विकास पहलहरूलाई सुदृढ पार्न विधायक स्थानीय क्षेत्र विकास कोष प्रति निर्वाचन क्षेत्र 70 लाखबाट बढाएर 1 करोड गरिएको छ। एक रिपोर्ट।
1: पूर्वाधार क्षेत्रमा राज्य सरकारले कोलकाता क्षेत्रका लागि कल्याणी नजिकै नयाँ ग्रीनफिल्ड विमानस्थल प्रस्ताव गरेको छ। यस परियोजनाका लागि 1,000 देखि 1,500 एकड जमिन पहिचान गर्ने योजना बनाइएको छ। पुर्लिया, बालुरघाट र मालदामा क्षेत्रीय विमानस्थलहरू पनि प्रस्ताव गरिएको छ। बजेटमा 2 प्रमुख रक्षा केन्द्रहरूको विस्तार र विकासलाई सहयोग गर्न हाँसिमा र वायुसेना स्टेशनलाई 25 एकड र कलाईकुण्ड वायुसेना स्टेशनलाई 37 एकड जमिन छुट्याउने प्रस्ताव गरिएको छ। बजेट पेश गर्दै वित्त मन्त्री स्वपन दास

0: गुप्ताले राज्यमा तीन नयाँ नगरपालिका गठन गरिने प्रस्ताव गर्नुभएको छ। सिलगढीको शिव मन्दिरलाई नगरपालिका बनाइने, उत्तर बङ्गालको गाजोली र चञ्चला पनि नगरपालिका बनाइनेछ। सरकारले ग्रामीण रोजगारी प्रबन्धन गर्न 125 दिने ग्रामीण कार्य योजनालाई विस्तार गर्ने निर्णय गरेको छ। यसमा 25 लाख थप लाभार्थीहरू सामेल हुनेछन्। उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई विभिन्न परीक्षाको तयारीमा सहयोग गर्न 125,000 रुपियाँको आर्थिक सहायताको घोषणा गरिएको छ। बेरोजगार युवाहरूको लागि नयाँ भरोसा योजना सुरु गरिनेछ, जस अन्तर्गत योग्य बेरोजगार स्नातकहरूलाई प्रति महिना 3,000 र अन्य योग्य बेरोजगार व्यक्तिहरूलाई प्रति महिना 2,000 प्रदान गरिनेछ। राज्य सरकारले स्वास्थ्य सेवा विस्तारमा पनि विशेष जोड दिएको छ। आयुष्मान भारत योजनाका लागि 3,100 करोडको व्यवस्था गरिएको छ। सरकारले राज्यका लगभग 7 करोड मानिसहरू यस योजनाबाट लाभान्वित हुने अनुमान गरेको छ। राज्य बजेटमा सिलगढी अनि जलपाइगुडी बीच मेट्रो सेवा सञ्चालन गर्ने प्रस्ताव पनि पेश गरिएको छ। साथै सिलगढी आइटी पार्कको विकासका लागि 26 करोड आवंटन गरिएको छ। राज्य बजेटमा टिस्टा ब्यारेज परियोजनालाई 11,000 करोडको स्वीकृति प्राप्त भएको छ। कुचबिहार, जलपाइगुडी, दार्जिलिङ र उत्तर दिनाजपुरको 3.42 लाख हेक्टर क्षेत्रलाई सिंचाईको लाभ प्राप्त हुनेछ। बजेटमा उत्तर बङ्गालमा एम्स अस्पताल र क्यान्सर स्पेसलिस्ट अस्पताल स्थापना गर्ने प्रस्ताव पनि पेश गरिएको छ। साथै सिलगढीमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र इन्डोर स्टेडियमका लागि 20 करोड रुपियाँ आवन्टित गर्ने आजको बजेटमा प्रस्ताव पेश गरिएको छ। लाभामा नयाँ फायर ब्रिगेड स्टेशन बनिने र दार्जिलिङको डाली स्टेशनलाई बढोत्तरी गरिने राज्य बजेटमा घोषणा गरिएको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै एउटा महत्वपूर्ण घोषणा गरेको छ। अब प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहनेछ। यस वर्ष 6 जुलाईमा उनको 125 जयन्ती पालन गरिनेछ। राज्य सरकारले बताए अनुसार पश्चिम बंगालको इतिहास अनि निर्माणमा डाक्टर श्यामा प्रसाद मुखर्जीको महत्वपूर्ण योगदानलाई सम्मान दिनका लागि यो निर्णय लिएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्यङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगालको राष्ट्रिय राजमार्ग 27 जलपाइगढी जिल्लाको जल्लाबाडीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। जलपाइगढी मेडिकल कलेज अस्पतालमा 25 जना घाइते यात्रीहरूको उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार लगभग 32 जना यात्री सवार रहेको उत्तर बंगाल राज्य परिवहन निगमको बसलाई स्टेशनरी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। घटनाको जानकारी पाएर पुलिस जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय बासिन्दाहरूले तुरुन्तै उद्धार र राहत कार्य सुरु गरेका थिए। खरसाङमा कवि लोकनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनको डाक्टर पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न लोकार्पण कार्यक्रममा सभाध्यक्षको रूपमा आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रूपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य एवं गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्ष आशा मुखिया लामा उपस्थित रहेका थिए। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको सभाध्यक्ष पारसचन्द्र आले, प्रमुख अतिथि आशा मुखिया लामा, विशिष्ट अतिथिहरू क्रमैले आकाशवाणी खरसाङको कार्यक्रम सहनिर्देशक राजीव सुब्बा, समाजसेवी तिलक शर्मा लगायत अन्यको बाहुलीबाट लोकार्पण गरिएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष घिसिङको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेका छन्। उक्त कार्यक्रममा गोरामुमो केन्द्रीय समितिका सदस्यहरू तथा पार्टीका वरिष्ठ नेताहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्वर्गीय सुभाष घिसिङको दर्शन, दूरदर्शिता र राजनैतिक सोच आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। उनीहरूले घिसिङले भारतीय गोर्खाहरूको पहिचान, अधिकार र राजनैतिक समाधानका लागि देखाएको मार्गदर्शन अझै पनि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। आज पश्चिम बंगालको राजनीतिमा एउटा नयाँ अध्याय थपिएको छ। भारतीय

0: जनता पार्टीले राज्यमा पहिलो पटक जिल्ला परिषदको बोर्ड गठन गरेर महत्वपूर्ण राजनैतिक सफलता हासिल गरेको छ। पूर्वी मेदिनीपुर जिल्ला परिषद अब भाजपा समर्थित सदस्यहरूद्वारा शासित हुने भएको छ। स्रोत अनुसार जिल्ला परिषदका सबै सदस्यहरूले सर्वसम्मतिले वामदेव गुछैतलाई अध्यक्ष र बाँसुरी पण्डितलाई सहायक अध्यक्षमा निर्वाचित गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा पुनः एकचोटि मुख्य समाचार। पश्चिम बंगाल सरकारले विधानसभामा आफ्नो पहिलो पूर्ण बजेट 2026-27 प्रस्तुत गरेको छ। बजेटमा सरकारले विभिन्न कल्याणकारी योजनाहरूको घोषणा गरेको छ। पश्चिम बंगाल सरकारले आज राज्यको बजेट पेश गर्दै प्रत्येक वर्ष 6 जुलाईको दिन डाक्टर श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहने घोषणा गरेको छ। जलपाइगढी जिल्लाको जल्दाबाडीमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृतकहरूमा 2 महिला र 1 बालक सामेल छन्। खरसाङमा कवि लेखनाथ खालिङद्वारा लिखित पहिलो कविता संग्रह हेनखामाको लोकार्पण सम्पन्न भएको छ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखाका सदस्यहरूले आज पार्टीका संस्थापक अध्यक्ष तथा स्वर्गीय सुभाष घिसिङको 90 जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ पालन गरेका छन्। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: समाचारपछि समय भएको छ कार्यक्रम लोकलहरीको र आज हामी यहाँलाई सुनाइरहेका छौँ विविध कलाकारहरूको आवाजमा केही लोकगीतहरू। पहिले सुन्नुहोस् यो छोटो सन्देश।
2: के तपाईँको दृष्टि धमिलो छ?
3: यसलाई लापरवाही नगर्नुहोस्।
2: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडी सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 97333000090।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो विविध कलाकारहरूको आवाजमा लोकगीतको कार्यक्रम लोकलहरी, र अहिले समय भएको छ 7:43 र अब सुरु गर्न लागिरहेका छौँ आधुनिक गीतको कार्यक्रम सुर सङ्गम।

सुन्दै हुनुहुन्छ कार्यक्रम सुर संगम। अहिले सुन्नुभयो पवन नामदुङको आवाजमा यो आधुनिक गीत, र अब सुन्नुहोस् यो अन्तिम गीत नम्रता बलको आवाजमा।

0: श्रोताहरु सुन्नुहुँदै थियो आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, जहाँ सुन्नुभयो विविध कलाकारहरूको आवाजमा केही लोकगीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको केही बेरमा सम्प्रसारण गरी सुनाइरहेका छौँ पहिले नेपाली र त्यसपछि बङ्गलामा समाचार।
1: यो आकाशवाणी हो, हरिकुमार राईबाट राष्ट्रिय समाचार सुन्नुहोस्।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री द्वारा लखनऊमा भएको विनाशकारी आगलागीप्रति शोक व्यक्त। राष्ट्रपतिले मध्यप्रदेशमा कुनो राष्ट्रिय निकुञ्ज र चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको गर्नुभयो भ्रमण। भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बनिरहेको र केवल हतियार खरिदकर्ता रहन नचाहेको प्रधानमन्त्रीको भनाई। भारतीय विदेश मन्त्री र मंगोलियाका विदेश मन्त्री बीच भेटवार्ता। गृहमन्त्री एवं सहकारी मन्त्रीले भोलि नयाँ राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेशन अफ इण्डियाको लिलानी पोर्टलको गर्नुहुनेछ शुरूआत। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले लखनऊमा भएको विनाशकारी आगलागीप्रति शोक व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले उद्धार कार्य जारी रहेको र अधिकारीहरूले सबै सम्भावित सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई प्रति व्यक्ति 2,00,000 रुपियाँ र घाइतेहरूलाई प्रति व्यक्ति 50,000 रुपियाँ सहयोगको घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज मध्यप्रदेशको सोयपुर जिल्ला स्थित कुनो राष्ट्रिय निकुञ्जमा चिता मित्र र सहरिया जनजातिका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले चिता परियोजनामा उनीहरूको योगदानको प्रशंसा गर्नका साथै यस महत्वाकांक्षी संरक्षण कार्यक्रमको सफलतामा स्थानीय समुदायको सक्रिय सहभागिताले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। यसअघि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जभित्र सफारीमा गएर चिता पुनर्वास परियोजनाको प्रगतिको समीक्षा पनि गर्नुभयो। साथै उहाँले चिता कमाण्ड एण्ड कन्ट्रोल सेन्टरको भ्रमण गर्नुभयो। उहाँले चिता परियोजना सम्बन्धी प्रदर्शनी हेर्नुभयो र जनावरहरूको अनुगमन, ट्र्याकिङ र संरक्षणका लागि गरिएका उपायहरूबारे जानकारी लिनुभयो। एक रिपोर्ट।
1: राष्ट्रपति ने कुनो नेशनल पार्क में सफारी की और चीता पुनर्वास परियोजना की प्रगति की समीक्षा की। उन्होंने चीता कमांड एंड कंट्रोल सेंटर का दौरा किया। उन्होंने प्रोजेक्ट चीता पर लगी प्रदर्शनी देखी और जानवरों की निगरानी, ट्रैकिंग और संरक्षण के लिए किए जा रहे उपायों के बारे में जानकारी ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्री क्षमताले देशको आर्थिक र रणनीतिक शक्तिमा महत्वपूर्ण भूमिका खेल्ने र भारत यसलाई बलियो बनाउने दिशामा द्रुत गतिमा अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले कोलकातामा 3 स्वदेशी रूपमा निर्मित नौसेना जहाजहरू दुनागेरी, संशोधन र अग्नेयलाई नौसेनामा समावेश गरेपछि भारत रक्षा क्षेत्रमा आत्मनिर्भर हुँदै गइरहेको र केवल हतियार खरिदकर्ता रहन नचाहेको बताउनुभयो।
2: आज भारत रक्षा क्षेत्रमा केवल खरिदार बनकर नहीं रहना चाहता। हमारी सैन्य शक्ति दुनिया के लिए बाजार नहीं बन सकती। मेरी शक्ति की, सामर्थ्य की पहचान मेरी आत्मनिर्भरता पर है।
0: विदेश मंत्री एस जयशंकरले आज उलानबटारमा मंगोलियाका विदेश मंत्री बत्सेत शेख बतबुटसँग भेट गर्नुभयो। डाक्टर जयशंकरले भारत मंगोलिया रणनीतिक साझेदारी, यसको सबलता र सम्भावनामा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो। नेता द्वयले विकास परियोजनाहरू, क्षमता निर्माण, संस्कृति, शिक्षा, सुरक्षा र बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। आफ्नो भ्रमणको दोस्रो चरणमा डाक्टर जयशंकरले दक्षिण कोरियाको भ्रमण गर्नुहुनेछ। यस भ्रमण

क्रममा उहाँले त्यहाँका विदेश मन्त्री चियो हुनसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले बिहेवार जेजुमा जेजु शान्ति र समृद्धि मञ्चमा मुख्य भाषण पनि दिनुहुनेछ। गृहमन्त्री एवं सहकारी मन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेसन अफ इन्डिया न्याफेडको लिलामी पोर्टलको सुरुवात गर्नुहुनेछ। पोर्टलको सुरुवात लिलामी प्रक्रियाको पारदर्शिता, दक्षता र सहसञ्चालनलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। सहकारी मन्त्रालयले बताएअनुसार कार्यक्रमका क्रममा श्री शाहले न्याफेडका धेरै महत्वपूर्ण डिजिटल र किसान केन्द्रित पहलहरू पनि सुरु गर्नुहुनेछ। यसमा किसानहरूका छोराछोरीका लागि न्याफेड कल्याणकारी छात्रवृत्ति अनि दाल र तिलको भण्डारण व्यवस्थापनका लागि दृष्टिकोण पोर्टल र उद्यम स्रोत योजनालाई बलियो बनाउन उद्यम स्रोत योजना पोर्टल समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा इजरायली रक्षा मन्त्रालयका महानिर्देशक अवकाशप्राप्त मेजर जनरल अमीर बारामसँग भेट गर्नुभयो। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा जानकारी दिएअनुसार श्री बारामले राजनाथ सिंहलाई दुई देशको विशेष रणनीतिक साझेदारीका सन्दर्भमा भारत इजरायल रक्षा सहयोग बढाउन इजरायलको प्रतिबद्धता व्यक्त गर्नुभयो। ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसएको बैठक नयाँ दिल्लीमा भइरहेको छ। दुई दिने बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गरिरहनु भएको छ। बैठकमा समूहका 11 सदस्य देशका सुरक्षा प्रमुखहरू सहभागी छन्। यी देशहरूमा भारत, ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट समावेश छन्। बैठक मुख्यत आज विश्वले सामना गरिरहेका गैर परम्परागत सुरक्षा चुनौतीहरूमा केन्द्रित छ। बैठकमा राष्ट्र सुरक्षा खतराहरूको द्रुत रूपमा परिवर्तनशील प्रकृति र उदयमीन सुरक्षा जोखिमहरूमा नयाँ प्रविधिहरूको भूमिकाबारे छलफल गरिनेछ। प्रतिनिधिहरूले साइबर सुरक्षा, डिजिटल कमजोरी र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसँग सम्बन्धित खतराहरूमा पनि छलफल गर्नेछन्। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले आज नयाँ दिल्लीमा पर्यटन तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरूसँगको व्यवसायलाई सहज बनाउने सम्बन्धमा सम्पन्न अन्तर्क्रियात्मक सत्रमा भाग लिनुभयो। श्री शेखावतले पर्यटन तथा आतिथ्य क्षेत्रको विकास लाखौं मानिसको जीवन परिवर्तन गर्ने माध्यम भएको बताउनुभयो। उहाँले केन्द्र सरकारले रोजगारी, विकास र समृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको पनि जानकारी दिनुभयो। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले प्रधानमन्त्री र लेबर पार्टी नेताको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आफ्नै पार्टीभित्रबाट बढ्दो दबावको बीच उहाँले डाउनिङ स्ट्रीटमा आफ्नो कार्यकाल समाप्त गर्नुभयो। उहाँले दुई वर्ष अघि डाउनिङ स्ट्रीटमा भएको आफ्नो आगमनलाई जीवनको गर्वको क्षण भएको बताउँदै लाखौं मानिसहरूको जीवन परिवर्तन गर्ने उद्देश्यले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभयो। श्री स्टार्मरले सेप्टेम्बरमा संसद सत्र सुरु हुनुभन्दा अघि नयाँ नेता चयन नभएसम्म आफ्नो पदमा रहने जानकारी पनि दिनुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मण्डावीले भोलि केरलामा फिटनेस, खेलकुद उत्कृष्टता र खेलकुदमा सार्वजनिक सहभागितालाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। उहाँले तिरुवनन्तपुरमको चकाई आईटीआईदेखि शङ्कुघुमघुम समुद्र तटसम्म साइकल र्याली साइक्लिङ बाई द सीमा भाग लिएर सुरुवात गर्नुहुनेछ। साथै श्री मण्डावीले मायालोमम स्थित जीवी राजा स्पोर्ट्स स्कूलको पनि भ्रमण गर्नुहुन्छ, जुन एक प्रतिष्ठित खेल संस्था हो। आफ्नो भ्रमणका क्रममा उहाँले तिरुवनन्तपुरमको केरला विश्वविद्यालय स्टेडियममा 2026 आइसी नागिया एसियाली खेलकुद फण्ड र रन कार्यक्रममा पनि भाग लिनुहुनेछ। फिफा विश्वकप फुटबलमा समूह जीमा रहेको इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। खेलको 66 मिनटमा नाथन न्योग्यालाई मैदानबाट बाहिर पठाएपछि बेल्जियमले 10 खेलाडीसहित खेल्नु परेको थियो, तर इरानले त्यसको फाइदा उठाउन सकेन। यसैबीच समूह एचमा स्पेनले साउदी अरेबियालाई 4-0 पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ। आज समूह एचमा उरुग्वे र केप वर्डे बीच खेल सम्पन्न भइरहेको छ। समूह जीमा न्युजिल्यान्ड र इजिप्ट आम्ने सामने हुनेछन् भने समूह जेमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्नेछ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले जुलाई 14 सुरु हुने आगामी इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो 15 सदस्यीय एक दिवसीय टोलीको घोषणा गरेको छ। विराट कोहली र जसप्रीत बुमराह जस्ता वरिष्ठ खेलाडीहरू टोलीमा फर्किएका छन्। भ्रमणमा शुभमन गिल कप्तान र श्रेयस अय्यर उपकप्तान रहनेछन्। बोर्डले

प्रथममा मुख्य समाचार। उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा आज दिउँसो भएको भीषण आगलागीमा 14 विद्यार्थीहरूको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। विदेश मन्त्री एस जयशंकरले आज उलानबातरमा मंगोलियाका विदेश मन्त्री तेत्सङ बटमुखसँग भेट गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा द्रुत गतिमा अघि बढिरहेको र अहिले 100 बढी देशहरूमा रक्षा उपकरणहरू निर्यात गरिरहेको बताउनु भएको छ। 16 ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक अवधि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज नयाँ दिल्लीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद एसएनएससीका रक्षा उपसचिव गादेर निजामीपुरसँग भेट गर्नुभयो। अनि शिवसेनाका नेता तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ सिन्धेले आज शिवसेना उद्धव ठाकरे गुटका 6 लोकसभा सांसदहरू उनको पार्टी शिवसेनामा सामेल भएका घोषणा गर्नुभएको छ। उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा आज दिउँसो भएको भीषण आगलागीमा 14 विद्यार्थीहरूको मृत्यु भएको छ। अलीगंजको पुरानिया क्षेत्रमा रहेको एक दोकानमाथि रहेको कोचिङ सेन्टरमा आगलागी हुँदा विद्यार्थीहरूमा त्रास फैलेको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। पत्रकारहरूसँग कुरा गर्नुहुँदै उत्तर प्रदेशका उपमुख्यमन्त्री बृजेश पाठकले भवनमा रहेको एनिमेसन सेन्टरमा काम गर्ने 16 वर्ष उमेरका 14 विद्यार्थीहरूको मृत्यु भएको बताउनुभएको छ। रिपोर्टका अनुसार आगो संस्थानको भवनभित्र लागेको थियो र द्रुत गतिमा फैलिएको थियो, जसले गर्दा मानिसहरू भित्र फँसेका थिए। एउटा परिसर थियो जहाँ कोचिङ सेन्टर, गेमिङ जोन र सोरुम थियो। दमकल, पुलिस र जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेर उद्धार र बचाउ कार्य सुरु गरेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आगलागीको कारणको अनुसन्धान गर्न र उद्धार तथा राहत कार्यको निरीक्षण गर्न पुलिस महानिदेशक र राज्य गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिवसँग चर्चा गर्नुभयो। उहाँले दोषीहरूलाई सजाय दिने बताउनुभयो। अलीगढ र फिरोजाबाद जिल्लाको आफ्नो भ्रमण अधुरो छोडेर उनी लखनऊ फर्किनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले यस भयावह दुर्घटनामा मानिसहरूको भएको मृत्यु अत्यन्त दुःखद भएको बताउनुभयो। उपराष्ट्रपतिले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एक सामाजिक सञ्जाल पोस्टमा शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। विदेश मन्त्री एस जयशंकरले आज उलानबातरमा मंगोलियाका विदेश मन्त्री त्यात्सिङ बटमुखसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भारत मंगोलिया रणनीतिक साझेदारी, यसको शक्ति र सम्भावनामा चर्चा केन्द्रित रहेको बताउनु भएको छ। दुई नेताहरूले विकास परियोजनाहरू, क्षमता निर्माण, संस्कृति, शिक्षा, सुरक्षा र बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय सहयोगको प्रगतिको समीक्षा गर्नुभयो। भेटको क्रममा दुवै पक्षले खनन, स्वच्छ ऊर्जा र कृषि प्रशोधनमा अवसरहरूको बारेमा पनि चर्चा गर्नुभयो। आफ्नो भ्रमणको दोस्रो चरणमा श्री जयशंकर दक्षिण कोरिया जानुहुनेछ। यस भ्रमणको क्रममा उहाँले विदेश मन्त्री चो युनसँग वार्ता गर्नुहुनेछ। उहाँले बिहिबार जेजुमा जेजु शान्ति र समृद्धि मञ्चमा मुख्य भाषण पनि दिनुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा इजरायलका रक्षा मन्त्रालयका महानिदेशक सेवानिवृत्त मेजर जनरल अमिर बरामसँग भेट गर्नुभयो। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा श्री बरामले राजनाथ सिंहलाई दुई देशको विशेष रणनीतिक साझेदारीको सन्दर्भमा भारत इजरायल रक्षा सहयोग बढाउन इजरायलको प्रतिबद्धता व्यक्त गर्नुभयो भनी बताएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा द्रुत गतिमा अघि बढिरहेको र अहिले 100 बढी देशहरूमा रक्षा उपकरण निर्यात गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा

0: आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री सिंहले अपरेशन सिन्धुको क्रममा भारतीय सशस्त्र बलले भारतीय नागरिकहरूको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई मात्र लक्षित गरेको बताउनुभयो। उहाँले सरकार क्षमता र संस्कृति दुवैमा समान जोड दिएर सशक्त भारत निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। यस अवसरमा रक्षा मन्त्रीले भारतको संस्कृतिले हजारौँ वर्षदेखि मानवतालाई मार्गदर्शन गर्दै आएको बताउनुभयो। उहाँले देशका सन्तहरूको प्रशंसा गर्नुहुँदै उनीहरूले समाजमा देशभक्ति र राष्ट्रिय चेतनाको भावनालाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। 16 ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक अवधि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आज नयाँ दिल्लीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद SNSC का रक्षा उपसचिव गादेर निजामीपुरसँग भेट गर्नुभयो। विदेश मन्त्रालयले दुई पक्षले पश्चिम एसियाको वर्तमान अवस्थाको समीक्षा गरेको बताएको छ। दुवैले ब्रिक्स प्लेटफर्म अन्तर्गत सहयोग र भारत इरान द्विपक्षीय सम्बन्धबारे पनि चर्चा गर्नुभयो। श्री डोभालले इथोपियाको राष्ट्रिय गुप्तचर तथा सुरक्षा सेवाको विश्लेषण कार्यकारी निर्देशक मिलियन लेमा पादेसीसँग पनि भेट गर्नुभयो। दुवै पक्षले भारत इथोपिया रणनीतिक साझेदारी बढाउने र सहयोगका नयाँ क्षेत्रहरू अन्वेषण गर्ने बारेमा छलफल गर्नुभयो। शिवसेनाका नेता तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले आज शिवसेना उद्धव ठाकरे गुटका 6 लोकसभा सांसदहरू उहाँको पार्टी शिवसेनामा सामेल भएको घोषणा गर्नुभएको छ। मुम्बईमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री शिन्देले सांसदहरू सञ्जय दिना पाटेल, सञ्जय देशमुख, सञ्जय जाधव, भाउसाहेब वाकचौरे, नागेश पाटेल अष्टिकर र ओमप्रकाश राजे निम्बालकरलाई पार्टीमा स्वागत गर्नुभयो। श्री शिन्देले 6 सांसदहरूको शिवसेनामा सामेल हुनु जुन 2022 सुरु भएको आन्दोलनको दोस्रो चरण हो, जब 40 शिवसेना विधायकहरूले विद्रोह गरेका थिए भनी बताउनुभयो। उहाँले यो आन्दोलन शिवसेनाका संस्थापक बालासाहेब ठाकरेको विचारधारालाई जोगाउने र पार्टीको हिन्दुत्व सिद्धान्तहरूको रक्षा गर्ने उद्देश्यले सुरु गरेको बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: आजका दिन शिवसेना के लिए ऐतिहासिक दिन है। हमारे 6,000 शिवसेना में शामिल हुए हैं। इससे शिवसेना की ताकत बढ़ रही है। शिवसेना सेकेंड लार्जेस्ट पार्टी महाराष्ट्र में हो चुकी है और ये डबल इंजन की सरकार है। महाराष्ट्र को आदरणीय प्रधानमंत्री मोदी जी भी बहुत बड़े पैमाने पे सहयोग कर रहे हैं, इसलिए विकास हो रहा है।
0: केन्द्र सरकारले आज सर्वोच्च अदालतलाई जानकारी गराएको छ कि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले हालै इरान अमेरिका द्वन्द्वका कारण खाडी देशहरूमा कक्षा 12 बोर्ड परीक्षा रद्द हुँदा प्रभावित निजी विद्यार्थीहरूको मूल्याङ्कनका लागि नयाँ नीति बनाएको छ। महान्यायाधिवक्ता तुषार मेहताले न्यायाधीश SVN भट्टी र विपुल एम पञ्चोलीको इजलासलाई बताउनुभयो कि क्षेत्रीय द्वन्द्वका कारण खाडी देशहरूमा परीक्षा रद्द हुँदा प्रभावित विद्यार्थीहरूको चिन्तालाई सम्बोधन गर्न नयाँ अखिल भारतीय नीति बनाएको छ। श्री मेहताले हिजो अधिसूचित गरेको यो नयाँ नीति अन्तर्गत बोर्ड परीक्षामा सहभागी हुने निजी विद्यार्थीहरूको मूल्याङ्कनको लागि छुट्टै सूत्र विकास गरेको छ भनी बताउनुभयो। उहाँले व्याख्या गर्नुभयो कि परीक्षा सञ्चालन गर्न नसकिने विषयहरूमा कक्षा 10 र अन्तिम कक्षा 12 बोर्ड परीक्षामा निजी विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा परिणाम मूल्याङ्कन गरिनेछ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 पब्लिक स्पिक कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना युवाहरूका लागि रोजगारीका अवसरहरूमाथि परिचर्चा प्रसारण गर्नेछ। कर्मचारी भविष्य निधि सङ्गठनका अतिरिक्त केन्द्रीय आयुक्त पूर्णेन्दु भूषण वर्मा र क्षेत्रीय आयुक्त प्रणीत जोशीले चर्चामा भाग लिनुहुनेछ। कार्यक्रमको क्रममा श्रोताहरूले विषयसँग सम्बन्धित प्रश्नहरू सोध्न सक्नेछन्। प्रश्न सोध्ने नम्बरहरू यस प्रकार छन्: 011-2331-0481, 011-2371-1117, 011-2371-7106 र 011-2331-4444। प्रश्नहरू वाट्सएप नम्बर 92890-940-44 पनि सोध्न सकिन्छ। प्रश्नहरू एक्समा आक्स एयर हेसट्यागको साथ पनि पोस्ट गर्न सकिनेछ। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा आज दिउँसो भएको भीषण आगलागीमा 14 विद्यार्थीहरूको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी

0: राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। विदेश मन्त्री एस जयशंकरले आज उलानबातरमा मंगोलियाका विदेश मन्त्री तेत्सङ बटमुकसँग भेट गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारत रक्षा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशामा द्रुत गतिमा अघि बढिरहेको र अहिले 100 बढी देशहरूमा रक्षा उपकरणहरू निर्यात गरिरहेको बताउनु भएको छ। 16 ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक अवधि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज नयाँ दिल्लीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद एसएनएससीका रक्षा उपसचिव गादेर निजामीपुरसँग भेट गर्नुभयो। अनि शिवसेनाका नेता तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ सिन्धेले आज शिवसेना उद्धव ठाकरे गुटका 6 लोकसभा सांसदहरू उनको पार्टी शिवसेनामा सामेल भएका घोषणा गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो, सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि समय भएको छ कार्यक्रम युवावाणीको।

नमस्कार, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म प्रयास प्रधानको न्यानो अभिवादन। र आजको मेरो विषय रहेको छ क्लाइमेट चेन्ज अथवा भनौँ जलवायु परिवर्तन। क्लाइमेट चेन्ज विषयमा कुरा गर्नुपर्दा तुरन्तै आउने विचारहरू ध्रुवीय क्षेत्रहरू पगाल्ने, वन डडेलो, बाढी र हाम्रो जीविकोपार्जनलाई असर गर्न सक्ने सबै प्रकारका चरम मौसमहरू हुन्। यसमा सधैँ धेरै कुराहरू हुन्छन्। यो केवल चरम मौसमको घटना मात्र होइन, तर पृथ्वीको नियमित प्राकृतिक प्रक्रियाहरूमा ढिलो क्रमिक अपरिवर्तनीय परिवर्तन पनि हो। यी प्रक्रियाहरूमा बसाइ सराई गतिविधिहरू र जनावर चरा र माछाहरूको प्रजनन चक्र, जैविक विविधतामा प्रभाव, समुद्री धाराहरूमा प्रभाव र धेरै कुराहरू समावेश छन्। विश्वव्यापी जलवायु समस्याहरूको परिणाम विश्वभर एक रूपमा महसुस हुन सक्छ, तर तिनीहरूले प्रत्येक व्यक्तिलाई एक वा अर्को तरिकाले असर गर्छन्। कुनै पनि व्यक्तिलाई बचाएको छैन। हामी देख्न सक्छौँ हाल प्रत्येक गर्मीले अघिल्लो वर्षको गर्मीको रेकर्ड उच्च तापक्रममा तोडिरहेको छ। नयाँ आश्चर्यजनक जलवायु घटनाहरू अब अचम्म लाग्दो छैन। पृथ्वी परिवर्तन भइरहेको छ भन्ने निश्चित तथ्यहरू हामी पाइरहेका छौँ। जलवायु परिवर्तन वास्तविक हो र यसको अस्तित्व पुष्टि गर्ने कुनै तर्क छैन। यदि तत्काल कार्यहरूद्वारा सम्बोधन गरिएन भने जलवायु परिवर्तनले अपरिवर्तनीय समस्या निम्त्याउन सक्छ। जलवायु परिवर्तन कहिले र कसरी सुरु भयो त? जलवायु परिवर्तनको सङ्केत औद्योगिक क्रान्तिको सुरुवातदेखि नै देखिन थालेको हो। वस्तुहरूको ठूलो मात्रामा उत्पादनको लागि कारखानाहरूको गतिले कच्चा पदार्थको व्यापक प्रयोगमा योगदान पुर्यायो। यी कच्चा पदार्थहरू अब तयार वस्तुहरूमा रूपान्तरण हुँदै जाँदा नाफा कमाउने ठूलो सम्भावना देखियो र यसरी व्यवसायका रूपहरू विश्वभर द्रुत गतिमा अपनाइयो। युरोपेली देशहरू विश्वव्यापी रूपमा यस्ता गतिविधिहरूमा संलग्न भए। कम्पनीहरूबाट उत्सर्जन र बाहिर फालिएको फोहोरले वातावरणमा खतरनाक पदार्थ र रसायनहरू जम्मा गराउँछ। यी फोहोर उत्पादनहरू परिसञ्चरण भए र यसरी फैलियो। अटोमोटिभ उद्योग मार्फत हावामा विषाक्त ग्यासहरू एक समस्या हो जुन व्यवस्था गर्न सकिँदैन।

अन्तत दुई विश्वयुद्ध र त्यसपछिका युद्धहरूले वातावरणलाई गम्भीर रूपमा क्षति पुर्यायो। प्रयोग गरिएका आण्विक हतियारहरूले वायुमण्डलमा स्थायी रूपमा रेडियो धर्मिताको प्रभाव पारे। त्यस्ता सबै अवलोकनहरूलाई विचार गर्दा हामी भन्न सक्छौँ कि जलवायु परिवर्तन प्राकृतिक घटना हो, तर मानव गतिविधिहरूबाट मुख्य रूपमा प्रभावित हुन्छ। श्रोता मित्र, हजुरहरू हुनुहुन्छ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा, र हजुरहरूले सुन्दै हुनुहुन्छ क्लाइमेट चेन्ज अथवा जलवायु परिवर्तन विषयमाथि केही कुराकानी। र अहिलेलाई भने छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात हजुरहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दै म हजुरहरूलाई फेरि पनि सोही विषयमा जानकारी गराउन गइरहेछु। वर्तमान जलवायु परिवर्तनमा विश्वव्यापी तापक्रम वृद्धि, विश्वव्यापी औसत तापक्रममा निरन्तर वृद्धि र पृथ्वीको जलवायु प्रणालीमा यसको व्यापक प्रभाव दुवै समावेश छन्। व्यापक अर्थमा जलवायु परिवर्तनमा पृथ्वीको जलवायुमा पहिलेका दीर्घकालीन परिवर्तनहरू पनि समावेश छन्। विश्वव्यापी तापक्रममा हालको वृद्धि मानव गतिविधिहरू विशेष गरी औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धन कारणले गर्दा भएको हो। जीवाश्म इन्धनको प्रयोग वन फडानी र केही कृषि तथा औद्योगिक अभ्यासहरूले हरितगृह ग्यासहरू निस्कन्छ। यी ग्यासहरूले सूर्यको किरणबाट न्यानो भएपछि पृथ्वीले विकिरण गर्ने केही तापलाई अवशोषित गर्छन्, जसले गर्दा तल्लो वायुमण्डल न्यानो हुन्छ। विश्वव्यापी तापक्रम बढाउने प्राथमिक ग्यास कार्बन डाइअक्साइड पूर्व औद्योगिक युगदेखि लाखौँ वर्षदेखि नदेखिएको स्तरमा 50% वृद्धि भएको छ। जलवायु परिवर्तनले वातावरणमा बढ्दो रूपमा ठूलो प्रभाव पारिरहेको छ। मरुभूमिहरू विस्तार हुँदैछन्, जबकि गर्मी छालहरू र डढेलोहरू सामान्य हुँदै गइरहेका छन्। आर्टिकमा बढ्दो तापक्रमले पर्माफ्रस्ट पगाल्ने, हिम नदीहरू पछाडि हट्ने र समुद्री बरफ घट्ने काममा योगदान पुर्याएको छ। उच्च तापक्रमले तीव्र आँधी बेहरी, खडेरी र अन्य मौसमी चरमपन्थीहरू पनि निम्त्याइरहेको छ। पहाड, कोरल चट्टान र आन्टार्क्टिकमा द्रुत वातावरणीय परिवर्तनले धेरै प्रजातिहरूलाई स्थानान्तरण गर्न वा लोप हुन बाध्य परिरहेको छ। भविष्यको तापक्रम कम गर्ने प्रयासहरू सफल भए पनि केही प्रभावहरू शताब्दीसम्म जारी रहनेछन्। यसमा समुद्री तापक्रम, समुद्री अम्लीकरण र समुद्री सतह वृद्धि समावेश छ। जलवायु परिवर्तनले मानिसहरूलाई बाढी, अत्याधिक गर्मी, बढ्दो खाद्यान्न र पानीको अभाव, थप रोग र आर्थिक क्षतिको खतरामा पार्दछ। मानव बसाइ सराई र द्वन्द्व पनि यसको परिणाम हुन सक्छ। विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनलाई 21औं शताब्दीमा विश्वव्यापी स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतरा भनेको छ। तापक्रम वृद्धिलाई सीमित गर्न कुनै कदम नचाले समाज र पारिस्थितिक प्रणालीले अझ गम्भीर जोखिमहरू अनुभव गर्नेछ। बढी नियन्त्रण उपायहरू वा खडेरी प्रतिरोध बालीहरू जस्ता प्रयासहरू मार्फत जलवायु परिवर्तनलाई अनुकूलन गर्नले जलवायु परिवर्तनको जोखिमलाई आंशिक रूपमा कम गर्छ। यद्यपि अनुकूलनको केही सीमाहरू पहिले नै पुगेका छन्। विश्वव्यापी उत्सर्जनको सानो हिस्साको लागि गरिब समुदायहरू जिम्मेवार छन्। तैपनि अनुकूलन गर्ने क्षमता कम छ र जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर छन्। नासाले दशकौँको ग्रह र गहिरो अन्तरिक्ष अन्वेषणबाट प्राप्त प्रतिभा र विशेषज्ञतालाई हाम्रो गृह ग्रहको अध्ययनमा लागू गर्दछ। पृथ्वी विज्ञान विभागले कक्षामा 20 बढी उपग्रहहरू सञ्चालन गर्दछ। 100 अनुसन्धान कार्यक्रमहरू र अध्ययनहरूलाई प्रायोजन गर्दछ र सामाजिक आवश्यकताहरूको लागि डेटा प्रयोग गर्न अवसरहरू कोष प्रदान गर्दछ। हामी

महासागर जमिनको आवरण बरफ वायुमण्डल र जीवन अवलोकन गर्न नयाँ तरिकाहरू विकास गर्छौँ र हामी छोटो र लामो अवधिमा एक ड्राइभमा परिवर्तनहरू कसरी अन्यमा परिवर्तन हुन्छन् भनेर मापन गर्छौँ। उद्योगका नेताहरू, अन्तर्राष्ट्रिय साझेदारहरू, शैक्षिक संस्थाहरू र हाम्रो डेटाका अन्य प्रयोगकर्ताहरूसँग सुन्दै र सहकार्य गर्दै हामी हाम्रो ग्रहको ज्ञानलाई गहिरो बनाउँछौँ, नव प्रवर्तनहरू चलाउँछौँ र राष्ट्रिय र विश्वलाई फाइदा हुने निर्णयहरू सूचित गर्न मद्दत गर्न विज्ञान प्रदान गर्दछौँ। श्रोता मित्र, फेरि पनि एउटा सानो साङ्गीतिक विश्रामको पालो भएको छ, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो छोटो साङ्गीतिक विश्रामपछि सोही क्रममा अब म जलवायु परिवर्तनका प्राकृतिक कारणहरू बताउन गइरहेछु। जलवायु परिवर्तनका प्राकृतिक कारणहरू। जलवायु परिवर्तन प्राकृतिक रूपमा हुने प्रक्रिया हो। यो मानवताको जन्म हुनुभन्दा धेरै अघिदेखि नै अस्तित्वमा थियो। यद्यपि प्राकृतिक प्रक्रियाहरू धेरै सन्तुलित थिए र प्रकृतिले वायुमण्डलमा व्यवस्थित सन्तुलन कायम राख्न मद्दत गर्यो। जलवायु परिवर्तन निम्त्याउने केही प्राकृतिक प्रक्रियाहरू ज्वालामुखी, वन डडेलो, हिम नदीहरू पगाल्ने, जसलाई प्रमाफ्रस्ट पगाल्ने पनि भनिन्छ, र वन डडेलो हुन्। ज्वालामुखी विस्फोट हुँदा तिनीहरूले पग्लिएको लगभग लाभासँगै हावामा ठुलो मात्रामा खरानी र ग्यासहरू फ्याँक्छन्। खरानीको परिणामस्वरूप हावामा धुलो बढ्छ र सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता विषाक्त खेलहरूले हावामा शुद्ध अक्सिजनको आपूर्तिमा असर गर्छ। वन डडेलोले वन्य जन्तुसहित सम्पूर्ण वनहरूको विनाश निम्त्याउँछ र यसरी जैविक विविधतालाई नाश गर्छ। तिनीहरूले हावामा खरानी र खतरनाक ग्यासहरूको निर्माण पनि निम्त्याउँछन्। ध्रुवीय क्षेत्रहरूमा प्राचीन बरफ पग्लिँदा कार्बन मोनोअक्साइडको ठुलो मात्रा निस्कन्छ, जुन विश्वव्यापी तापक्रम वृद्धिको लागि प्रमुख खतरा हो। यसले प्राचीन युगका भाइरसहरू पनि निस्कन्छन्, जुन निष्क्रिय थिए र पग्लिँदै बरफमा फँसेका थिए। हावामा केही ग्यासहरू निस्कन जलवायु परिवर्तनको प्रमुख कारण भएको देखिएको छ। जलवायु परिवर्तनको मानव निर्मित कारणहरू। निसन्देह जलवायु परिवर्तनको मुख्य कारण मानव जाति बन्दै गइरहेको छ। जनसङ्ख्या वृद्धि यसको प्रमुख कारण हो। तीव्र गतिमा बढ्दो जनसङ्ख्याले प्रयोग भइरहेका स्रोतहरूमा ठुलो दबाव सृजना गर्छ र फलस्वरूप प्राकृतिक स्रोतहरूको अधिक र अधिक प्रयोग हुन्छ। अन्तत धेरैभन्दा धेरै वस्तु र सेवाहरू उत्पादन भइरहेका छन् र फलस्वरूप बढीभन्दा बढी प्रदूषण भइरहेको छ। ठुला उत्पादन कारखानाहरूको प्रयोग, फोहोरको अनुचित व्यवस्थापन र सामग्रीको अत्याधिक प्रयोगले जलवायुमा पर्ने प्रभावलाई सीमित गर्न सतर्क रहनु अति नै आवश्यक छ। सवारी साधनको उत्सर्जनले मात्र वायु प्रदूषणमा 60%भन्दा बढी योगदान पुर्याउँछ। मानिसहरू समस्याहरूबारे सचेत भए तापनि तिनीहरूलाई समाधान गर्ने बारेमा अनभिज्ञ छन्। समस्या गम्भीर नभएसम्म हामी प्रतिक्रिया दिँदैनौँ, जुन हाम्रो व्यवहारिक त्रुटि हो। जलवायु परिवर्तनको भविष्य र हामी यसलाई कसरी नियन्त्रण गर्न सक्छौँ? विश्वव्यापी वैज्ञानिकहरूले नियन्त्रण उपायहरूको राम्रोसँग अनुसन्धान गरेका छन् र प्रत्येक राष्ट्रलाई कदमहरूका लागि पनि सुझाव दिएका छन्। यी कदमहरू समयमै पालन गर्नु अति नै आवश्यक छ। लक्ष्यहरू समयमै पुरा भएमा राम्रो भविष्यको परिणाम हुनेछ। यद्यपि यदि पुरा भएन भने हाम्रो ग्रहमा विलुप्त हुने स्तर र विनाशकारी परिवर्तनहरूको अपेक्षा गर्न सम्भव छ। जलवायु परिवर्तनको प्रभावलाई सीमित गर्न सरल उपायहरू आवश्यक छ। यसमा नवीकरणीय ऊर्जा स्रोतहरूमा स्विच गर्ने र जीवाश्म इन्धनको प्रयोग हटाउने समावेश छ। रातो मासुको खपत सीमित गर्ने र यसरी पशुपालनबाट हुने जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने, हाइड्रोजन इन्धन सेल चार्ज गरिएका सवारी साधनहरूको प्रयोग गर्ने र अटोमोबाइलको निकासबाट हुने प्रदूषणलाई हटाउने। स्पष्ट रूपमा भन्नुपर्दा ती सबैमध्ये सबैभन्दा सरल भनेको धेरैभन्दा धेरै रुखहरू रोप्ने र हावा शुद्ध गर्ने उपाय हो। फोहोरको प्रभावकारी विसर्जन र प्रयोग गर्न नसकिने फोहोरलाई घटाउने तरिकाहरू खोज्नु पनि जलवायु परिवर्तनलाई सीमित गर्ने प्रभावकारी

0: को 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषय बारे चर्चा गर्नेछौं। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसित राम्रो अनुभव छ तथा उहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार। म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, देशका किसानहरूको हितसित प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले सम्झौता गर्नु भएन, त्यो त सर्वविदितै छ। हालै अमेरिकाले उसको देशका कृषि उत्पादहरू भारतमा भित्र्याउन धेरै दबाव दिए, यहाँसम्म रुससँग तेल खरिद गर्नमाथि कठोर प्रतिबन्ध लगाए। देशका किसान र कृषिका लागि डिजल एउटा अति आवश्यक इन्धन हो।
1: पक्कै हो।
0: प्रधानमन्त्री मोदी र ट्रम्पको अगाडि नझुक्दा 50% भन्सार कर अर्थात ट्यारिफ लगाए, तर पनि श्री मोदी झुक्नु भएन अघि। यसबारे के भन्नुहुन्छ तपाईँ?
1: र यसबारे भन्नु पर्दाखेरि जुन चाहिँ भारत र अमेरिकाको एउटा अन्तर्राष्ट्रिय नीति भनौँ ट्रम्प सरकारको, र त्यो अमेरिकाले भारतलाई 50% ट्याक्स लाउने ट्यारिफ लाउने भनेको थियो। भारत सरकार माननीय प्रधानमन्त्री नरेन्द्र मोदी यसबारेमा किन्चित पछि हटेनन्। उनले चुपचापसितले कसरी हुन्छ भारतलाई स्वनिर्भर बनाउने दिशातर्फ लागे। त्यसो हुँदाखेरि त्यो 50% ट्यारिफलाई उनले स्वीकार गरेन,
0: गर्नु भएन। हजुर,
1: होइन, गर्नु भएन। र अब त्यो नगर्दा चाहिँ कता चाहिँ उनले फोकस गरे भन्दाखेरि अब भारतको कृषि क्षेत्रमा एमएसपीको, र त्यो एमएसपीको क्षेत्रमा उनले बढी जोड लगाए। र त्यसरी नै अब विभिन्न भारत र अमेरिका अन्य देशसित आयात निर्यात गर्ने त्यो करिडोरहरू पनि बनाउनु थाले। त्यसले गर्दाखेरि एउटा देशप्रति मात्र निर्भर नभएर अन्य देशहरूबाट पनि उनले व्यवसायहरू सामानहरू ल्याउने लाने, होइन,
0: एक्सपोर्ट
1: इम्पोर्ट गरेर यसरी भारतलाई स्वनिर्भर बनाउनुपट्टि लाग्नुभयो। र त्यस्तै गरेर नेसनल हाइवेहरूको विकास हेर्नुहोस्, आज अन्तर्राष्ट्रिय उसमा जोडिएको छ, स्तरमा जोडिएको छ। त्यसरी नै एक्सप्रेस वेहरू बनिएको छ, डिजिटल मिडियाहरू बनिएको छ। यी सबैले चाहिँ हाम्रो एमएसपीलाई बढाएर लगेको हुनाले गर्दाखेरि अब भारतवर्ष चाहिँ एउटा मजबुत राष्ट्रको मार्गमा अघि बढिरहेको पाइन्छ।
0: हजुर नकुलजी, यो जिएसटीले देशलाई के कति टेवा दिएको छ?
1: जिएसटीले टेवा दिएको छ भनेको, जिएसटी भनेको त्यो भन्दा पहिला त भनौँ भने आफ्नो आफ्नो राज्यमा आफ्नो आफ्नो प्रकारको लगाउने प्रक्रिया त्यस्तो थियो आफ्नो मन परिचितले। यो सबैलाई चाहिँ एकीकृत गरेर भारत सबैलाई समेटेर चाहिँ भारतभरिमा जिएसटी मार्फत एउटै ट्याक्स लागु गरिदिएकोले गर्दाखेरि समान रूपमा ट्याक्स तिर्नुपर्ने भयो, र यो एउटा ठुलो उपलब्धि नै हो। र यसरी नै अब हाम्रो खेती किसान सम्बन्धित नै यो कुरा गर्नु पर्दाखेरि 2026-27 एमएसपी को कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँ भारतमा धेरै प्रगति भएर गएको देखिन्छ। र त्यसको एउटा इन्डेक्स हेर्दाखेरि गहुँ पर्सेन्टेजमा हेर्यौँ भने मार्जिन ओभर कस्ट पर्सेन्टेजमा 109 अहिले 160 पुगेको छ।
0: त्यस्तै हजुर,
1: त्यस्तै गरेर बार्ली हेऱ्यो भने 58 170 पुगेको छ, बढेरै गयो। मसुर दाल हेऱ्यो भने 89-89 300 पुगिसक्यो। अब यो तेलहरूको दाम 93-250 भनेको मतलब चाहिँ यहाँनिर एमएसपी मार्फत चाहिँ कृषिलाई बढावा दिएर भारत चाहिँ एउटा आत्मनिर्भर भारततिर
0: लागिरहेको प्रधानमन्त्रीको त एउटा उसै छ तपाईको
1: त्यो मिशन
0: मिशनै छ
1: त्यो चाहिँ
0: आत्मनिर्भर भारत
1: आत्मनिर्भर भारत।

नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकार

0: पनि हजुर
1: हजुर भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको उपलब्धिहरू संक्षिप्तमा भन्नुपर्दा के हुन्?
0: प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका 12 वर्षको विकास यात्रालाई निहाल्दा सन् 2014 देखि 2026 सम्मको 12 वर्षलाई भारतमा आर्थिक सुधार, डिजिटल क्रान्ति, पूर्वाधार विस्तार, सामाजिक कल्याण र विश्व कूटनीतिक प्रभावको दृष्टिले महत्वपूर्ण कालखण्ड मानिन्छ र यस अवधिमा सरकारले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको मन्त्रलाई अघि बढाउँदै विभिन्न क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रयास गरिरहेको देखिन्छ र आर्थिक विकासमा विश्वको प्रमुख अर्थतन्त्रहरू मध्ये चाहिँ भारत एक बनेको छ र कर प्रणालीलाई पनि अघि तपाईँले भन्नुभयो त्यसमा त्यो कर प्रणालीलाई पनि सरल बनाउन गुड्स एन्ड सर्भिस ट्याक्स
1: जीएसटी
0: अघि कुरा गर्नुभयो त्यो लागू गरियो अब के हो भन्दा त उत्पादन क्षेत्रलाई बलियो बनाउन मेक इन इन्डिया र पिएलआई योजनाहरू पनि सञ्चालन गरियो स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन दियो जसका कारण भारत विश्वकै अग्रणी स्टार्टअप केन्द्रहरू मध्ये एक बनिसकेको छ र डिजिटल क्रान्तिमा अघि भनिहाल्यो
1: जाम
0: ट्रिनिटी मार्फत सरकारी सेवाहरू प्रत्यक्ष लाभार्थीहरूसम्म पुर्याइयो
1: अनि
0: पुर्याइँदैछ डिजिटल भुक्तानी प्रणाली युपिआई आज भारतमा हेर्यो भने व्यापक रूपमा प्रचलनमा आएको छ यसले विश्वमै उदाहरणीय सफलता हासिल गरिसकेको छ
1: हेर्नुहोस्
0: हरेक बजार एउटा चिया दोकान रिक्सामा पनि हाम्रो यति सहजसितले काम भइरहेको छ र सरकारी सेवाहरूमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ सामाजिक कल्याणमा प्रधानमन्त्री जनधन योजना मार्फत करोडौं नागरिकहरूलाई ब्याङ्किङ सेवासँग जोडियो र प्रधानमन्त्री उज्ज्वला योजना अघि कुरा गर्यौं त्योद्वारा गरिब परिवारलाई ग्यास जडान उपलब्ध गराइयो आयुष्मान भारत मार्फत स्वास्थ्य सुरक्षा विस्तार गरियो आवास शौचालय खानेपानी तथा विद्युत पहुँचमा उल्लेखनीय वृद्धि भएर गयो पूर्वाधार विकासको क्षेत्रमा राजमार्ग रेलमार्ग विमानस्थल बन्दरगाह तथा मेट्रो नेटवर्कको तीव्र विस्तार गरियो वन्दे भारत रेल एक्सप्रेसवे तथा ग्रामीण सडक निर्माणमा उल्लेखनीय प्रगति भएर गएको छ र ऊर्जा र नवीकरण ऊर्जामा भारतले ठुलो लगानी गर्यो कृषि तथा ग्रामीण विकास अन्तर्गत किसान सम्मान निधि योजनाबाट किसानहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गरियो सिंचाइ कृषि प्रविधि र ग्रामीण पूर्वाधारमा लगानी बढाइयो स्वयं सहायता समूह एसएचजी र लखपति दिदी अभियान मार्फत ग्रामीण महिलाको आर्थिक सशक्तिकरणमा जोड दिइयो राष्ट्रिय सुरक्षा र विदेश नीतिमा ठुलो परिवर्तन देखियो सीमा पार आतंकवाद विरुद्ध कडा नीति अपनाइयो भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक प्रभाव बढेर गएको छ अहिले र G20 जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको छ र यसरी हेर्दा माननीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको विगत 12 वर्षमा भएका विशेष 3 ठुला उद्देश्यहरू मूलत मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्नु मात्र नभएर मानिसहरूलाई सक्षम बनाउनु जीवनशैलीमा सुधार ल्याउनु अनि राष्ट्रको विकास गर्नु पनि रहेको देखिन्छ र त्यसरी नै कल्याणकारी परिदृश्यको मेरुदण्ड मजबुत बनाउन मोबाइल फोन र आधार पहिचान मार्फत जनधन योजना सुरु गरियो धेरै ग्रामीण अनि सहरी गरिबहरूका लागि 0 ब्यालेन्स खाताहरू खोल्न अनुमति दियो अहिलेसम्म खाता संख्या 58 करोड नाघिसकेको छ अझ महत्वपूर्ण कुरा के छ भने यी खाताहरू मध्ये 57% घर परिवारका महिलाहरूको नाममा छन् त्यसैले अब 0 ब्याङ्क ब्यालेन्स खातामा मानिसहरूले पैसा जम्मा गर्न थालिसकेका छन् तिनीहरूले विभिन्न सरकारी योजनाहरूको प्रत्यक्ष लाभ पाइरहेका छन् साथै यदि कसैको कुनै पेन्सन छ भने यदि कुनै क्रेडिट छ भने अर्थात् लगानी छ भने ती सबै कुरा त्यो खातामा प्रष्ट देखिने भयो आधार कार्ड जनधन योजनासित जोडिएको हुनाले आधार परिदृश्य पनि अब धेरै हदसम्म व्यापक भएर गएको छ धेरै मानिसहरूलाई यसमा समेटिएको छ यसमा मोबाइल पनि जोडिएको छ मोबाइल मार्फत सम्पूर्ण जन ट्रिनिटीको वित्तीय समावेशीकरण भाग अगाडि बढ्दै गइरहेछ मूल रूपमा सरकारको कल्याणकारी योजना वित्तीय समावेशीकरण प्रणाली मार्फत लाभार्थीहरूले उपभोग गर्न पाइरहेका

0: छन्। त्यसो त सरकारले पहिले पनि गरिबहरूलाई मदत नगरेको त होइन, तर त्यो एउटा सिस्टम प्रणालीमा ठुलो खाडल परेको थियो। पैसा कुनै खातामा पठाइदिए थियो तर कुनै अन्य खातामा पुगिरहेको थियो। जन ट्रिनिटीले यी सबै खाडललाई हटाउन मद्दत गरेको छ। आधार र मोबाइल पहिचान मार्फत अब लाभार्थीहरूलाई सुनिश्चित गरिएको छ र विशेष गरी महिलाहरूलाई लक्षित गरेर अनि बिपिएल घर परिवार र ग्रामीण जनताको निम्ति सरकारी योजनाहरू धेरै छन्। त्यसमा प्रधानमन्त्री उज्ज्वला योजना एउटा यस्तो योजना हो जसले वास्तवमै क्रान्तिकारी परिवर्तन ल्याएको छ। यस योजनाले ग्रामीण महिलाहरूको स्वास्थ्यमा सुधार ल्याएको छ, आर्थिक स्थितिमा सुधार आएको छ। स्पष्ट रूपमा भन्नुपर्दा प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत एलपिजी सिलिन्डरहरू मुख्यत दाउरा प्रयोग गरिने ग्रामीण क्षेत्र अर्धग्रामीण क्षेत्रहरूमा आपूर्ति गर्न हेतु लागू गरिएको एक वृहत योजना हो। विशेष गरी ग्रामीण क्षेत्रमा मानिसहरू भान्साकोठामा अत्यधिक धुवाको कारणले धेरै बिरामी हुन्थे। यस योजनाले गर्दा मानिसहरूको स्वास्थ्यमा अब उल्लेखनीय परिवर्तन आएको छ। वन जङ्गल जोगाउने काम पनि भइरहेको छ। सबैभन्दा ठुलो आधारभूत कुरा भनेको महिलाहरूले दाउरा सङ्कलन गर्न, गाईको गोबर लिन र यस्तै अन्य कामहरूमा बिताउने समय घटाउने उद्देश्यले यस योजना लागू गरिएको हो र यस योजनाले ती घर परिवारहरूमा धेरै बलियो वित्तीय सुरक्षा पनि निम्त्याएको छ। त्यसैले यो सुधारहरूको एक धेरै प्रभावशाली प्याकेज पनि भएको छ।
1: एक सय 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलपुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समयमा भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गर्दछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिएको छ। राजनीतिक वंशवादको समर्थन बिना नै प्रधानमन्त्री मोदीको विनम्र सामाजिक आर्थिक पृष्ठभूमिबाट सर्वोच्च निर्वाचित पदमा उदयलाई भारतको लोकतान्त्रिक प्रणालीले प्रदान गर्ने अवसरहरू र सामाजिक गतिशीलताको उदाहरणको रूपमा व्यापक हेरिन्छ। प्रधानमन्त्री मोदीको कार्यकालमा लगभग 25 करोड भारतीयहरू बहुआयामिक गरिबीबाट बाहिर निस्किए र मानिसहरूले डिजिटल, सार्वजनिक पूर्वाधार, ठूलो स्तरमा पूर्वाधार विकास, कल्याणकारी वितरणमा सुधार र बहुआयामी सामाजिक आर्थिक प्रगतिको तीव्र विस्तार देखेका छन्। यस अवधिमा भारतले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो स्थितिलाई बलियो बनाएको छ। अग्रणी अर्थव्यवस्थाहरूसित प्रमुख व्यापार सम्झौताहरू गरेको छ र विकास, प्रविधि, जलवायु कार्य र ग्लोबल साउथका प्राथमिकताहरू लगायत विश्वव्यापी मुद्दाहरूमा बढी प्रभावशाली आवाजको रूपमा उभिएको छ। आजको यस चर्चा चौतारी कार्यक्रममा तपाईँले आफ्नो बहुमूल्य समय दिएर हाम्रा श्रोताहरूलाई सरकारको 12 वर्षको कार्यकालमा किसान कल्याणकारी योजनाहरूको सामाजिक कल्याण र किसान कल्याणबारे यति राम्ररी जानकारी राखिदिनुभयो, तपाईँलाई धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णमा मेरो नमस्कार।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय अहिले 10:30 भइरहेको छ। यसका साथै आज हाम्रो तेस्रो अधिवेशन यहीँ समाप्त गरिन्छ। भोलि बिहानी 6:22 नयाँ अधिवेशनको साथमा पुनः उपस्थित रहनेछौँ। बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।